0: यस्तै समस्या काठमाडौँ महानगरपालिकाले पनि प्लास्टिक नियन्त्रणलाई नीतिगत प्राथमिकतामा राखेको थियो। 2080 असार 7 गते सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा तत्कालीन प्रमुख बालेन्द्र शाहले 1 साउन 2080 महानगर क्षेत्रमा एक पटक प्रयोग हुने प्लास्टिक निषेध गर्ने घोषणा गरेका थिए। महानगरले प्लास्टिकका फूलगुच्छाको उत्पादन बिक्री वितरण र आयात तथा 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको थियो, तर राजधानीमै प्लास्टिक जन्य पदार्थको उस्तै बिगबिगी छ। बजारमा घटेन प्लास्टिक, पटक पटक प्रतिबन्ध शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: आजको गोर्खापत्र दैनिकमा कर तिर्दैमा सार्वजनिक जग्गा व्यक्तिको हुँदैन शीर्षकमा समाचार छापिएको छ। सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट जग्गा धनी पूर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्यवस्था छ। बृजनन्द ठाकुर बहडी विरूद्ध महोत्तरीको गौशाला नगरपालिका समेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरिएको हो।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557।
3: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
7: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
8: आज 2083 साल असोज 14 गते बुधबार, सेप्टेम्बर 30 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको चतुर्थी तिथि।
9: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
8: निजामती विधेयक संसदमा पेश गर्न स्वीकृति। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव। डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान।
9: बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू। 4 दिनको वर्षा बाढ़ीमा मृत्यु हुनेको संख्या 30 पुग्यो। पाक्नै लागेको धानमा क्षति पुगेपछि किसान चिन्तित।
8: कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च। कोशीको 43% माटोमा अम्लीयपन।
9: इराकबाट 2 दशकमा अमेरिकी सेना बाहिरिँदै इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी। युक्रेनले सुरक्षाको कारण देखाउँदै विद्यार्थीलाई घरमै अनलाइनमा पढ्न निर्देशन।
8: र जापानमा जारी 20 एसियाली खेलकुदमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू। आर्चरीमा नेपालको कमजोर प्रदर्शन, 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र।
10: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: साझा खबरको सबैभन्दा शुरूमा 4 दिनको लगातारको वर्षापछि परेको प्रभावको प्रसंग।
9: यही असोज 8 देखि 11 गतेसम्म भएको अत्यधिक वर्षा बाढ़ी र पहिरोका कारण देशभर 30 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा 571 विपदका घटना रेकर्ड भएका छन्। प्राधिकरणको प्रतिकार स्थिर प्रतिवेदन अनुसार विपदका घटनामध्ये 315 पहिरो, 90 बाढ़ी र 136 भारी वर्षाका घटनाहरू भएका छन्। पहिरोमा 23, बाढ़ीमा 4 र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। विपदका घटनामा 3 जना बेपत्ता भएका छन् भने 15 जना घाइते भएका छन्। घाइते मध्ये पहिरोमा 8 र भारी वर्षाका कारण 7 जना छन्। यस अवधिमा 1,923 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। विपदका कारण 234 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 150 घरमा आंशिक क्षति पुगेको छ। 10 पुल प्रभावित भएका छन् भने 33 गोठमा क्षति पुगेको छ। 118 पशु चौपायमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका क्रममा देशभरका 186 मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षाको रेकर्ड भएको थियो। सबैभन्दा बढ़ी नवलपरासी पूर्वको डेटगाउँमा 544.2 मिलिमिटर, कास्कीको 85 5.2 मिलिमिटर र तनहुँको अत्रौलीटारमा 472 मिलिमिटर वर्षा मापन भएको थियो। किसानले लगाएको धानबालीमा लगातारको पानीले क्षति पुर्याएको छ। दाङका किसान पनि धानबालीमा क्षति पुगेपछि चिन्तित छन्।
11: सिंचाईको सुविधा भएका कारण असारमै धान खेती गरेका दाङ देउखुरीका किसान धान भित्र्याउन ठिक्क परेका थिए। मौसमको पूर्व सूचना अनुसार किसानले यो वर्षापछि धान काट्ने तयारी गरेका थिए, तर वर्षाले धान बालीमा ठूलो क्षति पुर्याएको छ। गढवा गाउँपालिका 5 चैनपुरका किसान विष्णु बहादुर महरा:
12: मेरो 14 धान ढल्यो, पानीले डुब्या छ, वर्ष दिनमा मैले के खान्यो, घर 4 त्यो पनि ढल्या छ, त्यहाँ पानी जमा।
11: लगातारको वर्षा र हावाहुरीका कारण धान सबै खेतमै ढलेको छ भने खेत जलमग्न छ। वर्ष दिनलाई खाने धान हावाहुरी र वर्षाका कारण खेतमै ढलेपछि उत्पादन घट्नुका साथै खानाका लागि समस्या पर्ने भएपछि सोही ठाउँका अर्का किसान बसन्त बहादुर खड्का चिन्तित हुनुहुन्छ।
13: 2-4 दिनपछि अब सुरक्षा लाग्यो, काट्नु पर्ला भित्र भने 4 दिन भयो पानी आउन लाग्यो। धान त स्वाम मेसी हाम्रो कान्छीको भयो, हाम्रो बाबुको भयो, अहिले छन् मान्छे त थुप्रो उता मात्र होइन, कछिन कछिन उता।
11: देउखुरी क्षेत्रका लमही, राप्ती, गढवा र राजपुर गाउँपालिकामा अधिकांश किसानको खेतमा धान पाकेर पहेँल पुर छ। किसानले यो वर्ष मात्रै होइन वर्षेनी यस्ता खालका समस्याहरू भोग्दै आइरहेका छन्। कहिले काटेर भित्र्याउन ठिक्क पारेको धान पानीले भिजाउँछ भने कहिले हावाहुरी र डुबानका कारण धान खेतीमा क्षति हुने गरेको छ। गढवा गाउँपालिका 5 किसान सलिम खान:
14: यो 3-4 दिनको पानीले काट्न ठिक्क पारेको धान बाली सबै नोक्सानी गर्यो। अब पानीले त धेरै क्षति पुर्यायो भन्ने सबैको, हाम्रो यहाँ हाम्रो मात्रै नभएर सबैजनाको काट्ने धान बाली ठिक्क परेको अनि सबै क्षति भएछ। अब खाने जतिको धान जसको थियो उसको त अब खानेमा के कम पर्ने भयो, बेच्ने जति धान त अब सडेर कोहेर जाने भयो, त्यही सबै घाटै घाटा छ हजुर। पानीले त धेरै नोक्सान पार्यो।
11: निरन्तरको वर्षा र हावाहुरीका कारण धान बालीमा भएको क्षतिको विवरण संकलनको काम तत्कालै शुरू गर्ने र के कति सकिन्छ किसानलाई राहतको कार्यक्रम ल्याउने पालिकाहरूले बताएका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम, दाङ।
9: यसैबीच असोज 17 तीन दिन भीषण वर्षा हुने भनेर गरिएको भ्रमलाई नेपाल मौसम विज्ञान विभागले ध्यानकर्षण जनाएको छ। विभागले एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र यस्ता सामग्री नफैलाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत मात्रै अपडेट रहन विभागले अनुरोध समेत गरेको छ। मौसमविद डेभिड ढकाल:
15: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
16: सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले संघीय निजामती विधेयक सहित अन्य 3 विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
17: पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ, स्पष्ट नै भइ नै सकेको छ। उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, यहाँहरूले देख्नु नै भएको छ। उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
16: मन्त्री परिषदको बैठकपछि पत्रकारहरूले पूर्व प्रधान न्यायाधीश जबरा नियन्त्रणमा लिएको प्रसंगमा सोधेको प्रश्नको जवाब दिँदै मन्त्री पोखरेलले त्यसमा स्पष्टीकरण दिनुभयो। मन्त्री परिषद बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक र पशु वधशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केवर पथलैया सड़क खण्ड गजाड खोला साना जलविद्युत आयोजना बलेफी खोला जलविद्युत आयोजना 40 मेगावाट र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय गुल्म तथा सीमा सुरक्षा पोस्टहरू निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। दुईजना सहसचिवलाई सचिवमा बढ़ुवा गर्ने निर्णय पनि भएको छ। नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्माचार्यलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि भएको छ। मन्त्री परिषद बैठकबाट निजामती विधेयक दुई दिनभित्र संसदमा लैजाने तयारी भएको छ। एक पटकका लागि 30 वर्ष सेवा अवधि र 55 वर्ष अवकाश विधेयकमा प्रस्ताव गरिएको छ। 30 वर्षको सेवाका आधारमा मात्रै पेन्सन दिने दीर्घकालीन योजना लागू हुनेछ। 55 वर्षमा अवकाश दिँदा थप 3 वर्ष पेन्सन प्रयोजनका लागि गणना गरिनेछ। कार्यकारी र विशेषज्ञ पदमा निश्चित अवधिका लागि करार सम्झौता गरेर बाहिरबाट ल्याउने, मुख्य सचिवको कार्यकाल 2 वर्ष, सचिवको 3 वर्ष, कार्य सम्पादन मूल्याङ्कन कार समूह प्रणाली वैज्ञानिक र वस्तुनिष्ठ बनाउने, मुख्य सचिव र सचिवको बढ़ुवा उत्कृष्ट समूह र नेतृत्व क्षमताको आधारमा महानिर्देशक र कार्यालय प्रमुख पठाउँदा कार्यक्षमता मूल्याङ्कन गर्ने, मन्त्रालयगत क्याडर प्रणाली शुरूको नियुक्ति जुन मन्त्रालयमा छ सेवाको निरन्तरता त्यहाँ रहने विकास गर्ने, ट्रेड युनियन खारेज गुनासो सुनवाई प्रणाली विकास गर्ने, सरूवाको गुनासो सुनवाईका लागि प्रशासनिक संयन्त्र बनाउने पनि मस्यौदामा प्रस्ताव गरिएको छ।
18: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशु चौपाएको स्याहारमा ध्यान दिनुपर्ने कुरा
19: अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो। तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि, अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणले थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्न सहज भयो।
16: डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान, कांग्रेस महाधिवेशनमा 7,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च, कोशीको 43% माटोमा अम्लीयपन लगायतका खबर बाँकी छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रियाल पनि काटिरहेको छ।
21: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
20: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
21: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
20: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
21: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
18: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
21: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
22: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
0: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
1: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
0: ओहो, तिमी त घरको खाने भएछौ नि।
2: के को सरसल्लाह हो दुईजनाको?
1: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
2: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
0: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
2: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
23: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
24: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
25: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
26: आजको कान्तिपुरको पहिलो पृष्ठमा डलरमा घरभाडाको फैलोदो कारोबार शीर्षकको खबर प्रकाशित छ। घर तथा अपार्टमेन्टलाई डलरमा भाड़ा लगाउने प्रतिस्पर्धाले नेपालीलाई भाड़ा पाउन कठिन बन्दै गएको छ। यस्ता अनौपचारिक कारोबारमा नियमनकारी निकायको ध्यान भने पुगेको देखिँदैन, आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा चोलिन्द्रलाई भेटेर मुख्य रजिस्ट्रार फर्किएपछि फूलकोटमा जे भयो शीर्षकको खबर दुर्गा दुलालले लेख्नु भएको छ। फूलकोटमा न्यायाधीशहरूले प्रधान न्यायाधीश मनोज कुमार शर्माको कार्यशैलीमाथि प्रश्न उठाए। पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर जबरासँग सम्पर्क भए नभएको बारे समेत सोधेका थिए। कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने कांग्रेसले तयारी गरेको छ। आगामी आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा करिब 7,000 महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएका छन्। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने तयारी छ। सोमबारदेखि देशभर महाधिवेशन प्रतिनिधि छनौट भइरहेको छ भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि गर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रक्रिया पूरा हुन भोलिसम्म समय लाग्ने निर्वाचन समितिले जनाएको छ। बरसातका कारण क्षेत्रीय अधिवेशनहरू प्रभावित भएकाले कांग्रेस महाधिवेशन दुई दिन पर सारेर 18-22 असोजसम्म पुर्याइएको छ। यस अघि तोकिएको 16-19 असोजको तालिका हिजो हेरफेर भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
27: नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यतालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 गते खुल्ला मञ्च टोली खेलमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतेदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
26: ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकमा अर्को खबर सुदीप कैनीले भित्रपृष्ठमा लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा एक साताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकमा कौशिला कौँले लेख्नु भएको खबर पनि प्रकाशित छ। नेपाल आयल निगमले आगामी दिनमा कतै अवरोध नभई एक साताभित्र काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति सहज हुने बताएको छ। 3-4 दिनको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरूद्ध हुँदा ग्यास ढुवानी प्रभावित भएको थियो। त्यस्तै 56 अर्ब ऋण बोकेको निगमलाई 5 महिनाभित्र अर्को 10 अर्ब आवश्यक शीर्षकको खबर पनि प्रकाशित छ भने मलेसिया रोजगारी विवादको प्रभाव साउनका तुलनामा भदौमा मलेसिया जाने 38% घटे शीर्षकको खबर पनि प्रकाशित छ।
25: नागरिक दैनिकको भेत्री पन्नामा अमर खड्काले लेख्नु भएको खबर छ कोशी प्रदेशका किसानले खेती गर्ने माटोमा अम्लीयपनको समस्या देखिएको छ। प्रदेश स्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले पछिल्लो एक वर्षमा परीक्षण गरेका 4,335 नमूना मध्ये 1,887 अम्लीयपन भेटिएको हो। यो परीक्षण गरिएका नमूनाको करिब 43% हो। 43% कोशीको माटोमा अम्लीयपन देखिएको खबरमा उल्लेख गरिएको छ। साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ। साक्षरता र निरन्तर सिकाइमा हालसम्म 36 अर्ब भन्दा बढ़ी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ। 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणा सहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो। वन क्षेत्र नेपालमा बढ़दै विश्वमा घट्दै शीर्षकमा लेखिएको अर्को खबर पनि छ। विश्वमा प्राकृतिक रूपमा नयाँ बिरूवा उम्रिने पुनर्जनन वा वन क्षेत्र भने निरन्तर घटिरहेको एफएओको प्रतिवेदनमा उल्लेख छ। नेपालमा भने वन क्षेत्र बढ़ेर कुल भूभागको 46% ढाकेको उल्लेख गरिएको छ। बेरितका आदेशले सधैँ अप्ठ्यारोमा प्रहरी शीर्षकमा रमेश धमलाले लेख्नु भएको छ। राजनैतिक नेतृत्वको दबावमा हुने पक्राउ र अनुसन्धानले प्रहरीलाई विवादमा तान्दै लगेको छ भने यसले संगठन प्रतिको नागरिक विश्वास पनि कमजोर हुने जोखिम बढ़ेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा अवरूद्ध संचार शीघ्र संचालनमा ल्याउन निर्देशन शीर्षकमा खबर छापिएको छ। कर तिर्दैमा सार्वजनिक जग्गा व्यक्तिको हुँदैन शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको छ। बहाल कर वा दस्तुर बुझाएका आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा कसैको निजी स्वामित्व सिर्जना नहुने भयो। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट पूर्जा पाएकोमा बाहेक दस्तुर तिरेको आधारमा भोगाधिकार प्राप्त हुँदैन लेखिएको छ। डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिला सरकारको 6 महिनाको व्याख्या सहित सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। मन्त्रालयहरूको पुनर्संरचना सार्वजनिक सेवामा शून्य बाँकी फाइल अभियान राहदानी तथा नागरिकता सेवामा डिजिटल सहजता र अन्तर्राष्ट्रिय मंचहरूमा नेपालको बलियो उपस्थिति यस अवधिका मुख्य काम रहेको पनि उल्लेख गरिएको छ। बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू भएको बारेमा भेषराज बेलवासेली भित्रीपन्नामा लेख्नु भएको छ। बीमा दावी 21 अर्ब भुक्तानी 67 लाख रहेको छ। भटेकोशी बाढ़ीले भौतिक संरचना सवारी साधन र अन्य सम्पत्तिमा पुर्याएको क्षतिको वास्तविक आर्थिक आकार बीमा दावी मार्फत देखिन थालेको छ। गत भदौ 10 गते भोटेकोशीदेखि त्रिशुली र नारायणीसम्म आएको बाढ़ीको क्षति अब बीमा कम्पनीको वित्तीय दायित्वमा देखिन थालेको उल्लेख गरिएको छ। दशैंका सामान शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ भने पाकेको धानमा हात्तीको रजाई शीर्षकमा गुलरिया बर्दियाबाट लेखिएको खबर छ। मुस्ताङको स्याउ बोटमै रोकिएको बारेमा मुक्तिनाथबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकको भित्रीपन्नामा छापिएको छ। नयाँ पत्रिका दैनिकमा भने सरकारले टुंग्यायो निजामती विधेयक 2 दिनभित्र संसदमा लैजाने तयारी शीर्षकमा खबर छ। सुभाष भट्टले यो खबर लेख्नु भएको हो। तिर्खाएको गौरीगंज शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर पनि छ। 3.5 करोड़ खर्च भएको आयोजना 8 वर्षदेखि अधूरै छ। ट्याङ्की र डिप बोरिङ निर्माण भए पनि पाइपलाइन विस्तार नहुँदा 2500 घरधुरी अझै ट्यूबवेलकै भरमा रहेको पनि उल्लेख गरिएको छ। विदेशी विश्वविद्यालयबाट संचालित कलेज सरकारको निगरानीमा शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ भने सड़क भिज गर्ने भन्दै सर्वसाधारणको नागरिकता र फोटो संकलन 300 जनाको बैंक र ई सेवा खाता खोलेर 20 करोड़ भन्दा बढ़ीको अवैध कारोबार भएको बारेमा विदुर कटुवालले उदयपुरबाट लेख्नु भएको खबर पनि भित्री पन्नामै रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमै तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थालेको बारेमा सिन्धुपाल्चोकबाट रामकृष्ण थापाले लेख्नु भएको हो। धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति 2083 ब्रोकरलाई 4 श्रेणीमा वर्गीकरण कम्पनीको प्रमुख शेयर धनीको सीमा तोकिने शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छ।
26: साझा खबरमा अब विदेशका खबर। इराकका दुई दशक भन्दा लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना आफ्नो अन्तिम सैन्य अखडाबाट बाहिरिन लागेको छ। अमेरिकी सेनाको बहिर्गमनलाई इरान र उसका इराकी सहयोगी समूहहरूले विजयका रूपमा व्याख्या गरिरहेका छन्। तर इराकी सुरक्षा अधिकारी तथा विश्लेषकहरूले भने अमेरिकी सेना हटेपछि इरान र समर्थित सशस्त्र समूहको प्रभाव बढ़नुका साथै इस्लामिक स्टेटले पुनः संगठित हुने अवसर प्राप्त गर्ने समेत चेतावनी दिएका छन्। तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने नयाँ योजनामाथि अमेरिकाबाट औपचारिक जवाब पर्खिरहेका बेलामा कड़ा चेतावनी दिएको छ। इरानले मध्य पूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने धम्की दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसक्नु भएको छ र रूसले दिनको समयमा पनि आक्रमण बढ़ेको भन्दै युक्रेनको प्रमुख विश्वविद्यालयले विद्यार्थीहरूलाई अर्को सूचना जारी नहुँदासम्म क्याम्पसमा नजान र घरमा नै रहेर पढ़न आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। किएवमा दिनको समयमा पनि रूसी ड्रोन आक्रमण बढ़ेको कारण विश्वविद्यालयले मातहतका संस्थाहरूलाई अनलाइन कक्षा मार्फत पठन पाठनको व्यवस्था गर्न समेत निर्देशन दिएको हो।
25: साझा खबरमा अब खेलकुदको खबर। विश्व एसियाडमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू परिरहेका छन्। नागोयाबाट जापानबाट रमेश सुवेदीले नयाँ पत्रिकामा लेख्नु भएको छ। जापानको नागोया र आइचीमा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटमा एसोसिएट राष्ट्रहरू वरियताको मारमा परेका हुन्। त्यही नै आईसीसी टी ट्वेन्टी आई वरियतामा शीर्ष दशभित्र रहेका राष्ट्रहरूले यसको फाइदा उठाइरहेका छन्। वर्षाका कारण मंगलबार नेपालले खेल्दै नखेली क्वार्टर फाइनलबाट बाहिरिनु परेको छ। नेपाली धावक मुकेश पालले भने पुरूष 5,000 मीटर दौड़मा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। उहाँले जापानमा चलिरहेको एसियाडमा 14:03.61 नयाँ रेकर्ड बनाउनु भएको हो। पालले 22 वर्ष पुरानो कीर्तिमान तोड्नु भएको हो। र दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिएको छ। रंग रोगनका विभिन्न कामहरू हुँदैछन्। कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीव्र पारिएको हो। 16-29 मंगिरसम्म दशौं राष्ट्रिय खेलकुद हुने तालिका छ। केही खेलको खेलस्थल लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गर्ने गरी कर्णाली प्रदेश खेलकुद परिषदले 32 खेल प्रस्ताव गरेको ज्योति कटुवालले सुर्खेतबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
26: बाढ़ी लगायतका विपदमा पशुपालनमा देखिने समस्या र समाधानको उपाय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
24: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
26: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा पशुको स्याहार र दाना पानीको प्रसंग। रसुवाको भोटेको सीमा भदौ 10 गते गएको बाढ़ीमा ठूलो संख्यामा पशु चौपाएको मृत्यु भयो। विनाशकारी बाढ़ीका कारण हजारौं पशु चौपाए घाइते अवस्थामा छन्। प्रभावित क्षेत्रमा घाइते तथा अन्य पशुको स्याहार कसरी गर्ने? साथी सुशीला श्रेष्ठले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गर्नुभएको छ।
19: पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ जस्तै कि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि केही एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू विभिन्न खालको मलमहरू होइन अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू मिनरल मिक्सचरहरू परजीवीहरूको पनि समस्याहरू हुनसक्छ त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्ने एन्थेलमेन्टिक भन्छौँ हामी त्यस्तो खालको औषधि को सप्लायर चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशुकारले र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएका थियौं। पशु विभागले अरू विभिन्न खालका हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि एफएओबाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठूलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फत प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
4: अब कतिको त पशुको धनीको भन्ने पनि चिनिँदैन होइन, चिनिएको छैन, अन्त कहाँबाट कहाँ पुगिरहेको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन। उपचार चाहिँ भइरहेको देखियो होइन, यो चाहिँ अलिक भएको रहन्छ भन्ने खालको पनि पाइयो।
19: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगाएरै लयो अथवा जुन पशुहरू भाग्न सके सके तिनीहरू चाहिँ सुरक्षित ठाउँमा
4: गए केही देखियो भने जस्तो अब गोठमा छ अब बाँधिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त खोल्न भ्याइएन खोलिएन खोलिएको भएदेखि अन्तसम्म पुग्ने पनि हुन्थ्यो बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन
19: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठुलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुन्नु कुरा आएर जस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवीजन्य समस्याहरू आउन सक्छ विदुर नगरपालिकामा त लम्पी स्किन हुने रोग त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखिएर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु विभागसँग समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामीलाई लाउनु मिल्दैन रोग नदेखिएको पशुलाई लाउने हो त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ अहिले शुरू भइसकेको छैन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेका छौँ
4: संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ
19: अहिले तुरन्त भन्दा एक दुई हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त
4: अनि
19: त्यसले गर्दा दुई तिन हप्तापछि पनि सम्मान चाहिँ एकदम उच्च हुन्छ त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ त्यो स्थानीय तहका साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो तपाईँलाई थाहा पाउने ढिलो भयो भने धेरै फैलिने हो कि अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणै थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो
25: डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
26: निजामती विधेयक संसदमा पेश गर्न स्वीकृत 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: लैजाने सरकारको निर्णय, 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव। नेपाली कंग्रेसको महाधिवेशन 2 दिनपछि सर्यो। असोज 18 शुरू हुने महाधिवेशनमा झण्डै 7,000 प्रतिनिधि सहभागी हुँदै। मलेसियामा श्रमिकको न्यूनतम ज्याला बढ़ाउने तयारी, कम्तीमा मासिक 2,000 रिंगेट पुर्याउने मलेसिया सरकारको योजना। इरानसँगको युद्ध चाँडै अन्त्य हुने अमेरिकाको दावी, राष्ट्रपति ट्रम्प दलदलमा फँसे गएको इरानको टिप्पणी। र मङ्सिरमा हुने 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र, खेलाड़ीलाई कार्तिक 10 बन्द प्रशिक्षणमा राखिने।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: Xiaomi One Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 Redmi Watch 6 Play, हरेक हप्ता 10 Redmi Watch 6 Active अनि बम्परमा 4 विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi

0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
1: सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाशमा पठाउने प्रावधान राखिएको विधेयक संसद पठाउने निर्णय गरेको छ। संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय हिजोको मन्त्री परिषद बैठकले गरेको हो। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेर अवकाशमा पठाइने कर्मचारीको पेन्सन सुविधा भने नघटाउने प्रावधान विधेयकमा राखिएको छ। यो व्यवस्था शुरूको मस्यौदामा थिएन। प्रचलित कानूनले कर्मचारीको सेवा शर्त संरक्षण गरेको भन्दै लोकसेवा आयोगले दिएको परामर्शका आधारमा विधेयकका केही विषय परिमार्जन गरिएको हो। सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार विधेयक संसद लाने निर्णय भएको हो। मन्त्रालयका सचिव मदन भुजेलले लोकसेवा आयोगबाट प्राप्त भएका अधिकांश परामर्शलाई ध्यानमा राखेर विधेयकमा परिमार्जन गरिएको बताए। ऐन जारी हुँदाका बखत 55 वर्ष उमेर वा सेवा अवधि 30 वर्ष पूरा गरेका कर्मचारीले अवकाश पाउने प्रावधान भने विधेयकमा यथावत रहेको सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए। 55 वर्षको उमेर हदका कारण अवकाश पाउने कर्मचारीको हकमा पेन्सन प्रयोजनका लागि बढ़ीमा 3 वर्षको सेवा अवधि जोड़िनेछ। मस्यौदालाई अन्तिम रूप दिने कार्यमा संलग्न मन्त्रालयका अधिकारीका अनुसार 30 वर्ष सेवा अवधि पूरा भएर अवकाश पाउने कर्मचारीलाई अधिकतम 7 वर्षको सेवा अवधि जोड़न मिल्ने प्रस्ताव ल्याइएको छ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन 2 दिन पर सरेको छ। असोज 16 गतेबाट हुने भनिएको महाधिवेशनको उद्घाटन अब असोज 18 गते काठमाडौँको खुला मंचमा हुने नेपाली कंग्रेसले जनाएको छ। महाधिवेशन अन्तर्गत वडा गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको प्रक्रिया भने जारी रहेको कंग्रेसले जनाएको छ। भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी छ। कंग्रेसको केन्द्रीय महाधिवेशनमा करिब 7,000 महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। काठमाडौँ आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता 16 असोजदेखि शुरू हुनेछ। 19 र 20 असोजमा बन्द 17 तथा 21 र 22 असोजमा निर्वाचन गर्ने गरी महाधिवेशनको नयाँ कार्यतालिका अघि बढ़ाइने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 19 र 20 असोजमा हुने बन्द सत्रमा 7 प्रदेशका छुट्टा छुट्टै समूह बनाएर विभिन्न प्रस्ताव तथा दस्तावेजमाथि छलफल गराउने तयारी छ। 2 दिनको बन्द सत्रमा राजनीतिक सांगठनिक समसामयिक तथा नीतिगत विषयका प्रस्तावमाथि प्रदेशगत समूहमा छलफल हुनेछ। बन्द सत्रपछि 21 र 22 असोजमा निर्वाचन गर्ने कार्यक्रम छ। त्यसका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेद्वारको उम्मेद्वारी दर्ता मतदान र मतगणना सहित निर्वाचन प्रक्रिया अघि बढ़ाइनेछ।
1: मलेसियामा न्यून आय भएका श्रमिकको न्यूनतम ज्याला फेरि बढ़ाउने बहस निर्णायक चरणमा पुगेको छ। हालको न्यूनतम ज्याला 1700 रिंगेट 63,000 रूपियाँ छ। यसलाई 2,000 रिंगेट 75,000 रूपियाँ पुर्याउने विषयमा सरकारभित्र छलफल चलिरहेको हो। श्रमिकको पक्षबाट भने अझ ठूलो वृद्धि माग गरिएको छ, तर कति बढ़ाउने र कहिलेदेखि लागू गर्ने भन्ने निर्णय भने आगामी बजेटबाट मात्र स्पष्ट हुने बताइएको छ। न्यूनतम ज्याला 2,000 रिंगेट पुर्याउने सम्भावित निर्णय प्रधानमन्त्री दातुकसेरी अनवर इब्राहिमले बजेट 2027 प्रस्तुत गर्दा गर्ने घोषणामा निर्भर रहने अर्थमन्त्री अकमल नसुराला मोहम्मद नासिरले जनाएका छन्। ज्याला बढ़ाउँदा सूक्ष्म साना तथा मझौला उद्यममा पर्ने असर समेत विचार गर्नुपर्ने उनको भनाइ छ। रोजगारदाताले बढ़ेको संचालन खर्च धान्न सक्ने अवस्था र श्रमिकको आय वृद्धि दुवैलाई सन्तुलन गर्नुपर्नेमा उनको जोड़ छ। प्रधानमन्त्री अनवरले भने न्यूनतम ज्याला बढ़ाउने विषय आगामी बजेटमा आउन सक्ने संकेत दिएको छ। 26 सेप्टेम्बरमा युनिभर्सिटी टेक्नोलोजी माराका पूर्व विद्यार्थीको कार्यक्रममा उनले कम्पनीहरूले अरबौं रिंगेट नाफा कमाउने तर श्रमिकले अझै 1700 मात्र कमाउने अवस्था कायम रहन नहुने जनाएका थिए। उत्पादकत्व र कम्पनीको आमदानी बढ़दै जाँदा त्यसको लाभ श्रमिकको ज्यालामा पनि देखिनुपर्ने उनले बताएका थिए। मलेसियाको न्यूनतम ज्याला विदेशी श्रमिकका लागि पनि लागू हुन्छ। नेपाली, बंगलादेशी, इण्डोनेसियाली वा अन्य देशका गैर नागरिक श्रमिकले पनि तोकिएको न्यूनतम आधारभूत ज्याला भन्दा कम पाउन नहुने व्यवस्था छ। 2000 वा अर्को कुनै नयाँ दर तय भए मलेसियामा न्यूनतम ज्यालामा काम गरिरहेका नेपाली श्रमिक पनि त्यसको प्रत्यक्ष लाभग्राही हुनेछन्। मलेसियामा 4,00,000 नेपाली कार्यरत छन्।
0: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले 12 घण्टा नियन्त्रणमा लिएको भोलिपल्ट सोमबार सर्वोच्च अदालतमा बसेको फुलकोर्ट पूर्ण बैठकमा न्यायाधीशहरूले प्रधान न्यायाधीश मनोज कुमार शर्माको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। शर्मा प्रधान न्यायाधीश नियुक्त भएको छोटो समयमै न्यायालय विवादमा तानिएको, बिचौलिया सक्रिय भएको र न्याय सम्पादनमाथि सार्वजनिक टीका टिप्पणी भइरहेको भन्दै न्यायाधीशहरूले प्रश्न उठाएका हुन्। सोमबार बिहान अदालत खुलेपछि पुगेका सर्वोच्च अदालतका न्यायाधीशहरू पूर्व प्रधान न्यायाधीश जबरालाई मध्यरात निवास गएर नियन्त्रणमा लिएको विषयले चिन्तित देखिएका थिए। जबरालाई बिना पक्राउ पुर्जी नियन्त्रणमा लिएको थियो र मोबाइल समेत खोसेर राखिएको थियो। कान्तिपुरले हिजो करिब 10 न्यायाधीशसँग भेटेर कुराकानी गरेको थियो। उनीहरूले जबरा नियन्त्रणको घटनाले उत्पन्न गराएको चिन्ताबारे बताएका थिए। सरकार विरूद्धका मुद्दा दैनिक रूपमा अदालतमा आइरहेको छ, त्यसमा अन्तरिम आदेशसहित विभिन्न आदेश भइरहेको छ। सुरक्षा दिने बहानामा पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरिन्छ भने बहालवाला न्यायाधीशलाई पनि त्यसै गरी निवासबाटै उठाउने खतरा भएको एक न्यायाधीशले बताए। फूलकोटमा पनि न्यायाधीशहरूले सोही विषय उठाएका थिए। सोमबार गोला भए लगत्तै केही न्यायाधीश गएर प्रधान न्यायाधीशलाई फूलकोट बोलाउनु छलफल गरौं भनेका थिए। ती न्यायाधीशले भने शुरूमा उहाँले आनाकानी गर्नुभयो, तर यसमा धारणा बनाउनुपर्छ भनेर जोड़ दिएपछि उहाँ फूलकोट बोलाउन तयार हुनुभयो। 2 बजे फूलकोट बोलाउने निर्णय गरेपछि प्रधान न्यायाधीश र केही न्यायाधीशबीच सल्लाह गरेर मुख्य रजिस्ट्रार विमल पौडेल सहितको टोली पूर्व प्रधान न्यायाधीश जबरालाई भेट्न गएको थियो। एक कर्मचारीले भने हामीले वहाँ रहेको स्थानमा पुगेर घटनाबारे विस्तारमा कुराकानी गर्यौं। टोलीमा संलग्न ती कर्मचारीका अनुसार फर्किएपछि ती सबै घटना फूलकोटमा सुनायौं। मुख्य रजिस्ट्रार पौडेललाई जबरा भेट्न गएको विषयमा कान्तिपुरले सोद्धा उनले फूलकोट अघि जबरा बसेको कुनै स्थानमा गएको स्वीकार गरे, तर उनले यसबारे थप बताउन अस्वीकार गरे। टोलीका एक सदस्यका अनुसार जबराले आफ्नो निवास आएका प्रहरीसँग पक्राउ पुर्जीमा आएका थिए। सुरक्षा चुनौती रहेको भनी प्रहरीले आफूलाई लगेको र प्रहरी कार्यालय पुगेपछि मोबाइल नियन्त्रणमा लिएको पनि जबराले टोलीलाई बताएका थिए। सुरक्षा चुनौती छ भन्ने कागज प्रहरीले कार्यालयमा तयार पारे र आफूलाई हस्ताक्षर गर्न भनिएको पनि उनले बताएका थिए। आफूले नमानेपछि छोरा सचेन्द्र शमशेर जबराले हस्ताक्षर गरेको उनको भनाइ थियो। न्यायाधीशहरूले मुख्य रूपमा सर्वोच्चमा पछिल्लो समयमा बिचौलिया सक्रिय भएको भन्ने विषय पनि प्रश्न उठाएका थिए। पूर्व प्रधान न्यायाधीश जबरासँग सम्पर्क छ कि छैन भन्ने प्रश्न पनि प्रधान न्यायाधीश शर्मालाई गरिएको थियो। जवाफमा शर्माले मेरो कुनै सम्पर्क छैन भनेका थिए। संवैधानिक इजलासमा चलखेलको आरोप लायक विशेष अदालतका न्यायाधीशबारे गुनासो आएका विषय पनि उठान भएको थियो। सर्वोच्चमा विगत केही वर्षमा बिचौलियाप्रति कठोर नीति देखिएकामा हाल आएर फेरि सक्रिय भइरहेको विषय आएको भन्दै न्यायाधीशहरूले चासो व्यक्त गरेका थिए। उनीहरूले कुराको नभई काम गर्ने प्रधान न्यायाधीश बन्न शर्मालाई सुझाव समेत दिएका थिए। एक न्यायाधीशले भने हामीले 3 महिनामै यस्तो विवादमा पर्ने र फूलकोटमै छलफल गर्नुपर्ने अवस्था किन आयो, जवाफ खोज्नुहोस् भनेर सुझाव दिएका छौं। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: नम्बरमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: बाढी वा अन्य विपदको समयमा बाल बालिका, किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा, दुर्व्यवहार वा यौनजन्य हिंसाको जोखिममा पर्न सक्छन्। घर छोडेर अस्थायी बसोबासमा रहँदा, सुरक्षित ठाउँतर्फ सर्नु पर्दा वा विस्थापित हुँदा आश्रयस्थल, बाटो, काम गर्ने ठाउँ वा कुनै पनि स्थानमा चिने जानेकै वा जो कोही व्यक्तिबाट यस्तो हिंसा हुन सक्छ। तपाईँ वा तपाईँले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा नेपाल प्रहरीको 100, राष्ट्रिय महिला आयोगको 1145 वा बाल हेल्पलाइन 10-9-8 सम्पर्क गरौं। महिला, बाल बालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफसँगको सहकार्यमा जनहितमा जारी।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदमा 1154 मेगावाट बिजुली भारतबाट आयात गरी आन्तरिक माग धान्ने तयारी गरेको छ। विपदका कारण विभिन्न प्रसारण लाइन र जलविद्युत आयोजनामा क्षति पुग्दा हिउँदको विद्युत व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। कान्तिपुर कर्मी सीमा तामाङले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
1: नेपाल विद्युत प्राधिकरणले

कुल उत्पादन क्षमताको 30% मात्रै उत्पादन हुने भन्दै 1218 मेगावट मात्रै आन्तरिक बिजुली उत्पादन हुने प्राधिकरणले जनाएको छ। प्रकृतिले धेरै चुनौती दिएको र जनतालाई गुणस्तरीय बिजुली दिनु नै प्राथमिकता रहेको श्रेष्ठले बताए। हिउँदको माग धान्न प्राधिकरणले 400 केवी ढल्केबर मुजफ्फरपुरबाट 600 मेगावट, 132 केवीको टनकपुर महेन्द्रनगरबाट 54 मेगावट बिजुली आयात गरिने श्रेष्ठको भनाइ छ। पछिल्लो पटक भारतले आगामी मध्य पुषसम्मका लागि दिनको 18 घण्टा मात्र बिजुली आयात गर्न पाउने गरी नवीकरण गरिएको छ। आगामी जनवरीका लागि भारतले फेरि नवीकरण गरिदिनुपर्ने हुन्छ। अब भारतले 16 देखि 18 बाट 2400 घण्टा आरटीसी राउण्ड द क्लक प्रणाली नै आयात गर्न मिल्ने गरी नवीकरण गर्छ गर्दैन उसैमा निर्भर हुनेछ। प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक श्रेष्ठले भने, हिउँदमा भारतमा पनि बिजुलीको माग बढ्छ, त्यसैले नेपालमा उच्च माग हुने साँझको समयमा पोहोर परार पनि 3-4 घण्टा बिजुली दिँदैन थियो। यसपालि पनि हामीले आश गरेका छैन। त्यसको साटो रियल टाइम क्लियरिङ आरटीसी मोडबाट 150 मेगावट आयात गर्ने प्रक्रियामा छौं। ऊर्जा सुरक्षाका लागि आरटीसी माध्यमबाट बिजुली खरिद गर्नु उपयुक्त विकल्प हुने समेत उनको भनाइ छ। प्राधिकरणले सेप्टेम्बर 2026बाटै आयात गर्ने गरी स्वीकृतिका लागि माग गरे पनि हालसम्म आएको छैन। भारतकै स्वीकृतिमा निर्भर रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले प्रस्ताव माग गरिएकामा भारतका 5 विद्युत व्यापार कम्पनीले पेश गरेको प्राधिकरणको भनाइ छ। त्यसमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गरिएको कम्पनी सम्झौता गर्न प्राधिकरणको संचालक समितिमा छलफल गरिसकिएकाले बोर्डको निर्णयपछि विद्युत नियमन आयोगमा सहमतिका लागि पठाइनेछ। आयोगको सहमतिपछि 150 मेगावट आयातका लागि सम्झौता हुने र भारतमा स्वीकृतिको प्रक्रिया अघि बढ़ाइने प्राधिकरणको भनाइ छ। यद्यपि भारतको केन्द्रीय विद्युत प्राधिकरणले स्वीकृति दिएपछि मात्रै बिजुली आयात गर्न पाइनेछ। प्राधिकरणले जनवरी 2027 देखि मेसम्मका लागि 150 मेगावट बिजुली खरिद गर्न लागेको हो। हालैको अविरल वर्षापछि आएको पहिरोका कारण काली गण्डकी करिडोर 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको डाँडादेखि पर्वतको कुस्मासम्मको खण्डका केही टावरमा क्षति पुग्दा 190.4 मेगावट बिजुली उत्पादन अनिश्चित भएको छ। सो टावर पुनर्निर्माण भएपछि मात्रै 38 मेगावटको निलगिरी 71 मेगावटको निलगिरी 2, 72 मेगावटको मिस्त्री खोला, 14.8 मेगावटको घार खोला, 13.6 मेगावटको थापा खोला, 6 मेगावटको रेले खोला, 5 मेगावटको घलिन्दी जलविद्युत आयोजनाको विद्युत उत्पादन हुनेछ। यसअघि 2081 मई 230 मेगावट बिजुली आयात गर्न नेपाल विद्युत प्राधिकरण र भारतको एनटीपीसी विद्युत व्यापार निगम एनवीवीएन बीच द्विपक्षीय सम्झौता भएको थियो, तर स्वीकृति नपाउँदा आयात गर्न सकिएको थिएन। 2082 मा विद्युत आयात गर्न सम्झौता भए पनि मूल्यको विवादले गर्दा सम्झौता नै खारेज गरिएको थियो। यसका अलावा प्राधिकरणले नेपाल भारत विद्युत आदान प्रदान समिति पीईसी मार्फत पनि 350 मेगावट आयात गर्न सकिनेछ। सन् 2027 का लागि भने मूल्य तय भइसकेको छैन। यसअघि पीईसीको 17 बैठकले सन् 2026 का लागि बिजुलीको मूल्य 1.5% मात्र वृद्धि गरेको थियो। बैठकले 132 केवी प्रसारण लाइन मार्फत खरिद गरिने विद्युतको दर प्रति युनिट 8.22 भारू 13.15 रूपैयाँ 33 केवीमा प्रति युनिट 8.91 भारू 11.58 रूपैयाँ तथा 11 केवी स्तरमा प्रति युनिट 9.55 भारू 15.28 रूपैयाँ कायम गरेको थियो। यो सन् 2026 का लागि मात्र कायम हुनेछ। सन् 2027 का लागि भने पीईसीले नयाँ दर तोक्नुपर्नेछ। गत बुधबारदेखि परीक्षण चरणमा रहेको 40 मेगावटको राहुघाट जलविद्युत आयोजनामा क्षति पुगेकाले संचालनमा आउन 10 दिन लाग्ने प्राधिकरणले जनाएको छ। आयोजनाको टेलरेस बिजुली उत्पादन भएपछि पानी पठाइने सुरुङमा क्षति पुगेको र टर्बाइन फ्लोरमा पानी पसेकाले सफा गरी संचालनमा आउन करिब 10 दिन लाग्ने उनले बताए। गत भदौमा आएको बाढ़ीका कारण त्रिशुली करिडोरका 430.8 मेगावट र समुद्र टारका 21 मेगावट बिजुली उत्पादन अनिश्चित भएको छ। केही जलविद्युत आयोजनामै क्षति र केही सब स्टेशनमा क्षति पुग्दा बिजुली उत्पादन गर्न नसकेको प्राधिकरणको भनाइ छ। त्रिशुली करिडोरका जलविद्युत आयोजना काठमाडौँ उपत्यकाको बिजुलीको माग पूरा गर्न महत्वपूर्ण मानिए पनि हाल सञ्चालनमा नरहेको हिउँदमा चुनौतीपूर्ण देखिएको छ। तर प्राधिकरणका प्रवक्ता राजन ढकालले त्रिशुली करिडोरका 450 मेगावट भए पनि हिउँदमा अधिकतम 150 मेगावट मात्रै आउने भएकाले अन्यत्रबाट त्यसलाई पुर्याउने उनले बताए। उनले भने आगामी मंगिरसम्म 320 मेगावट थपिन्छ। राहुघाट जलविद्युत आयोजना दिनभर पानी जम्मा गरेर आवश्यकताका आधारमा 4 घण्टा चलाउन सकिन्छ। त्यसैले त्रिशुली करिडोरबाट आउने बिजुली मर्स्याङदी लगायतका करिडोरबाट ल्याउन सकिन्छ।
अविरल वर्षाका कारण प्रभावित काठमाडौँ जोड्ने प्रमुख राजमार्ग सञ्चालनमा आउन थालेका छन्। सड़क विभागका अनुसार बीपी पृथ्वी कान्ति त्रिभुवन र अरणीको राजमार्ग तथा बल्खुको लेखानी भीमफेदी हेटोडा सड़क सञ्चालनमा आएका छन्।

सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेका अनुसार यी सड़कका अधिकांश खण्डमा दुईतर्फी र केही स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको धादिङको कृष्णवीरमा भने अहिले एकतर्फी रूपमा सवारी चलिरहेका छन्। त्यहाँ दुईतर्फी यातायात सञ्चालन गराउने गरी सड़क खुलाउने काम भइरहेको विभागले जनाएको छ। वर्षाका कारण विभिन्न स्थानमा सड़क अवरूद्ध तथा एकतर्फी भए पनि सड़क विभागको निरन्तर प्रयासपछि काठमाडौँ जोड्ने प्रमुख राजमार्गमा यातायात सञ्चालनमा आएको हो। यसैबीच नेपाल चीन जोड्ने तातोपानी कोदारी नाकालाई थप सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चिनिया पक्षसँग छलफल गर्दै सीमा क्षेत्रका समस्या र नाकासम्म पुग्ने सड़कको अवस्थाबारे ध्यानाकर्षण गराएको हो। परराष्ट्र अर्थ र पूर्वाधार विकास मन्त्रालय सड़क विभाग तथा सड़क डिभिजन चरीकोटका अधिकारी सहभागी टोलीले राजमार्गको भौतिक अवस्था र सञ्चालनमा देखिएका प्राविधिक कठिनाईको अध्ययन गरेको छ। नाकाको दीर्घकालीन सञ्चालन र आपूर्ति सहज बनाउन सड़क मरम्मत तथा सुधारको काम तत्काल अघि बढ़ाउने विषयमा छलफल भएको छ। चिनिया पक्षले पनि समस्या समाधान र पूर्वाधार सुधारमा सहकार्य गर्ने सकारात्मक संकेत दिएको छ।

0: विपदपछि तपाईँ वा तपाईँका बाल बालिकामा डर, चिन्ता, झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बाल बालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा, दुर्व्यवहार, बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
1: मनमा अत्याधिक तनाव भएमा वा बाल बालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन टीपीओ नेपालको 1660102005 मा र सीएमसी नेपालको 1810500400 मा सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 मा सम्पर्क गरौं।
0: समस्या मनमै नराखौं, सहयोग मागौं।
1: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ सँगको सहकार्यमा जनहितमा जारी

कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग सरकारले पटक पटक दोहोरिरहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै फेरि घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। यसका लागि सरकारले समिति गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने बारे अध्ययन थालेको हो। समितिमा नेपाल निगम ग्यास उद्योगी नेपाल गुणस्तर तथा नापतौल विभाग लगायतका प्रतिनिधि छन्। समितिले ग्यास अभावको समस्या दीर्घकालीन समाधानका लागि ग्यास वर्गीकरणदेखि भण्डारण लगायत उपायबारे सुझाव दिने संयोजक बस्नेतले बताए।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: सन् 2026 को शरद ऋतुमा नेपालका 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार 68 टोलीका 474 पुरूष र 163 महिला आरोहीले आरोहणको अनुमति लिएका हुन्। अनुमति दस्तुर बापत विभागले 23,85,00,000 रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। सबैभन्दा धेरै आरोहीले मनास्लो हिमाल आरोहणका लागि अनुमति लिएका छन्। मनास्लोका लागि 43 टोलीका 500 जनाले अनुमति लिँदा विभागले 22,58,00,000 रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ।
3: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्धको युद्ध छिट्टै समाप्त हुने दावी गरेका छन्। उनले इरानले परमाणु हतियार प्राप्त गर्न नसक्ने समेत बताएका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसिन रेजाईले ट्रम्प दलदलमा फँसेको भन्दै उनी न वार्ता गर्न सक्छन् न युद्ध गर्न सक्ने अवस्थामा रहेको टिप्पणी गरेका छन्। राष्ट्रपति ट्रम्पले इरान मामिलामा दिएको सो अभिव्यक्तिपछि रेजाईको यस्तो प्रतिक्रिया आएको हो। यस्तै इरानको इस्लामिक रिभोल्स नरी गार्ड कर्प्सले आगामी मध्यावधि चुनाव अघि अमेरिकी मतदातालाई खुला पत्र जारी गर्दै ट्रम्प प्रशासनलाई परिवर्तन गर्न आग्रह गरेको छ।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग। कर्णाली प्रदेशमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीव्र पारिएको छ। 16 29 मंगिरसम्म 10 राष्ट्रिय खेलकुद हुने तालिका छ। केही खेलको खेलस्थल लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गर्ने गरी कर्णाली प्रदेश खेलकुद परिषदले 32 खेल प्रस्ताव गरेको छ। प्रस्तावित खेल र खेलस्थलको छनौट तथा आवश्यक पूर्वाधारको अवस्थाबारे अध्ययन भइरहेको छ। कर्णाली प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको प्रदेश रंगशालामा निर्माणको काम सकिए पनि प्रदेश सरकारको स्वामित्वमा औपचारिक हस्तान्तरण नहुँदा बनेका संरचना असरल रहेको बताइएको छ। एमएससीजीएसले निर्माणको जिम्मा पाएको रंगशाला करिब 10,000 दर्शक क्षमताको नवनिर्मित रंगशाला प्रदेश सरकारलाई हस्तान्तरण गर्ने अन्तिम तयारी समेत भएको बताइएको छ। 1,59,47,000 रूपियाँमा निर्माण भएको रंगशाला अधिकांश काम सकिए पनि हालसम्म प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छैन। प्रदेश रंगशालाका प्रोजेक्ट इन्जिनियर पुरूषोत्तम बरालले भने निर्माणका प्रमुख कामहरू सकिएको छ, मुख्य संरचना सकिन बाँकी रहेको छ। यस्तै विभिन्न जिल्लाबाट छनौट भएका खेलाड़ीलाई 10 कार्तिकदेखि बन्द प्रशिक्षणमा राख्ने तयारी गरिएको छ। परिषदबाट प्रतियोगिताका लागि आवश्यक कार्ययोजना स्वीकृत भइसकेको छ।
3: अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। केही बेर अघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम 28 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:50 भयो भने सूर्यास्त भरे साँझ 5:57 हुनेछ।
2: हौस् गान्धीको डायरी अहिलेलाई यति नै। बिहान 9 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा बिदा हुन्छौ। नमस्कार।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
5: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाकबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852055768।
0: साथै 9852055768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
6: यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
6: सम्पर्क 0294040084 र 9804045827।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 98433-47262,
9: 98-10-55-55-85
10: र वाट्सएप नम्बर 98-5-20-28-646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ चार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165680 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860-96-40-00
6: र 9819-32-76-75।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह, पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: ठटाल टेलरिङ सेन्टर, खादबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 9865-39-444
9: र 0295-90-155।
10: More style, more design. Total Tailors.
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
11: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक
12: एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
13: सम्पर्क नम्बर 0295906667 र 98422267।
14: This is Radio Songkhua Sabha 95.5 MHz.

0: 95.5 मेगाहर्ज।
1: रेडियो सङ्खुवा सबको आवाज।
2: के तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरीका बारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
4: सम्पर्क 0291404084 र 98040485827।
6: नमस्कार है वडाध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। कुन जन्मको पाप थियो कुन्नी?
0: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
15: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संघ सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901155।
0: More style, more design. Total Tailors.
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752267, मोबाइल 97438640084।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 8 41 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
10: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
10: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
11: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
9: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
11: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
9: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
11: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
9: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
11: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
9: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
11: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
9: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
11: थप जानकारीको लागि 029562061
9: 029570315
11: र 98520607
9: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
12: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खाँदबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खाँदबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
9: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: धन्यवाद। कार्यक्रम ज्योतिष दर्पणको यो प्रत्यक्ष मा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ, तपाईँका मेषादी बाह्र राशिफल र तपाईँसँग भएका विविध जानकारीहरू दिने एउटा प्रयास गरिरहेको छु। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूआती चरणमा छु। कार्यक्रममा तपाईँ फोन गर्ने प्रयास गर्दै गर्नुहोला, म भने कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचर आज मिति 2083 साल, आज अश्विन 14 गते असोज 14 गते हो आज बुधबार। तदनुसार ईस्वी सन 2026 सेप्टेम्बर 30 तारीख नेपाल सम्बत 1146 लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु अश्विन कृष्ण पक्ष यानि कि पितृपक्ष रहेको छ। सूर्योदयमा चौथी तिथि 26 घडी 59 पल दिनको 4:44 मिनटसम्म भरणी नक्षत्र, 10 घडी 52 पल बिहान 10:17 मिनटसम्म हर्षण योग, 2 घडी 8 पल कौलभकरण, 54 घडी 24 पल आज आनन्द योगमा काँड योग रहेको छ। आजको दिनमानको समय 29 घडी 44 पल बिहान सूर्योदय 5:56 मिनट जाँदा भयो, साँझ सूर्यास्त 5:50 मिनट जाँदा रहनेछ। आज चतुर्थी श्राद्ध पञ्चाङ्गमा उल्लेख गरिएको छ भने भोलि पञ्चमी श्राद्ध र भोलि षष्ठी श्राद्ध दुईटै श्राद्ध भोलि रहेका छन्। यसमा तपाईँले एकदम ध्यान दिनुहोला, भोलि षष्ठी के अरे भोलि पञ्चमी र षष्ठी दुईटै श्राद्ध गर्दा पञ्चमी श्राद्ध 2:36 मिनटसम्म गरिसक्नुपर्ने र तत् उपरान्त बल्ला षष्ठी गर्नुपर्ने, बिहान उठ्ने बित्तिकै षष्ठी श्राद्ध गर्न चाहिँ पाइँदैन, लेखो भन्दैन, गरिहाल्न चाहिँ हुँदैन। पञ्चाङ्गमा पनि पहिले पञ्चमी श्राद्ध लेखा छ, पछि षष्ठी श्राद्ध लेखा छ। धेरै गुरुहरूले मलाई यसमा चाहिँ यसरी नभनिदिनु होला, गाह्रो पर्छ, नजिकै हुने मान्छेको षष्ठी छ, टाढा पञ्चमी छ, पहिले उहाँ पुगेर आउन भ्याइँदैन भन्नुहुन्छ। त्यो आफ्नो समस्या हो, तर शास्त्रीय मर्यादामा हामी रहौं, हामीले हामीलाई बचाउनु पर्छ, हामी मरिरहेका छौं दिनदिनै, किनभने हाम्रा शास्त्रले भनेका कुराहरू मानेनौ भने हामी दिनदिनै मर्ने अवस्थामा रहन्छौ। त्यसो भनेको हुँदा हाम्रो आत्मा र हाम्रो प्राण भनेको शास्त्रीय मान्यता र शास्त्र नै हो। त्यसो भएको हुँदा विशेष ध्यान दिनको लागि अनुरोध गरे। अब पालो ग्रह गोचरको सूर्य कन्या राशिमा छन् भने चन्द्रमा मेष राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति आज कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत हेर्न सकिन्छ। अब क्रममा तपाईँको राशिले के भन्छ, तपाईँको राशिफल यस प्रकार रहेको छ। उन्नति असाध्य राम्रो हुन्छ, लग्नमा चन्द्रमा छन्, आजको दिन तपाईँको महत्वपूर्ण रहन्छ, कुनै कामहरूबाट सकारात्मकता प्राप्ति हुने र आजको दिनमा धेरै कुरामा सकारात्मक हुनु आजको दिनबाट संकेत छ भने साथीभाइसँग पनि घुमफिर गर्ने योग छ। आजको दिनमा व्यापारमा भने सामान्य घाटा बेहोर्नु पर्ने योग रहेको छ। मन परेको व्यक्तिहरूसँग छुटिनुपर्छ, टाढाको यात्रा हुन सक्छ तर असाध्य कष्ट यात्रा हुन सक्ने भएकाले सावधानी पनि अपनाउँदै विचार गरेर अगाडि बढ्नु राम्रो हुन्छ। जागिरमा पदवृद्धि नभएर आजको दिनमा मनमा चिन्ता उब्जनेछ। एकादश स्थानको चन्द्रमा आमदामीका स्रोत वृद्धि छ, व्यापार व्यवसायमा लाभ लिन सकिन्छ, शेयर बजारमा सफलता, पठन पाठनमा शुभ संकेत रहेको छ। धर्म कर्ममा रुचि बढ्नेछ, पशु र कृषि व्यवसायबाट लाभ लिन सकिन्छ, आफन्तहरूसँग अचानक भेटघाट मिष्टान्न भोजनको अवसर प्राप्त रहेको छ। अलिकति राहुको कारणले गर्दा काममा सफलता नमिल्ला, टाउको रोगले औषधि मूल्यमा धन खर्च वृद्धि गराउँछ, सन्तानबाट शुभ र संकेतहरू देख्न पाइन्छ। मन परेका व्यक्तिसँग भेटघाट रहन्छ भने आजको दिनबाट अलिकति केही आठौं चन्द्रमा रहेका छन्, चुटपटेको भने भय रहन सक्ने सम्भावनाको कारणले गर्दा विशेष गरी आजको दिन यात्रालाई भने वर्जित गरेर अगाडि बढ्नु राम्रो हुन सक्ने योग रहेको छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मन असाध्य प्रसन्न रहनेछ। सोचेका कामबाट सकारात्मकता प्राप्तिको लागि राम्रो दिन छ। नभनेका काम बन्न सक्ने सम्भावनाले मन असाध्य हतोत्साहित रहनेछ। मन प्रसन्न हुँदा काममा एकदम अगाडि बढ्न सहज हुनेछ। वृश्चिक राशिको लागि काम उन्नति र प्रगतिमा मन जान सक्छ, तर प्रेममा भने असफल र पठन पाठमा एकदमै ध्यान दिनुपर्ने अवस्था रहेको छ। गोप्य कुरालाई सुरक्षित राख्नु, नभएदेखि तपाईँको धेरै कानूनी प्रक्रियाबाट झमेला बेहोर्नुपर्ने योग छ। आजको दिनमा भगवानको स्मरण गर्दै अगाडि बढ्नु राम्रो हुनेछ। नयाँ ठाउँको घुमफिर स्वादिष्ट मिष्ठान्न भोजनको अवसर प्राप्त रहने योग रहेको छ। आज विद्यार्थी हुनुहुन्छ, पठन पाठनमा शुभ छ भने सोचेका काम सकारात्मकताका साथ अगाडि बढ्नेछ। अधुरो कामहरू अधुरै रहनेछन्, कारण हो आजको दिनमा लग्नमा राहु र धनस्थानमा शनि काममा विवादित पनि बन्नुपर्ने सम्भावना भएकाले सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन सक्छ। आजको दिनबाट तपाईँले गरेका आँटेका कामहरूमा अलिकति केही असावधानिक रहने कारणले गर्दा भोलि ठूलो क्षति बेहोर्नु पर्ने योग रहेको छ। अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। सोचेका आँटेका कामहरू पनि एकदमै सहजताका साथ राम्रो बन्न सक्नेछ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम जगदेश दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न जगदेश धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूमा तपाईँलाई जानकारी दिने प्रयास गरिरहेको छु। हामी यतिखेर सोह्र श्राद्धको समयमा छौं। आज चतुर्थी श्राद्ध यानि कि चौथी भन्नुहुन्छ तपाईँहरू, चौथी श्राद्ध। धेरै भक्तहरूको मैले के पत्ता लाए भने तपाईँहरूको आफ्नो माताको पिताको कम्तीमा आफ्नो मरेको तिथि त पत्ता लाउनुहोस्। अलिकति गुरुहरूले पनि ध्यान दिनुपर्छ, तिथि त कम्तीमा हेर जान्नुपर्छ क्या। गुरु होम भनिसकेपछि अरू सबै कुरा सबैलाई थाहा नहोला होइन, तर एकदमै ध्यान दिनुपर्ने कुरा के छ भने तपाईँले एकदमै धेरै कुरामा ध्यान दिनुपर्ने कुरा चाहिँ तिथि नै हेरेर पत्ता लाउन सक्नु भएन भने कसरी तपाईँले भोलि श्राद्ध गर्ने है। तपाईँले यसलाई विशेष गरी ध्यान दिनु भएन भने भोलि तपाईँलाई घाटा लाग्छ। तपाईँको तिथि हुन सक्छ पञ्चमी, तर तपाईँले हेरिरहनु भएको छ षष्ठी, अथवा अरू नै कुनै तिथि हेरिरहनु भएको छ भने त्यसलाई फल मिल्दैन है। पितरः वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता, पितृलाई पितरः वाक्यमिच्छन्ति, वाक्य शुद्ध हुनुपर्छ। कहाँ कुन विभक्ति प्रयोग गर्ने, कहाँ कुन वचन प्रयोग गर्ने होइन, यी सबै कुराहरूलाई तपाईँले ध्यान नदिएको खण्डमा धेरै कुरामा असहज हुन्छ। आदरणीय सज्जनहरू, एउटा कमेन्ट आएको रहेछ, जय श्री कृष्ण राधे राधे गुरुदेव, मेरो घरमा चाहिँ पिताश्रीले श्राद्ध गर्नुहुन्छ प्रभु, अनि मेरो घरमा पितृहरू धेरै धेरै चाहिँ बिग्रेका छन्। मैले सधैँ श्रीमद् भागवत कथा पाठ गर्छु, यसमा केही दोष लाग्दैन प्रभु? ओम पितृदेवाय नमः, ओम कुलदेवाय नमः, हर हर महादेव। पितृको लागि श्रीमद् भागवत कथा पाठ गर्छु भन्नुभयो, श्रीमद् भाग कथा होइन, मूल पाठ गर्नुपर्छ। अब तपाईँले भन्न खोजेको हो, तपाईँले पाठ भनेको अर्थ पढ्नुभयो भने अर्थ रहँदैन। दैनिक रूपमा सबैले भागवत पढ्नु राम्रो हुन्छ। सोह्र श्राद्ध, अष्ट, उदय, नवरात्र कुनै पनि दिन बार्नु पर्दैन जो दैनिक रूपमा पाठ गर्छ। बरु दैनिक रूपमा पाठ गर्दा द्वादशी तिथि चाहिँ सकभर पाठ नगरेको राम्रो भन्छु मैले, दैनिकको लागि है, बुझ्नुभयो कि भएन। सप्ताहको लागि द्वादशी तिथि बार्नु पर्दैन, तर दैनिकी पाठको लागि बरु बारेको राम्रो, नबार्दा पनि हुन्छ तर बार्न मन लागेको खण्डमा एक दिन बारिदिनु राम्रो भइहाल्छ है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामीसँग जिज्ञासुहरू धेरै हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ, केही पृथ्वीका बारेमा चर्चा अथवा चिना हेर्ने काम भइरहेको छ। को हुनुहुन्छ स्वागत गरिहाल्छु। राधे श्यामजुर। ए प्रभु, राधे राधे। ए हजुर, ए प्रभु, सम्पर्क भयो उहाँसँग हुन सकेन। हामी निरन्तर रूपमा छौं र तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरू हामी गर्ने प्रयासमा छौं। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा आइसक्नु भएको छ, स्वागत गर्छु।
1: हेलो, राधे राधे गुरुदेव।
0: राधे राधे, राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ? मोहनजी आरामै हुनुहुन्छ? ठिकठाक छ ज्यानलाई? अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर? कसको बारेमा हेर्न चाहनुहुन्छ? मजाले भन्नु त,
1: मेरो बुवाको तिथि चाहिँ पूर्णिमा तिथि गर्छ र हामीले श्राद्ध गर्दा कुन तिथिमा गर्नु उचित हुन्छ? माला श्राद्ध,
0: अष्टमी श्राद्ध।
1: अनि हजुरबाको तिथिमा गर्न थालेको थियौँ, हजुरबा चाहिँ त्यसरी सोह्र श्राद्धको द्वादश द्वितीय तिथिमा बस्नु भएको थियो, अनि त्यतिखेर एक दुई वर्ष हामीले गऱ्यौँ, त्यस पछाडि गुरुहरूले हुँदैन रहेछ भन्नुभयो, अनि अष्टमीको दिन गर्न थालेका छौँ, यो उचित हो कि होइन भनेर।
0: होइन, तपाईँले हजुरबुवाको श्राद्धमा तपाईँले के गर्नुपर्छ भने हजुरबाको श्राद्धमा तपाईँले हजुरबा बित्नु भएको सोह्र श्राद्ध नै रहेछ कि अरू बेला रहेछ?
1: सोह्र श्राद्धको द्वितीय तिथि गरी
0: सोह्र श्राद्धमा बित्नु भएको भने हजुरबुवाको श्राद्ध पहिलो नम्बरमा एक पारावट विधिले गर्नुपर्छ है। अनि बल्ल महालय गर्नु पाइन्छ। तपाईँले सिधै महालय श्राद्ध गर्नुभयो भने त फेरि मिल्दैन नि कुरो। तपाईँलाई झन्झरी काम हुन्छ, अब छोडिसक्नु भएको रहेछ, अब हजुरबालाई पनि अब आहारे बुवाको श्राद्धमा हजुरबाट पिण्ड गइहाल्छ होइन। अब अष्टमी पिताजीको श्राद्ध गरौँ, तपाईँ क्लियर भएर बस्नु भइहाल्छ है। तर तपाईँ घरमा पितृको दोष छ है, ख्याल गर्नु। तपाईँले घरमा सप्ताह आउनुपर्छ, यो सोह्र श्राद्धमा मृत्यु हुनु अनि हजुरबुवाको पिताजीको पूर्णिमा मृत्यु हुनु यो पितृको दोषको संकेत हो, बुझ्नुभयो कि भएन। तपाईँको पितृहरू बनेका छैनन्, तपाईँलाई कसरी हुन्छ दुःख दिइरहेका छन्, ख्याल गर्नु भएको छ। मैले तपाईँको मैले तपाईँको परिवारको चाहिँ हेरेको छैन, तर के हुन्छ तपाईँको जुन मलाई भन्नुभएको कुरा त्यसले पनि तपाईँलाई के दर्शाउँछ भने तपाईँलाई पितृको दोष अनिवार्य रूपमा छ, को छ ख्याल गर्नुहोला। फेरि पनि यस्तै अप्रिय घटनाहरू घटिरहन्छन् यस्तै यस्तै बेला,
1: त्यस्ता घटनाहरू त घटिरहेका छन्।
0: मैले भने त घटिरहन्छन्। अब तपाईँ घरमा के गर्नु पर्यो, सात दिनसम्म ब्राह्मण राखेर मजाले पाठ गराउनु पर्यो है।
1: हाम्रो पितृदोष भनेर हामीले पितृको लागि भनेर घरमा पाठ लगायौँ परिवार मिलेर, तर अब दिदी पुगेको छैन त अब के गर्नु र हामीले
0: खै। अब कुन बिजुली गर्नुभयो होइन,
1: हजुर
0: कहाँ कहाँ लाउनुभयो सप्ताह चाहिँ?
1: हाम्रो चाहिँ परियामा खस्नु भएको त्यो यस्तै दसैँको बेला होइन, त्यही ठाउँमा हाम्रो सपरिवार
0: बडियामाको श्राद्धको भोलिपल्टदेखि प्रारम्भ गर्नुभयो।
1: प्रारम्भ त होइन पछि नै गऱ्यौँ, तर अब त्यही ठाउँमा चाहिँ हामीले अब घटु लगाइसकेको थियो, त्यही मण्डप बनाएर त्यही ठाउँमा कागज लगायौँ।
0: मण्डपभित्र अरू मान्छेलाई छिर्न दिनुभयो कि भएन?
1: होइन, हामीले त आफ्नै कुलको मान्छे मात्रै थियो,
0: आफ्नो कुलको मात्रै मान्छे छिराउनु भयो, तर आफ्नो सबै मान्छेलाई जान दिनु भयो। तपाईँका काका ठुलो भान्जा भान्जी सबै आए नि होइन, राधे राधे सकियो हजुर छैन। पितृकर्म त अझ एकदम शुद्ध भावनाले गर्नुपर्छ कि, अब भन्दाखेरि तपाईँलाई कति भन्छु सुन्नुहुन्न। साँच्ची तार्ने हो भने तपाईँले अहिले घरमा श्राद्ध गर्दा तपाईँको त्यो पिण्ड कसले छुन्छ?
1: पिण्ड त हाम्रो अब श्रीमती अनि आमा हुनुहुन्छ।
0: अरूले तपाईँको छोराले छुन्छ आएर? हजुरको छोराले आएर छुनुहुन्छ?
1: छोराले त छुँदैन,
0: किन थाहा छ? छोरा अब कर्म पुरा छैन, बिहान उठेर छोराले नुहाएको छैन, त्यही हेर्नु त कुरो।
1: हजुर
0: अनि तपाईँको माध्यमद्वारा मैले सबैलाई भने श्राद्धमा चढाउनको लागि पकाउने पकवान पनि आफै पकाउनु पर्छ। तेलमा पकाएको पकवानले पितृलाई भोग नलगाउनु, गाईको घिउमा, ओरिजिनल गाईको घिउमा। फेरि कस्ता गाईले चाहिँ कस्ता गाई अशुद्ध हुन्छ भन्दा मैले थोरै मेरो टिकटकमा फेसबुकमा मैले हिजो एउटा भिडियो बनाएर राखिदिएको छु, गरेर हेर्नु होला त्यहाँ है सबैले। सबै कुरा विधि पुग्नुपर्छ क्या हजुर है। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो इलामबाट, आफ्नो जिज्ञासा लिएर आउनु भएको थियो। यस्ता धेरै समस्याहरू छन्, म घरिघरि धर्म सिन्धु पल्टाउँछु, कहिले काहीँ निर्णय सिन्धु पल्टाउँछु, कहिले काहीँ अन्य ग्रन्थहरू पल्टाउँदै गर्दा यस्तो विवाद भेट्छु क्या। एउटा पानामा लेखिएको हुन्छ, श्राद्धमा चाहिने महत्वपूर्ण कुरा भनेर एउटा पुराणले उद्धृत गरेको हुन्छ, श्राद्धमा राख्नुहोस् यी आठ चिज भनेर अर्को पुस्तकले लेखेको हुन्छ, अनि त्यो पुस्तक पुस्तक बीचमा भिन्नता पाइन्छ, अनि हामी त्यसलाई निचोड निकालेर के हो भन्ने कुरा तपाईँलाई प्रष्ट भनिदिन्छौ है। मैले हिजो पनि कि अस्ति हो, मैले सायद हिजै होला है, तपाईँले हेर्नु भएको छैन भने हेर्नुहोला फेसबुकतिर गएर, मलाई फेसबुकमा फलो गर्नुभएको छ भने गर्नुहोला। श्राद्धमा आठ चिज असत्य पवित्र मानेको चिजहरू मैले भेट्टाएँ है। कति कुराहरू हामीले छोरीको छोरो तोरीको साग के भन्ने गरेका छौँ नि होइन, त्योभन्दा पनि विशेष लेखेका कुराहरू त्यो पनि छ कतै, मैले भनिहालेँ नि कुनै कुनै शास्त्रमा सबै त कहाँ बढेर साध्य लाग्छ होइन, तर बाटो बिराउनु चाहिँ भएन, एउटा बाटो त समात्नै पर्छ। मैले त्यहाँ हिजो पढ्दाखेरि मलाई एकदम गदगद लागेको कुरा चाहिँ मत्स्य पुराणमा चाहिँ के लेखेको रहेछ भने नेपालको नामै तोकेर नेपाल कम्बलम भनेर लेखा रहेछ क्या। नेपालमा बनेका कम्बलहरू प्रयोग गर्नुपर्छ श्राद्ध तर्पण आदि कर्ममा, पवित्र हुनुपर्छ भन्ने कुरा है। त्यसो भएको हुँदा मलाई कस्तो लाग्यो भने असाध्य प्रिय असत्य पवित्र चिज यो भेडाको जुन ऊनबाट हामी राडी बनाउँछौ सायद त्यही होला कम्बल भनेको होइन। अब मैले यसमा धेरै गहिरो गइनँ किनभने नेपालमा बन्ने कम्बलहरू भनेको कम्बल त्यही हो शुद्ध हामीले मान्ने भनेको, मलाई लाग्छ भेडाको ऊनबाट बनेको। त्यहाँ शास्त्रमा के खुलाएको छ भने नेपाल कम्बलम अनि त्यहाँ त्यसको व्याख्यामा चाहिँ श्वेत अनि कृष्ण वर्णेन भनेको छ क्या, सेतो र कालो भनेको छ भनेपछि सेतो भेडा र कालो भेडाको ऊन हो होइन, अरू त मैले त्यसलाई कल्पना गरिनँ। त्यसो भएको हुँदा हामी शास्त्रहरूमा पनि नेपालमा बनेका कम्बलको ठूलो महत्व छ, त्यस कारणले गर्दा घर घरमा एउटा राडी किन्नु है सबैले। अब मलाई त कहिलेकाहीँ कतै जाँदाखेरि भक्तहरू उपहार दिनुभएको ल्याएर राखेको छु, पहिले पनि थिए राडीहरू, तर राडीहरू पनि नक्कली आउनु थालेको छ, भेडाको ऊनै ल्याउनु है ओरिजिनल। ओखलढुङ्गातिर पाइन्छन्, सोलुखुम्बातिर पाइन्छ होला होइन, अनि यता हुम्ला डोल्पातिर पाइन्छन् धेरै नै, जुम्लातिर पाइन्छन्, कालीकोटतिर पाइन्छन् है। तपाईँहरूले मगाउनु होला, कम्तीमा पनि एउटा दुईटा राख्नु होला, त्यो राडी हेर्नुहोस्, मान्छे मरेको बेला पनि ओछ्याएर बस्न मिल्छ, त्यस्तो पवित्र चिज हो, त्यही भएर त्यो श्राद्धमा पनि पवित्र मानेको छ। तपाईँहरूले यसलाई ख्याल गर्नुहोला। अन्य कुरा केही जिज्ञासाहरू भए हामीलाई सम्पर्कमा रहन सक्नुहुन्छ, कोही जिज्ञासु आउनु भएको छ, जिज्ञासु हो कि भाग्य हेर्ने हो। राधे राधे, यो हेलो भन्ने शब्दले मलाई फेरि यस्तो त एलर्जी हुन्छ हजुरले, के भएको है, कहाँदेखि बोल्नुभयो? ए प्रभु, अब एकैछिन भन्दै हुन्छ त, परिवारमा सल्लाह गर्दै हुनुहुन्छ, फेरि हामीसँग कोही जिज्ञासु उहाँलाई एकैछिन आराम गर्न दिउँ हामीले, किनभने एकैछिनै भन्नुभएको छ। हामीले अर्को जिज्ञासुलाई स्वागत गर्ने तयारी गरिरहेका छौँ। हाम्रो 9845497658
2: हेलो
0: राधे श्याम हजुर,
2: हेलो
0: लि, अब यस्तो भएपछि टाउको दुखो मलाई के गर्ने अब। राधे राधे हजुर, ए भगवान, राधे श्याम हजुर, राधे श्याम, यो फोनले पनि कति चाँडो थापाउँछ क्या, यसले हेलो भन्दाखेरि म बोल्दिनँ भन्छ फोन पनि है। कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौँ हामी, हामी यतिखेर सोह्र श्राद्धको यो समय पावन दिनमा छौँ। तपाईँहरूलाई जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सिधा सम्पर्कमा रहेर तपाईँहरूले हामीसँग कुराकानी गर्दै हामीसँग भएका विभिन्न जानकारी भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी तपाईँले लिन सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? धरानबाट भन्नुभयो
2: हजुर।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ आज भोलि धरानतिर?
2: रेडियो
0: जय मधेस सुन्नुहुन्छ हो, विष्णु पादुकातिर हुनुहुन्छ?
2: हजुर विष्णु पादुका, गुरुसँग कतिचोटि कन्ट्याक्ट भइसक्यो त मेरो।
0: त्यही त त्यही त, अनि अहिले आज चाहिँ धेरैचोटि हेर्नुभयो आफैले भनिहाल्नुभयो, आज कसको बारेमा हेर्ने त?
2: आज चाहिँ मेरो हेरिदिनु नि गुरु।
0: कति सालमा जन्मिनु भयो?
2: 34 साल, कार्तिक महिनाको 4 गते, 4 गते बिहिबार दिउँसो 2:30 बजे,
0: 2:30 कहाँ जन्मिनु भयो तपाईँ?
2: मेरो माइत चाहिँ धनकुटा जिल्ला हो, मेरो जन्म थलो चाहिँ,
0: जन्म थलो चाहिँ धनकुटा जिल्ला पर्यो होइन
2: हजुर।
0: 34 सालको कार्तिक महिनाको 4 गते 2:30 राशिको नाम खिमा देवी हो, मकर राशि हुन्छ हो,
2: मकर राशि हेर्छु, नाम त भद्री कुमारी राई,
0: तपाईँको यो 34 सालको कार्तिकको 4 गते हो, 2:30 को समय हो भने राशिको नाम खिलामाया अथवा खेमा देवी नाम मकर राशि आउँछ। लग्न कुम्भ छ, कुम्भ लग्नको मालिक शनि सप्तम स्थानमा गएर बसेको छ। श्रीमानको माया असाध्यै थोरै पाउने योग छ, कति पाउनु भयो?
2: श्रीमानको माया त ठिकै पाइरहेछु
0: है, ठ्याक्कै कुरो चाहिँ मिल्दैन होइन?
2: हजुर,
0: ठ्याक्कै कुरो मिल्दैन, अलिक उहाँ कम कम बोल्नुहुन्छ होइन? मायामा एकदम कमी हुने योग छ है। फेरि सप्तम घरको मालिक हो सूर्य, निज भएर बसेको छ। नाना रम्य भवे तस्य त्रिषु चित्तम हि केवलम, 2 विवाहको योग थियो घर परिवारमा है, त्यो पनि ख्याल गर्नुपर्छ। अब यो शास्त्रले भनेको कुरा भन्यो हामीले। हजुर, बा पहिले केही कोहीसँग त्यस्तो सम्बन्धहरू थियो कि केही थाहा पाउनुभयो कि बाबाको चाहिँ आँखाहरूसँग बिहे गरे हो कि
2: छैन? त्यस्तो छैन, त्यस्तो पनि हुनुहुन्थेन, अनि अहिलेसम्म त राम्रै छ गुरु।
0: यो चिना तपाईँको अब नाम सही हो भनी चाहिँ हो, अहिले तपाईँको घरमा चिना बनेको छ?
2: चिना मेरो छ गुरु, तर सबै मेटी गएको छ, देखिँदैन।
0: त्यो चिनामा नाम के थियो अरे?
2: भत्री कुमारी राई।
0: के कुमारी?
2: भत्री कुमारी राई निकालेको थियो।
0: भबाट नाम आउँछ?
2: हजुर, भबाट।
0: अनि भबाटको त धनुराशि हुन्छ नि त, कसरी तपाईँको चाहिँ मकर राशि हुन्छ त?
2: धनुराशि दुईटा त्यहाँ थियो पहिला पहिलामा हेर्छु, अहिले त मेटी गएको छ सबै। धनु र अनि पहिलो राशि अनि मकर दोस्रो कि कस्तो त्यसै हेर्थे पहिला।
0: ओके, त्यही भएर त कुरो मिल्दैन त, भनिदियो यस्तो ठ्याक्कै थाहा नभएकोले फोन नगरौँ न भन्नु मान्दिनहुन्न। अनि हेर्दा यो पनि हो, यो पनि होइन, यो पनि हो, यो पनि होइन, अनि नाम पनि दुईटा राशि दुईटा छ भन्नुहुन्छ, त्यसरी हुनै सक्दैन नि।
2: त्यही भएर म चाहिँ मकर राशिमा विश्वास दिन्छु गुरु।
0: अब एकचोटि यसो गरौँ, तपाईँको चिनाको फोटो मलाई एकचोटि हाल्न मिल्छ?
2: चिनाको फोटो वाट्सएपमा पठाउनु पर्ने गुरु?
0: वाट्सएपमा तपाईँको त्यो चिनाको फोटो हाल्नु, अनि म त्यसमा के रहेछ भन्ने कुरा हेरेर म तपाईँलाई फेरि यता दिउँसो हजुरको फोन नम्बर पनि छोडिदिनु वाट्सएपमा, अनि म तपाईँलाई वाट्सएपमा फोटो हालिसकेपछि म त्यहाँबाट हेरेर जानकारी गराउँछु। हुन्छ नभए यसो क्या भनेकै मिल्दैन, यो तपाईँसँग बोलेर फाइदै छैन हो कि भन्नु त। अब यहाँबाट हेर्दाखेरि अब सप्तम स्थानमा आएर शनि बसेका छ सूर्यको घरमा, सप्तम घरको मालिक गएर सूर्य निज भएर भाग्य स्थानमा गएर बसेको छ होइन? अनिखेर चाहिँ अलिकति ग्रहमा अब श्लोक पढ्ने हो भने अब नाना स्त्री समागम नाना रमे त्रिषु चित्तम हि केवल, यो एकदम अशुभ खालको श्लोक छ क्या। अब यसले यो भनेको अलिअलि त मिल्नुपर्छ, तर तपाईँले भनेको मिलेको छैन। यसलाई एकचोटि फेरि हेरौँ, अहिले छुट्टिन्छ राधेश्याम। कार्यक्रममा हुनुहुन्छ यतिखेर धरान सुनसरीबाट, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौँ। एकैछिन छोटो दिन्छु विश्राम, विश्रामपछि तपाईँका मनमा भएका कुराहरू कमेन्टहरूमा हामी हेर्ने नै छौँ। तपाईँ स्वर श्राद्धको यो पक्षमा विशेष पितृहरूलाई के गर्दा प्रसन्न हुन्छन् भन्ने कुराहरू हामीले फेसबुक टिकटक युट्युबमा हालिरहेका छौँ, सम्झिन पनि सक्नुहुन्छ, हेर्न पनि सक्नुहुन्छ। अहिलेको लागि भने एकैछिन छोटो विश्राम।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान द्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदी द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 6001
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: शङ्खुवासभाबाट
0: के भन्नुभयो?
1: सविताजी
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कविताजी अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कहाँनिर पर तपाईँ घर? त्यही त तपाईँको घर चाहिँ कुन पालिका पर्छ भन्नु खोजे? अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो भदैनीको बारेमा गुरु।
0: भदैनीको साल महिना गते समय भन्नु त? भन्नु न।
1: यहाँनिर म हेर्दैछु गुरु, यहाँनिर फोन ट्राई गर्दा गर्दै लागेको छु, यहाँ ट्राफिकको यहाँ पन्ना टिक्दैछु।
0: अनि पहिले कपीमा हेर्नु पर्दैन त? कति बेर कुर्नु मैले भन्नु त?
1: एक मिनट गुरु, धेर होइन।
0: ए अझै कुनै कुर्नु पर्यो, फोन राख्नु, फेरि फोन गर्नु है। हामीसँग समयको अभाव छ, माफ गर्नुहोला। तपाईँलाई मैले बारम्बार अनुरोध गरेको छु, कम्तीमा कपीमा लेखेर राख्नुहोला अनि हामीसँग प्रत्यक्ष कुराकानी गर्नुहोला। हामी एक मिनट त धेरै समय हुन्छ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? ओखलढुङ्गाबाट। हजुरको शुभ नाम?
1: हजुर गुरु, मेरो ताराजी।
0: ताराजी कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ हजुरले? ओखलढुङ्गाबाट सुन्नुहुन्छ अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो छोरीको बारेमा हेर्न चाहन्छु गुरु।
0: अनि आज पनि कार्यक्रम सुन्नु भएको छ?
1: हजुर गुरु।
0: अनि ओखलढुङ्गा एफएम बजेको छैन भन्ने कुरो भर्खरै मलाई थाहा भयो त, फेरि कसरी सुन्नु भएको कार्यक्रम? रेडियो खोटाङबाट सुन्नुहुन्छ? घर चाहिँ तपाईँको
1: ओखलढुङ्गा एफएम चाहिँ अब कुनै कुनै बेला हाम्रोमा चाहिँ अलिकति खोल्दो पर्दै त्यो भएर टिप्दैन गुरु, अनि ए खोटाङ एफएम चाहिँ सजिलै टिप्छ गुरु। अनि
0: लो भन्नु त, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अरे?
1: मेरो छोरीको बारेमा गुरु।
0: छोरीको साल महिना गते समय भन्नु त?
1: 2055 साल। हजुर गुरु
0: भन्नु न, म सुन्दैछु।
1: 2055 साल फागुन 4 गते।
0: हजुर।
1: मङ्गलबार।
0: हजुर हजुर।
1: बिहान 6:15 गुरु।
0: बिहानको 6:15 कुन कुन जिल्लामा भयो जन्म चाहिँ?
1: जिल्लामा।
0: छोरी हो तपाईँको?
1: हजुर गुरु।
0: यो कति गतेको राति कति गतेको बिहान हुने बेला भन्नु त?
1: यो चाहिँ 3 गतेको राति 4 गतेको बिहान।
0: 3 गते के बार थियो, 4 गते के बार थियो? तपाईँको कति के अरे 3 गते के बार थियो, 4 गते के बार थियो?
1: 3 गते सोमबार, जन्मेको चाहिँ बिहान मङ्गलबार भन्नु कि के भन्नु गुरु? अब
0: सोमबारको राति, अब यो 3 गते सोमबारको राति 6:15 भन्नुपर्छ, किनकि घाम उदाएको दिन रहेछ है।
1: हजुर गुरु।
0: अनि यो तपाईँको छोरीको नाम गीता नाम आउँछ, मकर राशि हुन्छ, औंसी तिथिमा जन्म भएको युग देखिएको छ, लग्न रहेको छ तपाईँको छोरीको लागि मकर लग्न, मकर लग्नको मालिक हो शनि, शनि गएर बसेको छ चौथो भावमा, चौथो भावमा निज भएर बसेको छ, अलि एकोर भेडी जिद्दी स्वभाव कि सप्तम स्थानमा राहु छ, सप्तम राहुले एकदम घरबार बिगार्न सक्छ, प्रेम असफल बनाउन सक्छ, पढ़ाइ लेखाइमा राम्रै हो, आत्तिनु पर्दैन, शुक्र उच्च छ, अनि बृहस्पति पनि सुगृही भएर बसेको छ, औंसीको शान्ति गर्नु, सातौं राहुको शान्ति गर्नु, जप पूजा पाठहरू गर्नु, अहिले शनि भन्ने गरेर चलिरहेको छ, शनिको शान्ति गर्नु राम्रो हुन्छ है।
1: हजुर गुरु, अनि गुरु यो औंसीको दोष लाग्छ लाग्छ सबैले भन्छन् गुरु, त्यो चाहिँ
0: औंसीको दोष लाग्छ र त शान्ति गर्नु भने त यसलाई शान्ति गराउनु, पूजा पाठ गराउनु, त्यस्तो धेरै आत्तिनु पर्दैन।
1: हजुर,
0: यो औंसीको दोषलाई गुरुबाहरूसँग सल्लाह गरेर शान्ति गराउनु पर्छ, अनि चन्द्रग्रहण युग पनि छ, शान्ति गराउनु, चिसोबाट जोगाउनु, घरबारबाट एकदमै अपहरित हुनुपर्छ, एकदम शान्त हुन सिकाउनु होला, नझर्किन भन्नु है छोरीलाई।
1: हुन्छ गुरु, अनि उसको यो पढाइ चाहिँ अब यो डिग्री अहिले सक्यो गुरु, अब यो जागिरमा चाहिँ के छ गुरु?
0: मैले भने त पढाइ राम्रै हुन्छ, जागिर राम्रै हुन्छ, अहिले अलिक शनि ग्रह चलिरहेको छ, अलिकति कमजोरी हो नभएदेखि यसको लागि पनि नराम्रो छैन, राम्रै छ, सबै कुरा राम्रै हुन्छ, राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: हुन्छ गुरु,
0: हस् अहिले छुट्टिन्छु, राधे राधे।
1: हस् गुरु, राधे राधे गुरु।
0: मी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। 98 4 53 97 6 58 र 98 1 42 73 601 सम्पर्कमा आउन सक्नुहुनेछ। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा हुनुहुन्छ? राधे राधे हजुर।
2: हजुर राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म शङ्कुशलादेखि सर, किरण राई।
0: किरणजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले? कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो छोराको बारेमा गुरु।
0: कति सालमा जन्मिनुभयो छोरा?
2: 2076 पौष महिनाको 29 मंगलबार साँझको 4:55
0: साँझ

0: को लागि यसको लागि महाम्रो जपेरी गराएर एकचोटि महाम्रो कवचहरू बाबुलाई घाँटीमा लगाइदिनु। बिहिबार र आइतबार घर परिवारमा सधैँभरि लसुन प्याज माछा मासु खाना छल्नुपर्छ है। अहिले त्यस्तो ग्रह भनेर छैन, यो छ वर्षसम्म उल्का भन्ने ग्रहको पालो हो होइन, अब यो उल्का सकिया छ आत्तिनु पर्दैन, तर गुरु चण्डाल युग र सूर्य ग्रहण युग छ, लग्नमा राहु छ, असत्य एक कुरो हुन्छ, छोरो एउटा कवच लगाइदिनु, केही कुरामा कन्ट्रोल हुन्छ, यसलाई धेरै सिकाउने धेरै बोलाउने धेरै गाली गर्ने नगर्नु, एकदम झन् जति तपाईँ बोल्नुभयो उति रिसाउँछ, कडा छ मान्छे एकदम मूर्ख होइन त कि छैन, यसलाई विशेष ध्यान दिएर अगाडि बढ्नु होला, राम्रो हुन्छ है त।
1: पछि भविष्यमा त्यस्तो केही स्वास्थ्य समस्या त आउँदैन
0: त्यस्तो, त्यही त तँ नआओस् भनेर अहिलेदेखि शान्तिहरू गर्ने, अहिलेदेखि कवच लगाउने गर्नुपर्छ, बिहिबार र आइतबार सधैँभरि पवित्र राख्नुपर्छ है।
1: यसको पढाइ कस्तो हुन्छ,
0: पढाइको लागि राम्रै हुन्छ, आत्तिनु पर्दैन।
1: हुन्छ, कुन रङ कुन कलर कस्तो छ?
0: एक अङ्ग राम्रो हुन्छ, पूर्व दिशा पहिलो रङ राम्रो हुन्छ, अहिले छुट्टिन्छु, राधे राधे।
1: घरको
0: वास्तुहरूमा सामान्य दोष परेको छ, आत्तिनु पर्दैन है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरू पनि गर्ने प्रयासमा छौं र तपाई यतिखेर कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हामीलाई सुन्दै हुनुहुन्छ रेडियोमा, अनि पक्कै पनि तपाईँले आज हिजो अथवा भोलि पितृको नाममा केही दान दक्षिणा गर्ने तयारी गर्दै हुनुहुन्छ होइन, तपाईँ जहाँ पनि जस्तो अवस्थामा पनि हुनुहुन्छ भने पनि हामीलाई सम्झिन सक्नुहुन्छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97 658 र 98143 76 1 सिधा सम्पर्कमा तपाईँ आउनुभयो भने हामीसँग प्रत्यक्ष कुराकानी हुन्छ, कोही जिज्ञासु हुनुहुन्छ, हामी यस पछाडि तपाईँहरूले राख्नुभएका कुराहरू केही कमेन्टमा महत्वपूर्ण जस्तो कुरा रहेछन् भने हामीलाई सनातन रेडियो नेटवर्कबाट सुनेर राख्नुभएका कुराहरूलाई पनि हामी पक्कै पनि त्यहाँबाट हेर्नेछौ। के छ पहिले फोन सम्पर्कमा कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर? प्रेम प्रसाद भण्डारी, के छ के छ खबर भनेको मैले?
1: ए खबर राम्रै छ, अलिकति झाम सूर्यनारायण चाहिँ लाग्नु भएको छ दुई तिन दिन भयो।
0: राम्रै अनि अहिले के छ, के श्राद्धको बारेमा केही जिज्ञासाहरू छन् कि जन्म कुण्डली हेराउने हो कसैको?
1: मेरो नातिनी र नातिको जन्मिया हुन् उनीहरूको चाहिँ हेर्नु पर्यो भनेर। हजुर,
0: जमलीको एकजनाको मात्र हेर्न मिल्छ, दुईजनाको हेर्न मिल्दैन?
1: नातिनी नाति छन् जुम्ले,
0: जुम्लेको एकैचोटि हेर्न मिल्दैन क्या, फरक फरक हुन्छ है।
1: अलिकति ओडा पर छ, 2000
0: तपाईँले पहिले बुझ्नु न, त्यही ओरपर छ, ओरपर हुन्छ, ओरपरको भाग्य पनि ओरपर हुन्छ भनेर दुईटा एकैचोटि हेर्न मिल्दैन, कसको चाहिँ हेरौँ पहिले? नातिनीको आज एकजनाको हेर्न मिल्छ, अनि फेरि नातिको बारेमा फेरि पछि हेर्ने हुन्छ, फेरि सुन्नु न पहिले यहाँ एकजनाको हेर्न मिल्छ, नातिको हेर्ने कि नातिनीको हेर्ने भन्न खोजे मैले,
1: नातिनीको हेर्ने, नातिनीको चाहिँ 2073 साल के अरे मङ्सिर 29 गते 12:53 हो।
0: कुन जिल्लामा?
1: यो काठमाडौँमा जन्मे,
0: यो दिउँसोको होइन,
1: दिउँसोको 12 बजे। हजुर,
0: के भएको थियो जन्म चाहिँ नातिनीको?
1: बार्सी त्यो सटेको हेर्नु कि त्यो बार्सी सटे

0: संसार हो।
1: बार भन्दैन नभए हेर्न मिल्दैन, तपाईँहरू किन बार लेख्नु, त कपीमा लेख्नु पर्दैन। मैले तपाईँलाई बारम्बार भने होइन कपीमा लेख्नु, अहिले राख्नु, फेरि पछि लेखेर फोन गर्नु है। अहिले छुट्टिन्छु, राधे राधे। राधे राधे भन्नु त, कार्यक्रममा हुनुहुन्थ्यो, हामीसँग आफ्नो जिज्ञासा गर्नु भएको थियो। हामीले किन यसरी तपाईँलाई अप्ठ्यारोमा पारिरहेका छौँ भने, तपाईँले भनेका समय मिल्दैन क्या, तपाईँलाई साल महिना गते बाह्र मिलेन भने के हुन्छ। मैले धेरैको यसरी मैले सुरु सुरुमा आजभन्दा बाह्र पन्ध्र वर्ष अगाडि के गर्थेँ भने, उहाँले भनेको साल महिना गते अनि समय राखेर चिना बनाइदिने, अनि त्यो चिना लगेर उहाँले घर आउँदा घर जाने बित्तिकै यो कहाँ हो त नि, यो त तेरो गते मिलेन भन्नुहुन्थ्यो। अनि फेरि घरमा यहाँ आउनुहुन्थ्यो हामीसँग, अनिखेर चाहिँ यो तपाईँलाई मैले अर्कै भनेको थिएँ, अर्कै भनिदिनु भयो भन्नुहुन्छ उहाँले आएर। त्यही भएर बाह्र पनि त्यहाँ कहाँ मिलेपछि त तपाईँले फलानु बार भने अब किन भन्दाखेरि अर्को गते चेन्ज गर्नुभयो भने पनि बार त चेन्ज हुँदैन त्यो ठ्याक्कै भन्ने बित्तिकै। त्यही भएर हामीले तपाईँलाई शुद्ध होस्, हामीले भनेका कुराहरू तपाईँलाई पुगुन् भनेर हामीले तपाईँलाई यी यस्ता कुराहरूमा हामीले जोड दिइरहेका छौँ। माफ गर्नुहोला तपाईँहरूले हामीलाई फोन गर्दै गर्दा फोन लागेर पनि होइन, पालो आएर पनि हेरिदिनु भएन, सामान्य कुरो हेर्दै भइहाल्छ नि, तपाईँको मनमा त आउँछ खटपट, मलाई थाहा छ, सबैले त्यही भन्नुहुन्छ अरू बेला पनि मलाई अफलाइनमा आएर पनि, तर वास्तविक त्यो यसको रहस्य छुट्टै छ, तपाईँलाई थाहा छैन, भोग्नलाई थाहा हुन्छ क्या, त्यो कुरा हामीले भोगेका छौँ हजुर। ल जय श्री राधे गुरु, म सूर्य थापा बन्दीपुर एक तनहुँबाट हाम्रो पात्रो एपमा सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्दैछु। गुरु मेरो जिज्ञासा यस प्रकार छ, गुरु यो चाहिँ मैले हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कमा पढिरहेको कमेन्ट हो, तपाईँ यो कमेन्ट थप्न पनि सक्नुहुन्छ है। मेरो जिज्ञासा यस प्रकार छ गुरु, महालयाको महालय लेख्नुभयो होला, महालयको श्राद्धमा दाजुको श्राद्ध भाइले गर्न मिल्छ कि मिल्दैन गुरु, र छोरा विदेश छन्, पोहोरसम्म नियमित श्राद्ध भइरहेको थियो, विवाह नभएको छोरीले के गर्न मिल्छ जानकारी गराइदिनु न गुरु, जय श्री राधे। अब छोरा हुँदाहुँदै दाजुभाइले गर्न अधिकार हुँदैन, मिल्दैन ल, अब छोरीले केही गर्न मिल्दैन, यसो सिधारो दान गर्ने, शुद्ध भोजन गर्ने यो सोह्र दिन। जय श्री राधे राधे गुरुदेव, आज पनि सुन्दैछु कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क मार्फत, मम्मीको बार्खी वार्षिकी भर्खरै भदौ एक गते गरेको हो गुरु, मम्मीको श्राद्ध तिथि पञ्चमीमा हो, पिताको तिथि थाहा छैन गुरुदेव, के गर्नुपर्छ होला गुरुदेव, पिताको लागि गुरुदेवले मलाई जानकारी गराइदिएमा आभारी हुने थिएँ गुरुदेव। मेरो घर भन्नुपर्दा कालीकोट जिल्ला पचाल झरना गाउँपालिका वडा नम्बर 9 तिखार्तीमा हो गुरुदेव। जय राधे राधे गुरुदेव, जय सनातन रेडियो नेटवर्क भन्नुभएको छ। अब यो अहिलेसम्म बाबाको के गर्नु भएको छ भन्ने कुरामा भर पर्छ, त्यस्ता तिथिहरू थाहा नहुने मान्छेले औंसीको दिनमा अष्टमीको दिनमा श्राद्ध गर्नु राम्रो हुन्छ। यसको लागि चाहिँ तपाईँलाई म दिउँसो मलाई फोन गर्नुभयो भने अझ धेरै कुरामा जानकारी गराउनेछु है त। अरू खासै कमेन्टहरू मैले आज देखिनँ, तपाईँहरू प्रत्यक्ष रूपमा एउटा कमेन्ट आएर रहेछ फेरि आजै, राधे राधे, म विनुता गहतराज माने भन्ज्याङ गाउँपालिका 2 बाक्सा ओखलढुङ्गाबाट हाम्रो पात्रबाट कार्यक्रम सुन्दैछु गुरु। औंसीमा जन्मेको मान्छेको ग्रह शान्ति कसरी गर्ने, ग्रह चाहिँ संकटाएर 9 ग्रहको गर्नुपर्छ, अनि 9 ग्रह त जम्मा 9 हुन्छन्, सबैको त शान्ति त होइन, पूजा चाहिँ गर्नुपर्छ, अनि यो औंसीमा चाहिँ भाइ जन्मेको हो, यो भदै भदै पछि, यो भदौ पछि कि भदै खेलिनु भयो, भदौ पछि कुनै पनि भदै यो जन्मेपछि भन्न खोज्नुभयो होला, कुनै पनि भदै जन्मेको छैनन्, यो ए भदै रहेछ उहाँको, यही भाइको ग्रहको दोषले अरू भाइ नजन्मेको हो र गुरु भनिदिनु पर्यो गुरु राधेश्याम, के छ चिनाहरू हेर्नुपर्छ, चिनाहरू हेरिसकेपछि हामी तपाईँलाई जानकारी पक्कै पनि गराउनेछौँ। आजको लागि कमेन्टको समय अब लगभग छैन, हामीसँग कमेन्ट सकिसकेको छ, धेरैभन्दा धेरै वक्ताहरूलाई हामीले आजभोलि फेसबुकमा टिकटकमा युट्युबमा भिडियोहरू हामीले अलिअलि अलिअलि हाल्न थालेका छौँ, धेरै समय त छैन हामीसँग, तथापि तपाईँहरूले धेरैले रिक्वेस्ट गर्नुभएर धेरैले चाहिँ हामीलाई अनुरोध गर्नुभएको भएर हामीले तपाईँहरूलाई जानकारी गराएको हो। हामीले हिजो गाईको बारेमा अनि श्राद्धमा चाहिने अनिवार्य 8 चिजको बारेमा यस्ता कुराहरू हामीले टिकटकमा पनि राखिदिएका छौँ, हेर्नुहोला, फेसबुकमा पनि हेर्नुहोला, लक्ष्मण सुवेदी 333 सर्च गर्नु, जहाँ सर्च गरे पनि युट्युबमा टिकटकमा फेसबुकमा इन्स्टामा सबैतिर हामीले हालिदिएका छौँ। तपाईँहरूले त्यो भिडियो हेरेर कस्तो लाग्छ भिडियो अनि के अधुरो भयो अब तपाईँलाई के जानकारी लिनु छ त्यहीँ गएर कमेन्ट गरिदिनको लागि अनुरोध गर्दै कार्यक्रम ज्योतिष दर्पणको आज म अन्तिम भागमा रहेको छु। अब भोलि बिहान तपाईँ र मेरो भेट पुनः 8 बजे रेडियोको ध्वनि तरङ्गमा रहनेछ। तपाईँ भरतपुरमा भेट्न आउनको लागि पनि आउन सक्नुहुनेछ। म भरतपुरमै छु, धारेचोकको यास स्कूलको ठ्याक्कै गाडीपट्टि, हाकिम चोकबाट थोरै भित्र हो। तपाईँहरू फेरि धेरै कतै अन्तै जानुहोला, यहाँ धेरैले मलाई भेट्न भनेर आएर फर्किनु भएको छ। यसरी तपाईँहरू अन्त गएर फर्केर मलाई चाहिँ घरमा गएर गाली नगर्नुहोला है। लक्ष्मणगुरुलाई भेट्न आएको भने चाहिँ त्यो फोन गर्नुहोला 98453 97 6 98 र 98142 73 601 सम्पर्क गरेर हामीसँग तपाईँ भेटेर हामीसँग प्रत्यक्ष कुराकानी पनि गर्न सक्नुहुनेछ, अथवा चिनाहरू बनाउनु परेको छ भने पनि सम्पर्कमा रहन सक्नुहुनेछ है। हामी आज कार्यक्रमको लगभग अब अन्तिम भागमा छौं। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रहनेछ। तबसम्मको लागि भने म लगायत विभिन्न रेडियोमा प्राविधिकमा रहनुहुने साथीहरूलाई आज्ञा दिनुहोस्। राधे राधे।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
4: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98।
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
5: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नखोलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: This is Radio Sankhuwa Sabha 95.5 MHz.
7: Brought to you by Kam Premium Ma Ajivan Sarvadik Surasya Dine Nepal Ki Pahilo Surya Jyoti Sahi Plan Sahi Tha Isle Ta Ma Sahi Bandai Chu
8: Surya Jyoti Life Insurance Jivan Ko Lagi.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। अविरल वर्षाका कारण प्रभावित काठमाडौँ जोड्ने प्रमुख राजमार्ग सञ्चालनमा आउन थालेका छन्। पहिरोका कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग आज दिउँसो एक बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको। थप पहिरो वा अवरोध नआएमा सवारी साधन सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। विभिन्न स्थानमा गएको पहिरो तथा सड़क भाँसिएपछि हाल भने एकतर्फी रूपमा सवारी आगमन भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार ललितपुर स्थित गोदावरी नगरपालिका चारको टीका भैरव चारधारे सड़कमा पहिरो जाँदा बाटो एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ। कान्तिलोक पथको तारकुचे खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। रसुवामा बाढ़ीका कारण मुख्य राजमार्गका सबै खण्डहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा अवरूद्ध छ। मनाङको बेसी शहर खाडसार सड़क बाढ़ीका कारण र म्याग्दीको बेनी जोमसोन तथा बेनी दरबाङ सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा ठप्प छ। मुस्ताङको सोम कोरला सड़क पर्वतको मालढुङ्गा बेनी र मध्य पहाड़ी लोकमार्ग नवलपरासी पूर्वको कालीगण्डकी करिडर तथा लमजुङको मध्य पहाड़ी लोकमार्गमा पनि पहिरो भएकाले बाटो पूर्ण रूपमा अवरूद्ध छ। बाढ़ी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गर्ने निर्णय गरेको हो। विपद संकटग्रस्त जिल्ला घोषणा गरेर पुननिर्माण र पुनर्स्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तरको वर्षा झरीपछिको बाढ़ी र पहिरोले जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। विपदमा 7 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता भएका छन्। भोटेकुसी बाढ़ीमा बेपत्ता मध्ये हालसम्म 1454 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार रसुवामा 236, नुवाकोटमा 24, धादिङमा 72, चितवनमा 369, गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासीमा 222 जनाको शव फेला परेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रीका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1334 शव व्यवस्थापन गरिएको छ।

0: विपदपछि तपाई वा तपाईका बालबालिकामा डर, चिन्ता, झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाई वा तपाईका बालबालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा, दुर्व्यवहार, बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
1: मनमा अत्याधिक तनाव भएमा वा बालबालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन नम्बर टीपीओ नेपालको 1660102005 मा र सीएमसी नेपालको 1810500400 मा सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 मा सम्पर्क गरौ।
0: समस्या मनमै नराखौ, सहयोग मागौ।
1: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी

0: लाज भए अरु किन खोज्ने।
1: हालै आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा बालबालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बालबालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
2: कृपया बालबालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा कोही नभएका बालबालिका बारे तुरुन्तै नेपाल प्रहरीको 100 खोज तथा उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई जानकारी दिनुहुन अनुरोध छ।
1: प्रत्येक बाल बालिकालाई सुरक्षित र संरक्षित राख्न तथा परिवारसँग पुनर्मिलन गराउन हामी मिलेर काम गरौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
3: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे सिंहदरबारमा बस्दैछ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफा छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यसैबीच आज विभिन्न 4 संसदीय समितिको बैठक पनि बस्दैछ। नेपाली कंग्रेसको 15 महाधिवेशन 2 दिनपछि धकेलिएको छ। असोज 16 गतेबाट हुने भनिएको महाधिवेशनको उद्घाटन अब असोज 18 गते काठमाडौँको खुला मञ्चमा हुने कंग्रेसले जनाएको हो। अधिवेशन अन्तर्गत ओडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया भने जारी रहेको कंग्रेसले जनाएको छ। कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिग्रस्त अवस्थामा भेटिएको छ। दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको पुल गइराती क्षतिग्रस्त

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखा सभा 95.5 MHz
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819327375।
4: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692899। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 9861349444
7: र 0295901055।
9: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू, स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287676।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
17: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौं भन्दैछु हो नानीलाई।
18: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
17: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
18: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिसंघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
19: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
18: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
19: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
18: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
19: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
18: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
19: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
18: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
19: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
18: थप जानकारीको लागि 029-762-061
19: 029-570-315
18: र 98-520-60-177
19: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
3: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खाँदबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खाँदबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 02553504040 तथा 98243464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दरनगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू:
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
4: बालबोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल,
6: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।
7: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।

मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त बैठिन्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
5: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
7: होइन ए मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
7: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिष संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
5: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
5: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
5: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
6: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
5: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
5: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: थप जानकारीको लागि 0 29 5 62 0 61,
5: 0 29 5 70 315
6: र 98 5 20 60 177।
5: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, संखुवा सभा।
8: खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
9: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निङ छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025 535 040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोन निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, संखुवा सभा।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29047, 99009-00062।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422-6667।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खादबारी नगरपालिका, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-76-96-40-00
2: र 98-19-32-76-75।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 98-420-82-776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
13: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
14: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
15: Yuvu Radio Sankhuaspa, Yuvu Radio

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली 98525854 र 029562248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले भू सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्।
13: माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खागबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
14: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
15: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
14: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
15: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
14: प्रोप्राइटर लक्ष्मी काफ्ले।
15: सम्पर्क 9843347262,
14: 9010555580
15: र वाट्सएप नम्बर 9852028646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: पक्षीय तथा बहुपक्षीय भेटवार्तामा आर्थिक र प्राविधिक सहयोगको आग्रह गरिएको छ। नेपालले आपतकालीन राहत भन्दा अघि बढेर जलवायु, वित्त र क्षतिपूर्ति कोष परिचालनमा जोड़ दिएको छ। महासभामा सहभागी भएर स्वदेश फर्किएपछि मन्त्री खनालले भ्रमणका दौरानमा भएका भेटवार्ता लगायतबारे जानकारी गराउनु भएको हो। भ्रमणका क्रममा ग्रेनाडा, नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना भएको उहाँले बताउनुभयो। 81औं महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले गर्नुभएको सम्बोधनमा जलवायु न्याय सहित नेपालको राष्ट्रिय हितका प्रमुख विषयहरू प्रभावकारी रूपमा प्रस्तुत भएको मन्त्री खनालले बताउनुभयो। भोटेकोशी बाढ़ीपछिको खोज, उद्धार, राहत र सहयोगका लागि छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्दै पुनर्निर्माणमा थप सहयोगको आग्रह गरिएको छ। प्रधानमन्त्री शाहको सम्बोधन महासभामा धेरै हेरिएको र चासो लिएको भाषण मध्ये एक बनेको मन्त्री खनालले बताउनुभयो। उहाँले संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्सले घोषणा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कूटनीतिक छवि उच्च भयो। परराष्ट्र मन्त्री खनाल भन्ने खबर सुन्यौं। अब प्रतिनिधि सभाको बैठक बस्दै बैठकतर्फको अपडेट लियौं। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपराह्न 1 बजे सिंह दरबारमा बस्दैछ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। कानून मन्त्री गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 र निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनाले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन्। आज 4 संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक बस्दै भन्ने अपडेट आयो। अब धानबाली जोगाउन रातभर राको बालेर हात्ती धपाउँदै भन्ने खबरतिर लागौं। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता जैविक मार्गमा जंगली हात्तीले धानबालीमा क्षति पुर्याउन थालेपछि किसान रातभर जागराम बसेर राको बाल्दै हात्ती धपाउन थालेका छन्। स्थानीयका अनुसार विगत 3 सातादेखि गेरुवा गाउँपालिका 4 र खाता क्षेत्रमा हात्तीले दिनहुँ धानबालीमा क्षति पुर्याउँदै आएका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज र सीमावर्ती भारतको कत्रनिया घाट आरक्षबाट आएका हात्तीले आतंक मच्चाएका छन्। मध्यवर्ती सामुदायिक वन गोलाका अध्यक्ष दिनेश साईका अनुसार शान्तिपुर ढुकुनेमा करिब 3 बिघा, राजीपुरमा 2 बिघा, तंगपुरमा 4 बिघा, खल्ला गाउँमा धान र मकै सहित 3 बिघा तथा गोलामा 1 बिघा धान बालीमा क्षति भएको छ। किसानले 3 ठटाउने, राको बाल्ने र होहल्ला गरेर हात्ती भगाउने गरेका छन्। हात्ती आएको जानकारी पाए निकुञ्ज कर्मचारी र सेनाको टोली आउने गरे पनि अन्य बेला नआउने साहीले बताए। निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत महेश न्यौपानेले वन्यजन्तुबाट धान मकै लगायत बालीमा क्षति भए क्षतिपूर्ति दिने जनाउनुभयो। निकुञ्जका अनुसार यहाँ प्राय 3 हात्ती आउने गरेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फा हाम्फेका अनुसार गेरुवा गाउँपालिका चारका ढिकपुर तंगपुरुवा र गोला गाउँमा पाक्न लागेको धानमा क्षति पुगेको छ। मानवीय क्षति भने भएको छैन। खाता क्षेत्रमा 3 यता 30 भन्दा धेरै घरमा क्षति पुगेको छ। बर्दिया निकुञ्जमा 120 भन्दा बढ़ी हात्ती छन्। धानबाली जोगाउन रातभर राखो बालेर हात्ती धपाउँदै भन्ने खबरपछि अब विपत्तिको अर्को अपडेट। भोटे कोशी सहितका विपत्तिमा 4.5 खर्ब भन्दा बढ़ी पूर्वाधार क्षति भन्ने खबर सुन्नुहोस्। भोटे कोशी बाढ़ी र त्यसपछिका अन्य विपत्तिबाट नेपालमा करिब 3 अर्ब अमेरिकी डलर अर्थात 4.5 खर्ब रूपैयाँ भन्दा बढ़ीको पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार क्षतिको विवरणमा विद्यालय सवारी साधन र व्यक्तिका सम्पत्ति समेत समावेश छन्। क्षति आकलनका लागि प्राधिकरणले क्षेत्रगत मन्त्रालय राष्ट्रिय योजना आयोग र प्राधिकरणका प्रतिनिधि सहभागी रहेको क्षति तथा आवश्यकता आकलन टोली गठन गरेको थियो। टोलीले ड्रोन सर्वेक्षण मार्फत विपत्ति अघिको र विपत्ति पछिको अवस्थाको तुलना गरेको थियो। सड़क पुल र तीनमा भएको लगानीको विवरण समेत निकालिएको उप्रेतीले बताएका छन्। व्यक्तिको घरभित्र रहेको सम्पत्तिको भने अनुमान मात्र गरिएको छ। ब्याङ्कमा रहेको सम्पत्ति क्षतिको विवरणमा समावेश गरिएको छैन। टोलीले 15 दिनमै प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो। त्यसपछि अर्थ मन्त्रालयमा विकास साझेदार दूतावास र संयुक्त राष्ट्रसंघका निकायलाई विवरणबारे जानकारी गराइएको थियो। पुनर्निर्माणका लागि 4.77 अर्ब अमेरिकी डलर अर्थात 7 खर्ब रूपियाँ भन्दा बढ़ी खर्च लाग्ने प्रारम्भिक अनुमान छ। विस्तृत सर्वेक्षणको प्रतिवेदन आउन बाँकी छ। भोटे कोशी सहितका विपत्तिमा 4.5 खर्ब भन्दा बढ़ी पूर्वाधार क्षति भएको खबर आयो। अब महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति तत्काल मर्मतको आवश्यकता भन्ने खबरमा जाउँ। कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक झोलुङ्गे पुल क्षतिग्रस्त अवस्थामा भेटिएको छ। दोधारा चाँदनी नगरपालिकाका विपद सम्पर्क व्यक्ति अमृत बिक्का अनुसार पुल गएराती क्षतिग्रस्त अवस्थामा भेटिएको हो। पुलको दोधारा चाँदनीतर्फको तेस्रो स्पानमा क्षति पुगेको छ। क्षतिको विस्तृत विवरण र कारणबारे थप प्राविधिक जाँच आवश्यक रहेको बताइएको छ। विपद व्यवस्थापन संयन्त्रले पुलको अवस्थाबारे निगरानी गरिरहेको छ। करिब 1.5 किलोमिटर लामो यो पुलले दोधारा चाँदनीलाई भीम दत्त नगरपालिका र महेन्द्र नगर लगायतका क्षेत्रसँग जोड्दै आएको छ। 2058 सालतिर पुल निर्माण हुनु अघि स्थानीयवासीलाई नेपालका अन्य भूभागमा आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। वर्षायाममा महाकालीको बहाव बढ़दा कतिपय अवस्थामा किस्ती मार्फत नदी वारपार गर्नुपर्ने अवस्था थियो। पुल निर्माणपछि स्थानीयको व्यापार शिक्षा स्वास्थ्य र सामाजिक सम्बन्ध विस्तारमा सहजता आएको थियो। महाकालीमा 4 लेनको पक्की पुल बनेपछि ठूला सवारी साधनको आवागमन सहज भए पनि झोलुङ्गे पुलले पैदल यात्री र स्थानीय आवागमनका लागि महत्वपूर्ण भूमिका राखेको छ। कञ्चनपुरका प्रमुख जिल्लाधिकारी मरिगदन कोइरालाले क्षतिग्रस्त भागमा सावधानी अपनाउन र जोखिमपूर्ण अवस्थामा आवागमन नगर्न आग्रह गरेका छन्। पुल मर्मतका लागि स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँले बताउनु भएको छ। महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति तत्काल मर्मतको आवश्यकता भन्ने खबर सुन्यौं। अब वडा कार्यालय बगेपछि सेवा सञ्चालनमा कठिनाई भएको खबरतिर लागौं। असोज 11 गते बिहान बाढ़ीले गलकोट नगर चाँदीरा वडा 9 वडा कार्यालयको जग बगाएपछि भवन जोखिममा परेको छ। स्थानीयले वडा अध्यक्ष त्रिलोक थापालाई खबर गरेपछि उहाँ कार्यालय पुग्नु भएको थियो। भवनदेखि झण्डै 10 मिटर पर रहेको दरम खोलाले धार परिवर्तन गरेपछि बाढ़ी कार्यालयमा पसेको थियो। थापाले जोखिम उठाएर कम्प्यूटर 3 टेबल र केही कागजात बाहिर निकाल्नु भएको थियो। त्यसपछि जग चर्किएर भवन खोलातर्फ ढल्किएपछि भित्र पस्न नसकिने अवस्था बनेको थियो। 8 गतेदेखि 11 गतेसम्मको वर्षापछि आएको बाढ़ीले कार्यालय रहेको भवन सहित सबै जमीन बगाएको हो। स्थानीयको सहयोगमा 2070 सालमा खरिद गरिएको तेस्रो पनि जग्गामा 1 करोड़ रूपैयाँ लगानीमा भवन बनेको थियो। जग्गा खरिदमा 30 लाख रूपैयाँ खर्च भएको थियो। जग्गादाता विष्णु बलामी भवन र जग्गा बगेपछि रोनु भएको थियो। वडा अध्यक्ष थापाले 10 वर्षको मेहनत बगेकोमा दुःख लागेको बताउनु भएको छ। कार्यालय सञ्चालन हुन नसकेपछि थापाले मंगलबार हटिया बजारबाट कागजात छपाई गरेर चौतारोबाट नाबालक परिचय पत्र र सिफारिश सेवा दिनुभएको छ। नगर प्रमुख भरत शर्मा गैरेले तत्काल भाडाको घर लिएर सेवा सञ्चालन गर्ने बताउनु भएको छ। दरमखोलाको बाढ़ीले वडा 9, 3, 5, 6, 7, 8 र 9 दर्जन भन्दा बढ़ी घर तथा माछा पालन फर्ममा क्षति पुर्याएको छ। वडा कार्यालय बगेपछि सेवा सञ्चालनमा कठिनाई भन्ने खबरपछि अब विकास बजेट सम्बन्धी अपडेट। मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै मुख्यमन्त्री शाहीले भने समय सीमाभित्रै विकास बजेट कार्यान्वयन गरौं। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित कार्यक्रममा वहाँले समय सीमाभित्र विकास बजेट कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गर्नुभएको हो। मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयका मन्त्री जीत बहादुर मल्ल, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कल्याणी खड्का, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जुमकेत लामा कार्की र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका मन्त्री कलबहादुर हमालसँग सम्झौता गर्नुभएको छ। वहाँले प्रमुख सचिव राधिका अर्यालसँग पनि सम्झौता गर्नुभएको छ। प्रमुख सचिव अर्यालले रमेश कुमार केसी, लक्ष्मी कुमार विक र कानून सचिव निधिराज नेउपानेसँग कार्य सम्पादन सम्झौता गर्नुभएको छ। मुख्यमन्त्री शाहीले प्रदेश सरकारका गतिविधि प्रभावकारी बनाउन सबै मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ। कार्य सम्पादन सम्झौता औपचारिकतामा सीमित नरही सरकारी सेवा नागरिकले अनुभूति गर्ने खालको हुनुपर्ने उहाँले बताउनु भएको छ। वहाँले प्रत्येक मन्त्रीले सचिवसँग पनि सम्झौता गर्नुपर्ने बताउनु भएको छ। माथतका कार्यालयसँग समन्वय, बजेट खर्च र कामको नियमित अनुगमन गर्न वहाँले जोड़ दिनुभएको छ। योजना अनुगमनलाई प्रविधिसँग जोड्दै सहज, छिटो, नियमित र प्रभावकारी बनाउन छुट्टै प्रणाली विकास गरिने वहाँले बताउनु भएको छ। मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै मुख्यमन्त्री शाहीले भने समय सीमाभित्रै विकास बजेट बाट कार्यान्वयन गरौं भन्ने खबर आयो। अब 15 अर्ब सहुलियत ऋणका लागि आईएमएफसँग आग्रह गरिएको खबर सुन्नुहोस्। सरकारले भोटेको सीबाडी प्रभावितको व्यवस्थापन र भौतिक संरचना पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबाट करिब 15 अर्ब रूपियाँ विशेष ऋण लिने प्रक्रिया शुरू गरेको छ। अर्थ मन्त्रालयले 100 मिलियन अमेरिकी डलरका लागि गत साता आईएमएफलाई पत्र पठाएको छ। मन्त्रालय स्रोतका अनुसार आईएमएफबाट अहिलेसम्म प्रतिक्रिया आएको छैन। ऱ्यापिड क्रेडिट फेसिलिटी आरसीएफ अन्तर्गतको यो कर्जा शून्य ब्याज दरको र शर्तहित हुने भएको छ। कर्जा पाएपछि 5 वर्षसम्म भुक्तानी गर्नुपर्दैन। त्यसपछिको 5 वर्षमा किस्ताबन्दी रूपमा भुक्तानी गर्नुपर्छ। आवेदन दिँदैमा कर्जा सुनिश्चित नहुने र आईएमएफ टोलीले स्थलगत मूल्यांकन तथा ड्यू डिलिजेन्स अडिट गरेपछि मात्र निर्णय हुने भएको छ। ऋणबाडी पीड़ितको राहत, पुनर्वास र भौतिक संरचना पुनर्निर्माणमा बजेट मार्फत खर्च गरिनेछ। भोटेकोसी बाढ़ीपछिको पुनर्निर्माणका लागि सरकारले 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको टोलीका अनुसार पूर्वाधार पुनरुत्थानमा मात्रै 4 खर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान छ। सहयोग आह्वानपछि मंगलबार साँझसम्म 15 अर्ब 54 करोड़ रूपियाँ जम्मा भएको छ। त्यसबाट 1 अर्ब रूपैयाँ प्राधिकरणलाई हस्तान्तरण भइसकेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स हातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
10: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
10: सम्पर्क नम्बर 98606940000
6: र 98192376775।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ, त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले,
10: सम्पर्क 98433-47262,
4: 98105555580
10: र व्हाट्सएप नम्बर 98520-28646।
11: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना, तुमलिङ टावर एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-99289, खादबारी नगरपालिका 9, तुमलिङ टावर एयरपोर्ट गेट।
12: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निमछिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
16: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
17: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 52 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
20: सरप्राइज जेनी, यो गहना कस्तो छ?
21: छ्या, यस्तो पनि गहना लाउँछन्?
20: अनि यो
21: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
20: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
21: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
20: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
21: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
20: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
21: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 029 5 60 248।
20: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
22: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
23: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
22: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेव संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 029590667 र 98422267।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 0062।
19: This is Radio Sankhuasabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाका तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029-562-061,
3: 029-570-315
2: र 98-520-60-177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
4: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका, हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै छाउबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ,
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
4: सम्पर्क 029-41-0084 र 98-40-45-827।
5: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान स्वागत होटल खाँचबारी। मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खाँचबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-525-55-768 98-525-55-768।
13: साथै 98-525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0-29-575-267, मोबाइल 97-438-46-084।
15: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
9: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhasuba, 95.5 MHz.
1: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180.

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सम्खुवा सभा। क्रोवर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कुक र वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। गणक पौडेली 9852058344 र 029562048।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पाठ पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 9843347262,
6: 9010555580
7: र वाट्सएप नम्बर 9520286646।
8: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
6: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट
9: रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिफोरा डेन्टल
8: ध्यान दिनै पर्ने कुरा।
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
7: पाथिफोरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98 60 96 40 00
6: र 98 19 32 76 75।
12: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
13: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
14: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
12: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
14: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
12: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
14: होटल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: डिजाइनर सुमन ठटाल, 98 615 39 444
14: र 0295 90 155।
15: मोर स्टाइल मोर डिजाइन, ठटाल टेलर्स।
16: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: सबै घर घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
0: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 MHz।
1: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेशन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0-29-560-580, 99-5-20-61-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा चेलोस खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा चेलोसमा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 9852557068, 9852557068।
11: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तँबाट एउटा काम पनि हुन सकेन। आखिरमा मै आउनु पर्यो। सबै मिलाएर भोलि यसलाई एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँडबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 8 जनक पौडेली, 98520 58 344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँडबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163 55553 र 98423 18 49।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525 55 768 98525 55 768।
9: साथै 98525 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रवि टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 98 60 96 40 00
12: र 98 19 32 76 75।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
11: सम्पर्क 9843347262,
12: 9810555580
11: र वाट्सएप नम्बर 9852028646।
14: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 9825201580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
16: आयो सबको घर घरमा।
17: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
17: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: तिमीले यो बच्चा स्वीकार्नै पर्छ। आखिर तिम्रै बच्चा त हो यो। बाउ बिनाको बच्चा लिएर म कसरी बाँचौ यो समाजमा?
1: एउटा कुरा मैले तिमीलाई कसरी भन्नु, बिहे भइसकेको थियो भने इच्छो के जब कि तिम्रो र मेरो प्रेम सम्बन्ध मेरो परिवार र समाजले स्वीकारिसकेको छैन भने तिम्रो यो पेटमा भएको नाजायज बच्चा कसरी लिँदा?
0: प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भन्छन्, अनि त्यही प्रेमबाट जन्मिन आँटेको हाम्रो यो बच्चा कसरी नाजायज भयो?
1: चुप लाग्, अब यो भन्दा एक शब्द बढी नबोल्नु।

आमाको कोखबाट जन्म लिइसकेपछि भाग्य आफै लेखिन्छ। कोही करोडमा ऐस आराम गर्दै हुन्छन् भने कोही रोडमा पल पल मर्दै बाँचिरहेका हुन्छन्। कोही नहुनेको भगवान हुन्छ भन्छन्। हो, भगवान को हो जसले रोडमा अधुरो जिन्दगी जिइरहेका

हाम्रो देशमा सयौं अनाथहरूको जिन्दगी यसरी नै बितिरहेको छ। हाम्रो एउटा सानो सहयोगले कोही अनाथको सहारा विहीन जिन्दगीको जिन्दगीले सार्थकता पाउँछ भने हामीले किन सहयोगी हातहरू अगाडि नबढाउने।

0: 우릿 रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो.
1: This is Radio Songkhua Sabha 95.5 MHz.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। भित्तोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पूँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इटहरीमा शिव तथा रोजगार मेला शुरू, रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाई दुबईको विमानभित्र 2 पाइलट बीच कुटाकुट, 2 मिनटमा झण्डे 18,000 फिट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो 72 घण्टादेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेशन र 33 केवी प्रसारण लाइनमा क्षति पुग्दा 3 दिनदेखि मुस्ताङ विद्युत विहीन छ। बेनी जोमसम कोर्ला सड़क खण्डका 46 ठाउँमा क्षति पुग्दा सड़क पूर्ण रूपमा अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा आवत जावतसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले जानकारी गराउनुभयो। मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराउँदै वहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरबझोङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो। यसै गरी लुक्रा गाउँमा स्थानीयवासीहरूको घर पूर्ण र आंशिक रूपमा क्षति भएको उहाँले बताउनु भएको छ। पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र संचार प्रणालीमा धक्का पुगेको छ। सड़क अवरूद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ। सांसद थकालीले यस विपत्तिलाई राष्ट्रिय सुरक्षा र जलवायु सुरक्षाको दृष्टिकोणबाट हेर्न सरकारलाई आग्रह समेत गर्नु भएको छ। यता चीनसँग जोड़िएका 3 वटै मुख्य सड़क नाका ठप्प भएपछि दशैं तिहार जस्ता ठूला चाड़पर्वको समयमा बजारमा अत्यावश्यक सामानको अभाव र महगी बढ़ने जोखिम बढ़ेको छ। भोटेकोशीको बाढ़ीका कारण रसुवागढ़ी ठप्प छ। तातोपानी नाका पहिरोको जोखिमका कारण चीनिया पक्षले बन्द गरेको छ। पछिल्लो बाढ़ी पहिरोले मुस्ताङको कोर्ला नाका समेत बन्द गराएको छ। 3 वटै मुख्य नाका ठप्प हुँदा चाड़पर्व लक्षित झण्डै 5 अर्ब रूपियाँ बराबरका 700 भन्दा बढ़ी व्यापारी कन्टेनर चीनतर्फ नै रोकिएका छन्। नाका बन्द भएसँगै विशेष गरी दशैं तिहारमा बढ़ी खपत हुने लुगा कपड़ा, जुत्ता चप्पल, फलफूल, इलेक्ट्रोनिक्स सामान र घरायसी उपभोग्य वस्तुहरूको बजारमा तीव्र अभाव देखिन थालेको छ। हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीका अनुसार व्यापारीहरूले ऋणधन गरेर ल्याएका सामान नाकामै रोकिदिएकातिर ब्याजको भार बढ़ेको छ भने अर्कातिर सामान बिग्रिने र समयमै बजार नपुग्ने चिन्ता छ। संघीय संसदको अर्थ समितिले नेपाली पूँजी बजारलाई पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देशन दिएको छ। आज पूँजी बजारका सरकारवालाहरूसँगको छलफलपछि समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बन्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी नयाँ विधेयक ल्याउन निर्देशन दिनुभएको छ। समितिले कम्पनीहरूलाई प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति दिनुअघि पूँजी पर्याप्तता, वासलात र प्रतिफलका आधारमा स्तरीकरण गर्न, नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टममा देखिने प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ। छलफलका क्रममा सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन र गैर आवासीय नेपाली एनआरएन फण्ड भित्राउने आवश्यक गृह कार्य पूरा भइसकेकाले छिट्टै नतिजा देखिने जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले बजार सुधारका लागि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने, संस्थागत लगानीमाथिको कर घटाउनुपर्ने र सामाजिक सञ्जाल मार्फत फैलने गलत सूचनाको नियमन गर्नुपर्नेमा जोड़ दिनुभयो। सुनसरीको इटहरीमा 7 दिने शिव तथा रोजगार मेला 2083 शुरू भएको छ। शिव र रोजगारी साझा जिम्मेवारी भन्ने नाराका साथ आयोजना गरेको मेलाको आज सभामुखको डोलप्रसाद अरियालले उद्घाटन गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्य सहित आयोजना गरेको मेला यही असोज 20 गतेसम्म सञ्चालन हुनेछ। कोशी प्रदेशलाई लक्षित गरी चलाएको मेलामा 75 भन्दा बढ़ी स्थलहरू राखिएका छन्। 100 भन्दा बढ़ी रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको मेलामा युवाहरूले सिप परामर्श र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। मेलामा एआई, डिजिटल मार्केटिङ, कुकिङ र गाड़ी मरमत
जस्ता 10 विधाका छोटा अवधिका तालिम समेत चलाइँदैछ। कार्यक्रम अवधिभर युवाहरूका लागि करियर उडान संवाद श्रृंखला र विभिन्न विचार विमर्शका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। मन्त्रालयले कोशी प्रदेशबाट शुरू गरेको मेला 7 प्रदेशमा आयोजना गर्ने समेत जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333-493-555
5: सही धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सोभिता मिजारको शव 3 दिनदेखि अस्पतालमै रोकिएको छ मर्स्याङदी गाउँपालिका 3 की मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो उपचारका क्रममा सोमबार ज्यान गएको हो शुरूमा 1.5-2 लाख खर्च लाग्ने भने पनि अस्पतालमा झण्डै पाउने 9 लाख रूपियाँ बिल उठेको छ मृतकका आफन्तले अस्पतालमा 3,07,000 रूपियाँ बुझाएका छन् भने अझै 5,73,480 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ अस्पतालको बिलिङ काउन्टरका कर्मचारीका अनुसार अहिले अस्पतालतर्फ 3,50,910 रूपियाँ र अस्पतालकै फार्मेसीतर्फ 2,22,570 रूपियाँ बाँकी छ व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सोभिताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआउँदा समस्या थपिएको आफन्तको भनाई छ उपचार खर्च जुटाउन नसक्दा सब घर ल्याएर अन्तिम संस्कार गर्न समेत नसकेको पीड़ित परिवारले गुनासो गरेका छन् अब विदेशको खबर संयुक्त अरब इमिरेट्स यूएईको दुबईबाट झण्डै 180 जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाई दुबईको जहाजमा 2 पाइलट बीच कुटाकुट भएको छ 34,000 फीटको उचाइमा पाइलटहरू बीच हिंसात्मक झडप भएपछि विमान मात्र 2 मिनटमा तीव्र गतिमा खसेर 16,600 फीटमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप र हाइज्याकिङ जनाउने कोड पठाएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढ़ाएको थियो साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराएको खबरमा उल्लेख छ घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हकभिलले ककपिटभित्रै पाइलटहरू झडप गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभयो एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलट निलम्बन गरी थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ अब खेल खबर जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकहरूको न्यून उपस्थितिको चर्चाको विषय बनेको छ 50,000 दर्शक क्षमताको रंगशालामा भएको महिला फुटबलको सेमी फाइनलमा जापानले दक्षिण कोरियालाई पराजित गरेको खेल हेर्न 998 जना मात्र उपस्थित भएपछि केही खेलहरूप्रति आकर्षण बढ़ाउन भइरहेको संघर्षलाई उजागर गरेको छ आयोजकहरूले एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सवका लागि 10 लाख भन्दा धेरै टिकट बिक्री भइसकेको बताएको केही घण्टापछि यो जानकारी सार्वजनिक भएको छ यस सेप्टेम्बर 19 हजारौं खाली सीटहरूको अगाडि उद्घाटन समारोह सम्पन्न भएता जापानी आयोजकहरू दर्शकको उपस्थितिलाई लिएर बचाव गर्दैछन्। त्यतिखेर उनीहरूले आदिको जोखिमले मानिसहरू हस्किएका बताएका थिए। केही प्रतियोगिताहरूमा दर्शकहरूको राम्रो उपस्थिति देखिए पनि अन्यमा भने प्रशंसकहरूलाई आकर्षित गर्न कठिनाई भएको छ। एथलेटिक्सका मुख्य आकर्षण मानिने पुरूष तथा महिलातर्फको 100 मिटर दौड़ प्रतियोगिताहरूमा खाली सीटको सम्पन्न भएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। भित्तोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पूँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इटरीमा स्थित तथा रोजगार मेला शुरू, रोजगारदाता र युवाहरूलाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाई दुबईको विमानभित्र दुई पायलट बीच कुटाकुट, 2 मिनटमै झण्डै 18,000 फिट तल झरेको विमान, साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: शहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
9: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। अविश्वास छ, हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ उपत्यका सबै घरधुरीले एकैपटक इण्डक्सन चुलो प्रयोग गरेमा खाना पकाउने समयमा मात्रै थप 3,000 मेगावाट विद्युत आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर नारायण प्रसाद अधिकारीले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार विद्यमान पूर्वाधारमै तत्काल सबैलाई इण्डक्सनमा रूपान्तरण गर्दा विद्युत प्रणालीमा उच्च भार परि व्यवस्थापन जटिल हुने अध्ययनले देखाएको छ। नेपालमा कुल ऊर्जा खपतको झण्डै 80% हिस्सा खाना पकाउने र औद्योगिक प्रयोजनका लागि हुने भन्दै उहाँले खनिज इन्धनलाई स्वच्छ ऊर्जाले प्रतिस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। अहिले केन्द्रले तराईका 150 पालिकासँगको सहकार्यमा 10 लाख घरधुरीमा स्वच्छ खाना पकाउने चूलो वितरण गरिरहेको छ। यो लक्ष्य आउँदा 3 वर्षभित्र पूरा गर्ने केन्द्रले जनाएको छ। साथै कर्णाली, सुदूरपश्चिम र पूर्वी पहाड़ी जिल्लाहरूमा केन्द्र सरकारको 80% र पालिकाको 20% अनुदानमा विद्युतीकरण कार्यक्रम सञ्चालन भइरहेको छ। काठमाडौँ महानगरपालिकाले निजी तथा सामुदायिक खोप सेवा प्रदायक संस्थाहरूको समेत सूक्ष्म कार्ययोजना बनाउन शुरू गरेको छ। यसअघि आफ्ना स्वास्थ्य प्रवर्धन केन्द्रहरूको मात्र योजना बनाउँदै आएको महानगरले यस वर्षदेखि क्षेत्रभित्रका सबै सरकारी, निजी र सामुदायिक खोप सेवा प्रदायकको कार्ययोजना बनाउन लागेको हो। अन्य खोप प्रदायक को कार्ययोजना यसअघि जिल्ला स्वास्थ्य कार्यालयले बनाउँदै आएको थियो। यसैबीच खोप सेवाको पहुँच बढ़ाउन र खोपबाट छुट्न सक्ने बालबालिकाहरूको पहिचान गर्न महानगरले खोपकर्ताहरूका लागि 2 दिने गोष्ठी समेत शुरू गरेको छ। गोष्ठीमा 22 वटा संस्थाका खोपकर्ता सहभागी छनृ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने 634 जना गाड़ी चालक कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार कार्यवाहीमा पर्नेमा जाँड रक्सी खाएर गाड़ी चलाउने 60, सीसीटीभीबाट पहिचान भएका 53 जना, संकेत बत्ती उल्लंघन गर्ने 28 जना र तीव्र गतिमा गाड़ी चलाउने 93 जना छन्। यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने 5 जना, लेन उल्लंघन गर्ने 5 जना, गाड़ीको अवस्था ठिक नभएका 12 जना र एकतर्फी सड़क अनुशासन पालना नगर्ने 5 जनालाई कार्यवाही गरेको कार्यालयले जनाएको छ। साथै अन्य नियम पालना नगर्ने समेत 373 जना चालक कार्यवाहीमा परेका छन्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनोकामना डेन्टल क्लिनिक, खाँदबारी नगरपालिका 1, प्रहरी गेट छेउ, संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98 420 22 667।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 98 60 96 40 00
10: र 98 19 32 76 75।
11: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 61 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98 4 33 47 262,
12: 98 10 55 55 85
9: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।
13: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 4 029575741 47।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन त काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर सुनु एन भीम कदाइली।
5: सम्पर्क 029140084 र 98040485827।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
11: दुर्गा ज्वेलरी उद्योग खातबारी एक बुद्ध टोल सम्कुवा सभा
12: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801 जनक पौडेली 9852558344 र 029560248
11: दुर्गा ज्वेलरी उद्योग खातबारी एक बुद्ध टोल सम्कुवा सभा
13: नमस्कार है वडाध्यक्ष ज्यू
14: नमस्ते नमस्ते के भन्नु भयो त
13: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
14: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
14: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
15: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
16: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
17: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि हैन र
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
17: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खातबारी एक बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो
21: आयो सबको घर घरमा
22: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
23: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज
22: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842578041 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो संखुवा सभा तपाईँको आवाज जनताको साथ
24: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज On air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा। कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 99163-51107 र 99030-96-289। खादबारी नगरपालिका 9, तुम्लिङटार एयरपोर्ट गेट।
3: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सीजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852-085-364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
7: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: खादबारी नगरपालिकाको अनुरोध।
9: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगू रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
8: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।
11: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।

0: सुजना
1: म जान्न
0: भगवानहरूको बाब खोइ त
2: उसको बाबा बित्नु भएको छ
0: लेख्दै हुन्छ त्यही भएर ऊ जान्न।

सैनिक आवासीय महाविद्यालय फुलबारी पोखराको पहिलो प्रस्तुति बाल गीतहरूको संग्रह आलो सर्वत्र बजारमा उपलब्ध छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संस्था सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन्दनमाको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार।
7: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
8: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 98-615-39-444
9: र 029-590-155।
10: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
11: आयो सबको घर घर मा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
16: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
17: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
17: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानदारी 1, शङ्खुवा सभा।
18: खादबारी नगरपालिकाको अनुरोध।
19: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
20: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
19: डेंगू रोगको रोकथामका उपायहरू:
20: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
19: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
20: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
19: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
20: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
18: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी शङ्खुवा सभा।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने
3: दाँत भर्ने दाँतको आकृति गर्ने
2: दाँतको एक्सप्रेस सुविधा
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल खातबारी नगरपालिका एक हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा फोन नम्बर 0295-62-320 र 98-420-50-541
5: समाज सक्ने लक्ष्य समन्वयात्मक रूपमा काम भइरहेको दावी कोशी प्रदेशका बाल बालिका अझै आधारभूत सेवाबाट वञ्चित 78% कुनै न कुनै सुविधाको अभाव गृहयुद्ध चर्किँदा म्यानमारमा 1,00,000 भन्दा बढ़ीको मृत्यु सेनाको पछिल्लो आक्रमणमा 50 मारिए र विराट क्रिकेट लीगको कर्पोरेट संस्करण आगामी मंगसिरमा प्रतिष्ठित 8 टीमको सहभागिता खेलसँगै सांगीतिक र सांस्कृतिक कार्यक्रम समेत गरिने

0: ग्लोबल जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आइएमई ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै शंखुवासभाको खाँदबारीमा रहेको रेडियो शंखुवासभा 95.5 मेगाहर्जसँगै कुशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर 6 क्षेत्रीय अधिवेशनका क्रममा झडप हुँदा केही व्यक्ति घाइते भएका छन्। झडपका कारण निर्धारित मनोनयन दर्ता प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार झडपमा केही व्यक्ति घाइते भएका हुन्। सुन्देर हराइचा 4 स्थित सिक्तेल बन्धु समन्वय प्रतिष्ठानमा क्षेत्रीय प्रतिनिधिको नामावलीको विषयलाई लिएर विवाद भएपछि झडप भएको हो। घटनामा क्षेत्रीय सभापतिका उम्मेद्वार सुन नारायण तब्दार सहित चेतराज रेग्मी र समुद्र पोखरेलमाथि कुटपिट भएको जनाइएको छ। घाइतेलाई उपचारका लागि विराटनगर स्थित नोबेल टिचिङ अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। विवाद बढ़ेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। झडपका क्रममा कार्यस्थलमा कुर्सी समेत तोड़फोड़ भएको छ। क्षेत्र नम्बर 6 क्षेत्रीय प्रतिनिधि समेत रहेका विद्यार्थी नेता विजय ओझाका अनुसार अहिले अधिवेशनको सम्पूर्ण काम प्रभावित बनेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत झापा क्षेत्र नम्बर 5 अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। दमकमा आयोजित कार्यक्रममा झापा क्षेत्र नम्बर 5 सभापति सहित अन्य नयाँ कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरिएको हो। कार्यक्रममा निर्वाचित प्रतिनिधिहरूलाई पार्टीको संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य मान्यता र पार्टीको विधान अनुसार जिम्मेवारी निर्वाह गर्न आग्रह गरिएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेश सुब्बाले पार्टीको आन्तरिक निर्वाचनमा प्राप्त मतपरिणामलाई लिएर कार्यकर्ताहरू निराश वा उत्तेजित हुन नहुने आग्रह बताउनुभयो। आन्तरिक प्रतिस्पर्धा पार्टीको लोकतान्त्रिक अभ्यास रहेको उल्लेख गर्दै उहाँले निर्वाचनको परिणामलाई स्वीकार गरेर अब संगठन निर्माण र पार्टीलाई बलियो बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो। कांग्रेसको हालै सम्पन्न अधिवेशन प्रक्रियाबाट झापा क्षेत्र नम्बर 5 सभापतिमा रवि केसी तथा प्रदेशसभा क्षेत्रका सभापतिहरूमा परशुराम रिजाल र भूपाल कटवाल निर्वाचित हुनुभएको थियो। लोकतान्त्रिक प्रक्रियाबाट सौहार्द रूपमा नयाँ नेतृत्व चयन भएको क्षेत्रीय निर्वाचन अधिकृत लीला खनालले जानकारी दिनुभएको छ। कार्यक्रममा नवनिर्वाचित सभापति केसीले आगामी निर्वाचनबाट झापा क्षेत्र नम्बर 5 नेपाली कांग्रेसलाई पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सिपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताउनु भएको छ। इन्टरीमा सिप तथा रोजगार मेलाको उद्घाटन गर्दै रोजगारीबाट मात्र मुलुकको अर्थतन्त्रको जग बलियो बनाउन सकिने बताउनुभयो। उहाँले युवाले रोजगारी खोज्ने जनशक्तिको रूपमा मात्र नभई सिपयुक्त उत्पादनशील र रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्ने बताउनुभयो। आन्तरिक श्रम बजारको माग र उपलब्ध जनशक्तिको सिपबीच पर्याप्त तालमेल हुन नसक्दा युवा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था रहेको उहाँले बताउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको हो। कार्यक्रममा थारू नृत्य तथा नौमती बाजा प्रस्तुत गरिएको थियो। युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले आजको युवा भोलिको उद्यमी सार्क सम्वाद विषयमा विशेष प्यानल छलफल सञ्चालन गर्ने जनाइएको छ। असोज 15 गतेदेखि 19 गतेसम्म 10 विभिन्न विषयगत क्षेत्रमा 5 व्यावहारिक तालिम समेत सञ्चालन हुने आयोजकले जनाएको छ। मेला अवधिभर प्रदर्शन स्टल, सूचना तथा परामर्श सेवा, रेफरलर सुविधा, रोजगार मिलान तथा उद्यमशीलता सम्बन्धी छलफल निरन्तर सञ्चालन हुनेछन्। कोशी प्रदेशमा 78.9% बालबालिका कम्तीमा एउटा आधारभूत सेवा तथा सुविधाबाट वञ्चित रहेको पाइएको छ। यस्तै 50.2% बालबालिका दुई वा सो भन्दा बढ़ी आयाममा र 20% बालबालिका तीन वा सो भन्दा बढ़ी आयाममा वञ्चितीकरणमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा देखाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफ नेपालको सहकार्यमा तयार पारेको नेपालमा बालबालिकाको बहुआयामिक वञ्चितीकरण सम्बन्धी विश्लेषणात्मक प्रतिवेदन 2026 कोशी प्रदेश स्तरीय नतिजा बुधबार विराटनगरमा सार्वजनिक गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो। प्रतिवेदन अनुसार राष्ट्रिय स्तरमा 80.2% बालबालिका कम्तीमा एउटा आयाममा वञ्चित छन्। दुई वा सो भन्दा बढ़ी आयाममा वञ्चित बालबालिकाको अनुपात 51.6% र तीन वा सो भन्दा बढ़ी आयाममा वञ्चित बालबालिकाको अनुपात 21.4% छ। यस आधारमा कोशीमा बहुआयामिक वञ्चितीकरणको अवस्था राष्ट्रिय औसत भन्दा केही कम देखिए पनि बालबालिकाको ठूलो हिस्सा अझै आधारभूत सुविधा र सेवाबाट वञ्चित रहेको देखिन्छ। पछिल्लो एक दशकमा कोशी सहित देशभर खानेपानी, सरसफाई, विद्युत तथा स्वास्थ्य सेवामा बालबालिकाको पहुँचमा सुधार भएको प्रतिवेदनमा देखाइएको छ। सन् 2014 असुरक्षित खानेपानीको पहुँचबाट वञ्चित बालबालिकाको अनुपात 7% रहेकोमा सन् 2024-25 1.9% झरेको छ। यस्तै सरसफाईको अभाव 32.5% घटेर 9% र विद्युत सेवाको अभाव 15.6% घटेर 3.8% झरेको छ। तर बालबालिकाको पोषण, आवास र सूचना संचारको पहुँच अझै चुनौतीको रूपमा देखिएका छन्। इलाम सदरमुकामलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मेची राजमार्गको राजदुवाली सड़क खण्ड आगामी असोज 15 र 16 गते पूर्ण रूपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय इलामले एक संशोधित सूचना जारी गर्दै सड़क मरम्मत तथा निर्माण कार्यका लागि दुई दिन सवारी आवागमन पूर्ण रूपमा रोकिने जनाएको छ। पहिरो नियन्त्रण, ढल, इनार तथा कल्भर्ट निर्माण गर्दा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि असोज 6 र 7 गते सड़क पूर्ण रूपमा बन्द गर्ने जनाइएको थियो। तर जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको पूर्वानुमान गरेपछि सो निर्माण कार्य केही समयका लागि स्थगित गरिएको थियो। हाल मौसममा सुधार आएसँगै पानी निकाल्ने इनार निर्माण कार्य अघि बढ़ाउन सड़क डिभिजन कार्यालय इलामको अनुरोधमा असोज 15 र 16 गते सड़क पूर्ण रूपमा बन्द गर्न लागि हो। सड़क बन्द रहेको समयमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। जस अनुसार ठूला सार्वजनिक सवारी साधनलाई मेसी करिडोर र साना सवारी साधनलाई सिमलगोलाई तिल्केनी सड़क प्रयोग गर्न आग्रह गरिएको छ। जापानिज इन्सेफलाइटिस जेई विरूद्धको खोप अभियान अन्तर्गत झापामा 2,70,246 जनामा खोप लगाइएको छ। यो लक्ष्यको 54% रहेको जिल्ला स्थित स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख ब्रिज कुमार दासका अनुसार जिल्लामा 15 पालिका मध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा बढ़ी 40,313 जनालाई खोप लगाइएको छ। स्थानीय स्वास्थ्य चौकी र सार्वजनिक स्थलमा दक्ष स्वास्थ्य कर्मीद्वारा खोप लगाइएको हो। यही असोज 5 गते मेची नगरपालिकाबाट शुरू भएको खोप अभियानमा 30 वर्षभन्दा माथिका नागरिक सहभागी छन्। खोप अभियानमा नगरपालिका अन्तर्गत अर्जुन धारामा 18,029, कन्काईमा 17,928, शिव सताक्षीमा 20,769, दमकमा 35,605, गौरीगंजमा 19,636, वीरतावाडमा 28,680, भद्रपुरमा 10,205 जनालाई खोप लगाइएको छ। यसै गरी गाउँपालिका अन्तर्गत कमल, झापा, गौरीगंज, बारादशी, हल्दीबारी, कचनकवल र बुद्ध शान्तिमा पनि जेई विरूद्धको खोप लगाइएको छ। जिल्लामा चालू आर्थिक वर्षमा 13 जनामा यो रोगको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये 7 जनाको मृत्यु भएको छ। कोशी प्रदेशमा झापाबाट खोप अभियानको शुरूआत गरिएको हो। जिल्लामा 5,70,000 खोप लगाउने लक्ष्य रहेको छ। खोप अभियानका लागि 500 स्वास्थ्य कर्मी परिचालित छन्। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको मञ्चका कारण आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाउने आधार तयार भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भई स्वदेश फर्किएपछि बुधबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खनालले आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाई राष्ट्रहित प्रवर्धनमा ठोस योगदान पुर्याउन स्पष्ट आधार तयार भएको बताउनुभयो। उहाँले संयुक्त राष्ट्रसंघको महासभाको 81 सत्रको क्रममा प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्नुभएको र विभिन्न बहुपक्षीय बैठकमा सहभागी सहभागिता र छलफलका माध्यमबाट नेपालको कूटनीतिक छवि पनि उच्च भएको धारणा राख्नुभयो। भोटेकोशी क्षेत्रमा आएको बाढ़ी र यसले पुर्याएको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायले गहिरो चासो र ऐक्यबद्धता जनाएको समेत उहाँले बताउनु भएको छ। उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आफ्नो मन्तव्यमा नेपालको सन्दर्भ उल्लेख गर्नका साथै प्रधानमन्त्रीसँगको भेटवार्तामा नेपालको विपत्तिप्रति चासो व्यक्त गर्नुभएको समेत बताउनु भएको छ। उहाँको यही भनाइलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: पछिल्लो समय जुन भोटेकोशीमा बाढ़ी आयो र त्यसप्रति अन्तर्राष्ट्रिय समुदायको अत्यन्त ठूलो नेपालमा परेको क्षतिको बारे चासो र नेपालकोमा परेको दुःखप्रति एकबद्धता सबैले जनाउनु भएको थियो र नेपालमा परेको अप्ठ्यारोमा हामीले कसरी सहयोग गर्न सक्छौ भनेर सबै खाले मेरा औपचारिक अनौपचारिक भेट वार्ताहरूमा ती प्रश्नहरू प्रसंगहरू उठेका थिए र यति बेला एक बाढ़ी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने समग्रता पनि नेपालले जुन जलवायु संकटले निकालिरहेको निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौँ त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
2: खबर परिक्रमामा अवेला भएको छ ब्रेकको।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
5: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा। हाम्रा विशेषताहरू
6: ग्यास्ट्रिक अल्सर हेपाटाइटिस जन्डिस मूर्छा पर्ने क्यान्सर घाँटी दुख्ने
5: टन्सिलाइटिस नाक बन्द हुने सर्दी लागिरहने पिनास कान पाक्ने टाउको दुख्ने केस झर्ने मानसिक तनाव
6: एलर्जी दम बात नसा सम्बन्धी रोग हर्निया प्यारालाइसिस
5: स्पेन्डोलाइटिस साइटिका पथरिया प्रोस्टाइटिस ट्युमर पायोरिया पायस प्रेसर सुगर चर्मरोग मुसा हिल डन्डिफोर
6: गुप्त रोग महिला सम्बन्धी रोग शरीर झमझमाउने घोच्ने पोल्ने निदाउने
5: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ
6: डाक्टर केपी सुवेदी एमडी होमियोपेथी
7: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमकसर थाना अगाडि फोन नम्बर 023-570-752 र 023-581-052 मोबाइल नम्बर 98-526-70-552
2: ब्रेकपछि बाँकी खबर इसियन हाइवे विस्तार अन्तर्गत काँकरबिटा लौकै सड़कको पूर्वी खण्डमा भइरहेको निर्माण तथा स्तर उन्नति अन्तर्गत कालोपत्र गर्ने काम आगामी माघ महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना प्रमुख सुनिल बाबु पन्तले उज्यालो नेपाल पार्टीका प्रतिनिधिसँगको भेटमा निर्माण कार्यलाई तीव्रता दिँदै निर्धारित समयभित्रै कालोपत्र गर्ने काम सम्पन्न हुने जानकारी दिनुभएको हो। एक रिपोर्ट।
8: एसियन हाइवे विस्तार अन्तर्गत पूर्वी खण्डमा भइरहेको सड़क निर्माण तथा स्तरोन्नतिको काम आगामी माघ महिनासम्ममा सम्पन्न गर्ने आयोजना प्रमुख सुनिल बाबु पन्तले बताउनु भएको छ। निर्माण कार्यको प्रगति हालसम्म सम्पन्न भएका काम तथा बाँकी रहेका योजनाका विषयमा उज्यालो नेपाल पार्टीका प्रतिनिधिहरूसँग भएको भेटघाटका क्रममा काँकडबिटा लौकै सड़क योजना पूर्वी खण्डका आयोजना प्रमुख पन्तले यस्तो जानकारी दिनुभएको हो। एसियन हाइवे विस्तारका क्रममा भइरहेको निर्माण कार्यको अवस्था काममा भइरहेको ढिलाइ सड़कको गुणस्तर तथा निर्धारित समयभित्र आयोजना सम्पन्न हुने सम्भावना बारे जानकारी लिन उज्यालो नेपाल पार्टीका प्रतिनिधिहरू आयोजना प्रमुख पन्तसँग भेटघाटमा पुगेका थिए। भेटघाटका क्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य सन्तोष आचार्यले एसियन हाइवे विस्तारको कामले स्थानीय नागरिक व्यवसायी यात्रु तथा सवारी साधन सञ्चालनमा पारेको प्रभावबारे जिज्ञासा राख्दै निर्माण कार्यलाई तीव्रता दिनुपर्नेमा जोड़ दिनुभएको थियो।
9: बजारका आसपासमा हामी जुन कन्स्ट्रक्सनका निम्ति भत्काइरहेका छौँ, जस्तो धुलाबाडी बजारको मुख भत्किने भयो, चारवाडी बजारको मुख भत्किने भयो, वृत्तामुखको अस्तव्यस्तताका बारेमा जिल्ला अध्यक्षले भनिसक्नुभयो, यो चाहिँ त्यहाँ काम गर्ने आवत जावत गर्नेहरूलाई हुने अप्ठ्यारो त अहिले भनिसकिहाल्नुभयो। त्यहाँ व्यवसाय गर्ने साथीहरूले त्यो गरेको शास्ति छ नि, हामीले त्यसलाई किन न्यूनीकरण गर्ने कुरा सोचेनौँ? झ्यापै दोकान सटर अगाडि खाल्टो खोलिदिएर अनि महिनौसम्म खाल्टो नै राखिदिएर चाहिँ मान्छेको आउने जाने अब दसैँ उठ्नु छ, व्यापार गर्नु छ, यो कुरालाई चाहिँ यो अब दमकमा पनि त्यो होला, अरू बजारमा पनि त्यो होला, यो आफ्नो योजना सम्पन्न गर्ने क्रममा अरूको व्यावसायिक अवस्था र अरूका वातावरणहरूलाई हामीहरूले बढीभन्दा अनुकूल बनाउने कोसिस गर्नुपर्थ्यो, प्रतिकूल सिर्जना भइरहेको छ। यसमा किन ध्यान पुग्न सकेन, योजनाले किन यसमा ध्यान पुर्याउन सकेन, या पुर्याउँदा पुर्याउँदै पनि नपुगेको हो?
8: एसियन हाइवे विस्तारको काम लामो समयदेखि सञ्चालनमा रहे पनि विभिन्न स्थानमा निर्माण कार्य अधुरो रहँदा स्थानीयवासीले शास्ति बेहोर्दै आएको प्रति पार्टीका कोशी प्रदेश अध्यक्ष एबी राज आङडेङले आयोजना प्रमुखको ध्यानकर्षण गराउनु भएको थियो। सड़क निर्माणका क्रममा उत्पन्न धुलो हिलो सवारी आवागमनमा हुने अवरोध तथा व्यापार व्यवसायमा परेको प्रभावका कारण आयोजना समयमै सम्पन्न हुनुपर्ने माग गर्नुभयो।
10: बिजुलीलाई कसरी व्यवस्थापन गरिएको छ होइन, त्यसलाई चाहिँ भर्खरकै अहिले नै अब एसियन हाइवे भन्ने बित्तिकै अन्तर्राष्ट्रिय हाइवे भन्ने बित्तिकै अब बाहिरकै मापदण्डमा त्यो बिजुलीको तारहरूलाई पनि व्यवस्थापन गरेको हुन्थ्यो। तपाईँको त्यो सडक र व्यवस्था बिजुली व्यवस्थापन बिच के छ तपाईँको सम्झौता र अब अन्तर्राष्ट्रिय मापदण्डको सडक हो र अर्को कुरा पब्लिकलाई सहज रूपलाई मैले भने जस्तै त्यो अन्डरपास ओभरपासहरूदेखि लिएर मेन प्राइभेट ठाउँहरू चाहिँ मेरो मेन सजेसन चाहिँ त्यो कसरी हुन्छ त्यसलाई जति सक्दो छिटो त्यसलाई प्रायोरिटी गरेर चाहिँ अन्य ठाउँहरूलाई चाहिँ लेस प्रायोरिटी गर्नु हो भने चाहिँ अलिकति त्यो पब्लिकहरूको चाहिँ विरोध चाहिँ कम हुन्छ जस्तो लाग्छ।
8: जवाफमा आयोजना प्रमुख पन्तले पूर्वी खण्डमा कालो पत्रेको कामलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जानकारी गराउँदै आगामी माघ महिनासम्ममा कालो पत्रे गर्ने काम सम्पन्न गर्ने लक्ष्य रहेको बताउनु भएको थियो। उहाँले निर्माण कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक समन्वय र प्रयास भइरहेको जानकारी गराउनुभयो।
11: हामी 53% प्रगति हामीले सड़कमा हासिल गरेका छौँ अहिलेसम्म, त्यो भौतिक प्रगतिको टोटल हिसाबले। अहिले मैले मिले भने अब पब्लिक परिस्थितिमा के हुन्छ भने कति सडक कालो पत्रे भयो, कति राम्रो सडकमा हिँड्न पाइयो त्यो नै हुन्छ, प्रगतिको पर्सेन्टेजमा त्यति मतलब हुँदैन। त्यो जुन तिनवटा पुलहरूको ठेकामा चाहिँ अहिले त स्टिलको पार्ट आउने कारणले प्रगति अलिक कम छ, त्यो आउने पछि प्रगति बढ्दै 30% 31% आएर चाहिँ प्रगति छ होइन। र अब हाम्रो 2 वर्ष 7 महिना मैले भने हाम्रो काम सुरु भएको समय भयो र हाम्रो म्याथ चाहिँ 3 वर्ष मात्रै हो। त्यस हिसाबले हामी म्याथ सम्पन्न म्याथ चाहिँ सकिने कुराको नजिक नजिक पनि छौँ है। र हामीले माघको 19 गते आगामी माघको 19 गते हाम्रो ठेकाको म्याथ चाहिँ सकिन्छ। अब हजुरले भन्नुहोला प्रगति कम छ होइन, कम छ, विभिन्न कारणहरू छन्।
8: भेटका क्रममा उज्यालो नेपाल पार्टीका प्रतिनिधिहरूले एसियन हाइवे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवागमनसँग जोडिएको महत्वपूर्ण पूर्वाधार भएकाले यसको निर्माणमा भइरहेको ढिलाइलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए।
2: झापाको कमल गाउँपालिकाको केर्खा बजारमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई गरिएको छ। फाल्गुन टोल विकास संस्थाको अगुवाई तथा प्रहरी चौकी केर्खाको विशेष पहलमा कमल 3 स्थित केर्खा बजारमा बुधबार बिहान समुदाय प्रहरी साझेदारी अन्तर्गत सरसफाई गरिएको हो। कार्यक्रममा स्थानीयवासी टोल विकास संस्थाका पदाधिकारी तथा प्रहरीहरूको सहभागिता थियो। समुदाय प्रहरीबीच सहकार्य तथा आपसी सम्बन्ध मजबूत बनाउने उद्देश्यका साथै स्थानीय स्तरमा सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गर्दा सामाजिक स्थानको सरसफाईसँगै नागरिक स्तरमा सकारात्मक सन्देश जाने प्रहरी चौकी केर्खाका इन्चार्ज प्रहरी नायब निरीक्षक टीका पराजुलीले बताउनु भएको छ। अब सुन चाँदीको बजार भाउ, आज सुन चाँदीको भाउ बढ़ेको छ। सुनको भाउ आज तोलामा 2800 रूपियाँले बढ़ेको हो। भाउ बढ़ेर सुन तोलाको 2,93,300 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलामा 3,800 रूपियाँले घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदी 30 रूपियाँले बढ़ेर तोलाको 4,425 रूपियाँमा कारोबार भएको छ। खबर परिक्रमामा पुनपालो ब्रेकको

0: प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: त्यसपछि अन्तर्राष्ट्रिय खबर। म्यानमारको रखाइन राज्य स्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परेर मृत्यु हुनेको संख्या 50 पुगेको छ। सोमबार मध्याह सेनाले क्याउताब शहर नजिकैको नदी किनार स्थित एक बजारमा दुईवटा बम खसालेको थियो। सो आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तीमा 50 जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। त्यहाँ खटिएका राहतकर्मीका अनुसार घटनामा अरू 58 जना घाइते छन्। बमबारीपछिको भीषण आगलागीमा केही शवहरू जलेर नष्ट भएका कारण मृतकको अन्तिम संख्या बढ़न सक्नेछ। सो क्षेत्रलाई नियन्त्रणमा राखेको स्थानीय जातीय विद्रोही समूह आराकान आर्मीले मंगलबार यसअघि नै मृतकको संख्या 49 पुगेको र 58 जना घाइते भएको जनाएको थियो। घाइते मध्ये 22 जनाको अवस्था गम्भीर रहेको छ। सन् 2021 आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा गृहयुद्ध चर्किँदै गएको छ। गृहयुद्धमा 1,00,000 भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। खेल खबर। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवको रूपमा विराट क्रिकेट लीग 2083 कर्पोरेट संस्करण आयोजना हुने भएको छ। विक्रम सम्बत म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउण्डेशनको संयुक्त आयोजनामा आगामी मंगसिर 26 र 27 गते प्रतियोगिता हुने जनाइएको छ। विराटनगर 6 स्थित मेरीबोन ज्वाला क्रिकेट मैदानमा हुने दुई दिने राष्ट्रिय प्रतियोगितामा देशभरिका विभिन्न व्यावसायिक घराना तथा कर्पोरेट क्षेत्रका प्रतिष्ठित 8 टोलीले भाग लिनेछन्। लीग चरणका खेलहरू सुपर 6 को ढाँचामा सञ्चालन हुनेछन् भने सेमी फाइनल तथा फाइनल खेल प्रति खेल 10 ओभरका हुनेछन्। प्रतियोगिता अवधिभरि मैदान परिसरलाई एउटा उत्सवका रूपमा सजाउने गरिएको छ। खेलसँगै दर्शक खेलाड़ी तथा पाहुनाको स्वागतका लागि विविध कार्यक्रम आकर्षक सांगीतिक प्रस्तुति स्वादिष्ट स्थानीय तथा राष्ट्रिय परिकारका फूड स्टल समेत रहनेछन्। प्रतियोगिताले कोशी प्रदेशको पर्यटन प्रवर्तन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। मेची राजमार्गको राजदुवाली सड़क खण्ड जोखिमपूर्ण, दुई दिन यातायात बन्द गरेर काम गर्ने तयारी।
3: दिस इज रेडियो संखुवासुभ 95.5 MHz।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295571447
2: This is Radio Sankhuasubha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने
4: दाँत भर्ने दाँतको आकृति गर्ने
3: दाँतको एक्सप्रेस सुविधा
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने
4: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा
4: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
5: पाथीभरा डेन्टल खातबारी नगरपालिका एक हाट लाग्ने टुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 0295562320 र 9842505041

सामाजिक सञ्जाल व्यवस्थित र नियमन गर्ने सरकारको तयारी, कानूनी व्यवस्थाका लागि काम अघि बढ़ाइएको संचार मन्त्री तिमल सिन्हाको भनाई। राष्ट्रसंघीय महासभामा रासोपा नेतृत्वको सरकारको प्रतिनिधित्वसँगै आफ्नो मुद्दालाई प्रभावकारी रूपमा उठाइएको भन्दै प्रशंसा। कूटनैतिक सक्रियतापछि परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता। काठमाडौँका घर र अपार्टमेन्टलाई डलरमा भाड़ा लगाउने प्रतिस्पर्धा बढ़दो, नेपालीलाई भाड़ा पाउन कठिन, अनौपचारिक कारोबारमा नियमनकारी निकायको ध्यान भने पुग्न सकेन। दुबईबाट इजरायल जाँदै गरेको विमान पाइलट बीचको बीच झडपपछि साउदी अरेबियामा अवतरण। र इण्डिया विरूद्धको एक दिवसीय क्रिकेटमा वेस्ट इण्डिजको उत्कृष्ट प्रदर्शन, तीन ब्याटरद्वारा शतक प्रहार।

0: नमस्कार, कान्तिपुरबाट आएका साथमा दीपशिखर नवीन समाचार विस्तारमा।
1: सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्नका लागि कानूनी व्यवस्था गर्न लागि बताएको छ। सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले सामाजिक सञ्जालबाट हुने भ्रामक सामग्रीको सम्प्रेषण रोक्न नियमनको कानून बन्न लागेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तिमल सिन्हाले त्यसबारे जानकारी दिएका हुन्। उनका अनुसार आम संचार माध्यममा गलत भ्रामक सूचनाहरू सम्प्रेषण हुने प्रवृत्तिलाई समेत मध्यनजर गरेर कानूनी प्रावधान विधेयकमा समायोजन गरिएको छ। मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाललाई थप व्यवस्थित र नियमन गर्न छुट्टै कानूनी व्यवस्था गर्ने मन्त्रालयले तयारी गरिरहेको समेत बताएका छन्। सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मान मर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानूनी सुधारका लागि कानून ल्याउन लागि मन्त्री तिमल सिन्हाले बताएका हुन्। अनलाइन तथा सामाजिक सञ्जालमा फैलिने भ्रामक र असत्य सूचनालाई व्यवस्थित तथा नियमन गर्न कानूनी एवं नीतिगत सुधारका लागि मन्त्रालयले काम गरिरहेको मन्त्री तिमल सिन्हाको भनाइ थियो।
0: भदौ 23 र 24 जेएनजे आन्दोलनपछिको सत्ता परिवर्तन र त्यसपछि बनेको निर्वाचित सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पहिलो पटक संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भए। भटेको सिबाडीको पृष्ठभूमिमा जलवायु परिवर्तनले निम्त्याएको संकट, जलवायु न्याय र क्षतिपूर्तिका बारेमा उनले पहिलो पटक यति ठूलो मञ्चबाट सशक्त आवाज उठाएका हुन्। सोही क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले कूटनैतिक सक्रियता बढ़ाएका थिए। मन्त्री खनालले अमेरिकामा रहँदा थुप्रै भेटवार्ता र अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाएर स्वदेश फर्किएका छन्। यसपटक नेपालले जलवायु संकटका मुद्दा, न्याय र क्षतिपूर्ति कोषबारे विश्वसम्म आफ्ना मुद्दा राम्रोसँग पस्केको भन्दै चर्चा भइरहेको छ। एक सामग्री
2: सत्ता संचालनका क्रममा लोक रिजाईका लागि ध्यान दिएको भन्दै आलोचना खेपिरहने प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले यसपटक संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सशक्त प्रस्तुतिले निकै चर्चा पाएको छ। असोज 6-देखि 12 अमेरिकाको न्यूयोर्कमा भएको महासभामा प्रधानमन्त्री शाहले हालै आएको बाढ़ीलाई, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयलाई केन्द्रमा राखेर सम्बोधन गरे। यसअघिका प्रधानमन्त्रीले महासभामा सम्बोधन नगरेका होइनन्, तर परिस्थिति र एजेण्डाले यसपटक जलवायुको मुद्दामा नेपालको प्रस्तुतिलाई गहकिलो बनाइदिएको छ। महासभामा सम्बोधनका क्रममा 36 प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट जोखिममा परेका मुलुकमा परेको प्रभाव, नेपालले भोगेका पछिल्ला विपद र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय पहल बढ़ाउनु पर्ने विषय उठाएका थिए। उनको सो सम्बोधन युट्यूबमा ट्रेण्डिङमा समेत परेको थियो। राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहका साथै परराष्ट्र मन्त्री सुशील खनालले पनि सक्रिय सहभागिता जनाएका थिए। बुधबार स्वदेश फर्केका खनालले भ्रमणबारे जानकारी दिँदै नेपालले कूटनीतिक र संयमित ढंगले स्पष्ट आफ्नो धारणा राखेको बताए। नेपालले नै उठाएका मुद्दामा विश्वको ध्यान खिचेको र त्यही अनुसारको चर्चा परिचर्चा भएको उनको भनाइ छ।
3: प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको 81 महासभाको जेनरल डिबेटमा गर्नुभएको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको छ। सम्माननीय ज्यूको उक्त महत्वपूर्ण सम्बोधनमा जलवायु न्याय सहित नेपालको राष्ट्रिय हितका मूलभूत पक्षहरू उजागर भएका छन्। रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज फण्ड FLDF लगायतका जलवायु वित्त संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन एवं जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई गर्नुभएको सशक्त आह्वानले विश्वको ध्यान खिच्न सफल भएको छ।
2: प्रधानमन्त्री शाह जलवायुको मुद्दामा मात्र केन्द्रित भए पनि परराष्ट्र मन्त्री खनालले भने महासभाको कार्यक्रम दौरान भूटानका प्रधानमन्त्री, भारतका विदेश मन्त्री, जापानका परराष्ट्र मन्त्री, जर्मनीका आर्थिक सहयोग तथा विकाससँग सम्बन्धित संघीय मन्त्री, संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष, युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष लगायत गरी 80 भन्दा बढ़ी द्विपक्षीय बहुपक्षीय भेटवार्ता तथा अन्तर्राष्ट्रिय संघ संस्थाका कार्यक्रममा सहभागिता जनाएका थिए। सो क्रममा ग्रेनाडा, नामिबिया र सेनेगलसँग औपचारिक दौत्य सम्बन्ध कायम राख्ने गरी सम्झौता भएको छ। यस्तै रूवाण्डा, सर्बिया र बेलारूससँग कूटनीतिक, आधिकारिक र राहदानी सेवा बाहेक भिसा छूट शुल्कमा सम्झौता भएको छ। भ्रमणबारे परराष्ट्र मन्त्री खनाल भन्छन्,
3: विभिन्न मुलुकका प्रधानमन्त्री, उप प्रधानमन्त्री, परराष्ट्र मन्त्री र उच्च पदस्थ पदाधिकारीहरूसँग सम्पन्न द्विपक्षीय भेटवार्ता सहायताबाट नेपालको ती देशहरू तथा संघ संस्थाहरूसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन, आपसी हित अभिवृद्धि गर्न तथा द्विपक्षीय सम्बन्धका नयाँ क्षेत्रहरू पहिल्याउन र बहुपक्षीय मञ्चहरूमा उठाउने साझा मुद्दाहरूमा सहकार्य गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास लिएको छु। महासभाको ओपनिङ सेसनमा सहभागिता नेपालले आयोजना गरेको सगरमाथा टू द सी अ कल टू एक्सन फर क्लाइमेट रिजिलियन्स फ्युचर उच्च स्तरीय बैठक सम्बोधन एसिया सोसाइटी लगायत 80 भन्दा बढी बैठकमा सहभागिता जनाइएको र ती बैठकहरूमा नेपालको तर्फबाट आफ्ना विषयवस्तुहरू स्पष्ट रूपमा प्रस्तुत गरिएको छ।
2: भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले विपद र विपदबाट भएको सिर्जनालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरेको बताएका छन्। उनका अनुसार नेपालले जलवायु लगायतका विषय विश्व मञ्चमा निर्धक्क राखेको आफ्ना नीति र पोजिसनलाई स्पष्ट ढंगले स्थापित गरेको बताए। उनले मित्र राष्ट्रसँग विपदको विषयमा खास चासो व्यक्त गरेका थिए। भोटेकोशी बाढ़ीपछि अस्थायी समाधानका लागि राहत र पुनर्स्थापनाको विषयबारे आफ्ना आवश्यकता विषय राखिएको र सहयोग परिचालनका लागि भूमिका बनाउने काममा द्विपक्षीय भेटको बढ़ी प्रयोग भएको बताएका छन्। भेटवार्ताकै क्रममा अमेरिकाले झण्डै 30 मिलियन अमेरिकी डलर र युएईले 25 मिलियन अमेरिकी डलर सहायता दिने घोषणा गर्यो। उनी भन्छन्,
3: नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितलाई केन्द्रमा राखी मैले सम्भव भएसम्मका र उपलब्ध सबै उच्च स्तरीय समारोह बैठक कार्यक्रमहरू र विभिन्न द्विपक्षीय भेटवार्ता सम्पन्न गरी फर्किएको छु। ती अवसरहरूमा हालै भोटेको सीमा गएको विनाशकारी बाढ़ी पश्चात खोज उद्धार राहत तथा अन्य सहयोगमा छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायले पुर्याएको महत्वपूर्ण सहयोगको लागि मैले नेपाल र नेपाली नागरिकको तर्फबाट हार्दिक आभार व्यक्त गरेको छु। साथै आगामी दिनमा आवश्यक पर्ने पुननिर्माणमा उल्लेख्य साधन स्रोतको आवश्यकता पर्ने देखिएको परिप्रेक्ष्यमा थप सहयोगको लागि अनुरोध समेत गरेको छु।
2: त्यसर्थ राष्ट्रसंघको मुख्यालयमा नेपालले सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वानमा उच्च स्तरीय कार्यक्रम आयोजना गर्यो। त्यसक्रममा खनालले हिमाल नदी समुद्र तथा तटीय र द्विपक्षीय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले परस्पर जोड़िएको पारिस्थितिक प्रणालीबारे चर्चा गरेका थिए। साथै उनले 80 भन्दा बढ़ी कूटनीतिक भेटवार्तामा व्यापार पर्यटन तथा लगानीबारे छलफल गरेका छन्। यसरी नेपालले अन्तर्राष्ट्रिय मञ्चलाई सही ढंगले कूटनीतिक सम्बन्ध विस्तार गर्न प्रयोग गर्दा भविष्यमा त्यसको प्रभाव राम्रो पर्न सक्छ। त्यस्तै महासभामा उठाइएका मुद्दा अनुसार देशभित्र काम गर्ने तदारूकता समेत सरकारले देखाउनु पर्ने अपेक्षा व्यक्त भएका छन्। रेडियो कान्तिपुरका लागि सुनिता लोहनी।
1: भोटेकोशी बाढ़ीमा विपत्ता मध्ये हालसम्म 1454 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रसुवामा 236, नुवाकोटमा 24, धादिङमा 72, चितवनमा 369, गोर्खामा 79, तनहुँमा 38, नवलप्रासी पूर्वमा 232 र नवलप्रासीमा 222 जनाको शव फेला परेको हो। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1334 शव व्यवस्थापन गरिएको छ। बाढ़ीपछि 4718 जना बेपत्ता छन्।
0: भोटेकोशी बाढ़ीको क्षतिमा परेको बीमा दावी मध्ये एक महिनासम्म 67 लाख रूपियाँ मात्र भुक्तानी भएको छ। यो असोज 12 गतेसम्मको तथ्याङ्क हो। बाढ़ीले मानवीयसँगै ठूलो भौतिक क्षति समेत गरेको छ। ती मध्ये बीमा भएका मानिस र भौतिक संरचना मध्ये हालसम्म 20,98,87,00,000 रूपियाँको दावी परेको छ। त्यसमध्ये 67,48,000 रूपियाँ मात्र भुक्तानी भएको बीमा प्राधिकरणले जनाएको छ। बाढ़ी गएको 3-4 दिनमा बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ बराबरको बीमा दावी परेको थियो। त्यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। शुरूमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले शुरूमा धेरै दावी परेको थियो।
1: काठमाण्डको 32 पुतली स्थित अनुपम फूडल्याण्डका संचालक कृष्ण पौडेल पक्राउ परेका छन्। प्रहरीले पौडेललाई सिनामंगलबाट पक्राउ गरेको हो। पौडेल म्यानपावर व्यवसायमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी दिलीप घिमिरेका अनुसार पौडेललाई अहिले प्रहरी वृत्त गौशालामा राखिएको छ। प्रहरीका अनुसार कसैको नाम लिएर ठगी गरेको भन्ने उजुरीका आधारमा पौडेलमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान शुरू गरिएको हो। तर प्रहरीले पौडेलमाथि लागेको आरोप र घटनाबारे विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। अनुसन्धान अघि बढ़ाइरहेको प्रहरीको भनाई छ।
0: सल्यानमा स्क्रब टाइफसको संक्रमण जिल्लाभर फैलिँदै गएको छ। हालसम्म जिल्लाका सात पालिकाका विभिन्न स्थानमा 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। दारमा गाउँपालिकाबाट शुरू भएको संक्रमण अहिले कपुरकोट, कुमाट, छत्रेश्वरी, कालीमाटी, बाटसौ र बनगाड कुपिण्डेमा समेत देखिएको छ। स्क्रब टाइफसका कारण दारमा गाउँपालिकामा एक महिला, एक बालक र 6 पुरुष गरी 8 जनाको मृत्यु भएको छ। मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक रहेको जनाइएको छ। स्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रमा शिविर सञ्चालन गरी परीक्षण र उपचार गर्दै आएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
4: ओहो जेठा, बजार हिँड्छ क्या हो?
5: जस्ता पाता किनौ कि भनेर नि काका।
4: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
5: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
4: घट लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
5: उसो भए कुन किन्ने त काका?
4: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलासको गुराँस छ जस्ता पाता नै किन्ने नि लाटा।
5: कहाँ काका, उलास जस्ता पाटा किन सहरसम्म को जाओस्?
4: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
6: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उलास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
5: त्यसो भए त म उलास जस्ता पाटा नै किन्छु नि काका।
7: उलास भए अरू किन खोज्ने?
8: हालै आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा बालबालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बालबालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
9: कृपया बालबालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा कोही नभएका बालबालिका बारे तुरुन्तै नेपाल प्रहरीको 100 खोज तथा उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई जानकारी दिनुहुन अनुरोध छ।
8: प्रत्येक बाल बालिकालाई सुरक्षित र संरक्षित राख्न तथा परिवारसँग पुनर्मिलन गराउन हामी मिलेर काम गरौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफसँगको सहकार्यमा जनहितमा जारी।

0: बम्परमा एकजना भागीसालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। काठमाडौँमा घर तथा अपार्टमेन्टलाई डलरमा भाडा लगाउने प्रतिस्पर्धा देखिएको छ। यही प्रतिस्पर्धाका कारण नेपाली भाडा पाउन कठिन बन्दै गएको छ। अर्कोतर्फ यस्ता अनौपचारिक कारोबारमा नियमनकारी निकायको ध्यान भने पुगेको देखिँदैन। कान्तिपुर कर्मी आर्याचन्दले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
2: दुई महिनाका लागि पोखरा जाँदा सचिन डाँकीले भेट्टाएको सबैभन्दा सस्तो अपार्टमेन्टको भाडा थियो प्रतिदिन 30 अमेरिकी डलर, जुन नेपाली मुद्रामा 4,600 रूपियाँ हुन्छ। तर उनीसँग भाडा लिँदा 30 डलरकै दरले लिइयो। त्यो भवनमा बस्ने उनी एकमात्र नेपाली थिए, अरू सबै विदेशी। डाङ्गीले भोगेको अवस्थाले देखाउँछ कि घर तथा अपार्टमेन्टको भाडा उनी जस्ता नेपालीहरूका लागि लक्षित होइन। उनले त्यो अपार्टमेन्टमा पूरै 2 महिना बसेको भए 2,76,000 रूपियाँ तिर्नु पर्थ्यो। मैले भेट्टाएको सस्तो अपार्टमेन्टको भाडा नै प्रतिदिन 20-30 डलर थियो। करिब 3-4,000 रूपियाँसम्म पर्यटकका लागि वेबमा आधारित प्लेटफर्म साराङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सीईओ डाँगीले भने, तर विदेशीका लागि भने अझै यो भाडा सस्तो हो। आफू बसेको प्यारामाउन्ट अपार्टमेन्टमा यस्तो मूल्य तोकिनुलाई उनी अस्वाभाविक ठान्दैनन्। यो ठाउँ नेपालीहरूका लागि होइन भन्ने मेरो अनुभूति छ, उनले भने। डाङ्गीले जे भोगे, पोखरा जस्ता शहरमा यस किसिमको भाडाको अभ्यास केही वर्ष यता सामान्य बन्दै गएको छ। काठमाडौँ उपत्यकामा त यो समस्या झनै गम्भीर छ। सानेपा, झम्सिखेल, बालुवाटार र लाजिमपाट जस्ता क्षेत्रमा अहिले 40-60% घर तथा अपार्टमेन्ट भाडाको विज्ञापन अमेरिकी डलरमा मूल्य तोकेर राखिने गरेको रियल्टरहरूको अनुमान छ। तर देशको केन्द्रीय ब्याङ्क र कानून व्यवसायका अनुसार निजी घर धनीले यसरी डलरमा भाडा लिन मिल्ने कुनै कानूनी व्यवस्था नै छैन। कुनै पनि नियामक निकायले यस्तो कानून ल्याएका छैनन्, न त कुनै सरकारी निकायले डलरमा भाडा लिने अभ्यास कति व्यापक बन्दैछ भन्ने तथ्याङ्क राखेका छन्। कान्तिपुर दैनिकले यस विषयमा अनुगमन र नियमनको जिम्मेवारीसँग सम्बन्धित करिब 1 दर्जन सरकारी अधिकारी, कानून व्यवसायी र अर्थविदहरूसँग कुरा गरेको थियो, तर उनीहरूले यस्तो नियमनको जिम्मेवारी अर्को निकायलाई भएको भन्दै पन्छिने प्रयास गरे। घर तथा अपार्टमेन्ट भाडामा दिने व्यवसाय भने फस्टाएको छ। शहरी विकास तथा भवन निर्माण विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षसम्म देशभर स्वीकृत 80 बहुतले अपार्टमेन्ट परियोजना मध्ये 79 बागमती प्रदेशमा छन्। स्वीकृत भएका 6,943 हाउसिङ मध्ये 6,905 बागमती प्रदेशमै छन्। तर यी भवन मध्ये कुन कुन विदेशीलाई भाडामा दिइने गरेको छ र कुन मुद्रामा भाडा रकम तोकिएको छ भन्ने तथ्याङ्क विभागले राख्ने गरेको छ। यस्तो विवरण राख्नु विभागको कार्यक्षेत्र भन्दा बाहिरको विषय भएको विभागका इन्जिनियर प्रवेश श्रेष्ठले बताए। काठमाडौँको शुरूवाती चरणको अपार्टमेन्ट भाडा प्लेटफर्म मध्ये एक कोजी नेपालका निर्देशक जितेन्द्र गोपाल श्रेष्ठका अनुसार 20 वर्ष अघि अपार्टमेन्ट भन्ने अवधारणा खासै थिएन। नेपालीमा पाहुनालाई लामो समयसम्म राख्ने संस्कृति छैन, उनले भने। अर्कोतर्फ भाडामा दिँदा पनि धेरै जसोमा जातीय आधार हेरिन्छन्। श्रेष्ठले सन् 2013 व्यवसाय शुरू गर्दा 2 प्रवृत्ति एकै पटक विकसित भइरहेका थिए। संयुक्त परिवारहरू एकल परिवारमा विभाजित हुँदै गएका थिए भने काठमाडौँ उपत्यकामा महिनौसम्म बस्नुपर्ने विदेशी विशेषज्ञहरू आउन थालेका थिए। समाजमा भइरहेको यही परिवर्तनका कारण उनले केही महिनाका लागि व्यक्तिहरूलाई सुसज्जित भवन तथा अपार्टमेन्टको आवश्यकता देखे र त्यसलाई व्यवसायको अवसर बनाए। पछि त्यही अवधारणा धेरैले अपनाए, तर अहिले त्यस्ता आवासीय सम्पत्ति केवल वास्तविक आवास अभाव पूर्ति गर्ने माध्यम मात्र रहेनन्। कूटनीतिज्ञ, आईएनजीओ का कर्मचारी, अनुसन्धानकर्ता र गैर आवासीय नेपालीलाई भाडामा दिई विदेशी मुद्रा आमदानी

प्राय जसो घरधनी आफैले भाड़ा तोक्ने गरेका छन्। उनीहरूले हामीसँग सुझाव त माग्छन् तर भाड़ा तय भने आफै गर्छन्। लोहारले भने सामान्यतया घरधनीहरूले हरेक वर्ष 10% भाड़ा बढ़ाउँदै आएका छन्। विदेशी मुद्रामा तोकिएको भाड़ामा पनि सोही प्रतिशत लागू हुने गरेको छ। परिणाम स्वरूप एउटै बजार दुवै मुद्रामा महँगिँदै जाने गरेको छ। काठमाण्डौको बुढानेल कण्ठ स्थित लेमन ट्री होटल नजिकै नयाँ बनेको 5,600 वर्ग फुटको घरका धनी एलदी थापाले आफ्नो घर विदेशीका लागि मात्र भाडामा दिने जनाए। 7 बेडरूम र 6 भएको उक्त घर लामो अवधिका लागि दूतावासहरूलाई भाडामा दिने उनको लक्ष्य छ। उनले न्यूनतम भाड़ा प्रति महिना 9,860 अमेरिकी डलर अर्थात करिब 15,00,000 रूपियाँ तोकेका छन्। यद्यपि भाडामा मूल मोलाई गर्न सकिने थापाको भनाइ छ। विदेशीलाई मात्र भाडामा किन त? कुनै नेपाली तोकिएको भन्दा बढ़ी भाडा तिर्न तयार भयो भने के हुन्छ? अधिकांश नेपालीले त्यति रकम तिर्न नसक्ने थापाले बताए। तर कुनै नेपालीले आफूले मागेको शर्त र मूल्य स्वीकार गरेमा घर भाडामा दिन तयार रहेको उनको भनाइ छ। तर कुनै नेपालीले यति धेरै पैसा किन तिर्ला र? उनले भने रियल्टर लोहारका अनुसार घर धनीहरूले डलरको मूल्य सामान्यत बढ़िरहने हिसाबले सोध्छन्। त्यही कारण प्रतिफलका हिसाबले यस्तो भाड़ा लिन पाइने संरचना बनाउनु उचित ठहरिने उनले बताए। घर धनी रियल्टर र सम्पत्ति व्यवस्थापकहरूले गरिरहेको यस्तो अभ्यासलाई

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान स्वागत होटल खादबारी। मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464-88 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
12: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
13: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
12: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
13: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने इयरल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
12: प्रोप्राइटर प्रतीक्षा दाहाल,
13: सम्पर्क नम्बर 9813555553
12: र 9843180950।
14: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
13: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952165580 र 9942081181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
15: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
16: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
15: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
16: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
15: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
16: ए ल ल, सँगै जाउ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
16: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
16: सम्पर्क नम्बर 9860946000
12: र 9919376375।
17: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको प्रधानमन्त्रीको भनाई, पूर्वाधार निर्माणका लागि प्रधानमन्त्रीद्वारा इन्जिनियरहरूसँग छलफल, कुनै योजना नीति तथा सुझावका लागि प्रधानमन्त्री कार्यालयमा सिधै सम्पर्क गर्न सकिने।
1: पूर्वाधारको समस्याहरू के हो, होइन, सबभन्दा मेजर कुराहरू अब कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित, कैद माफी, लगत कट्टा, आम माफी, सामुदायिक सेवा, कारागार व्यवस्थापन लगायतका विषयमा विद्यमान ऐन तथा कानून संहितामा संशोधन गर्न माग।
2: ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
0: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलियो, विज्ञ टोली त्यहाँ जाने, रोग पहिचानमा जोड़ दिनुपर्ने, बच्नका लागि शरीर ढाक्ने कपड़ा लाउन विज्ञको सुझाव।
3: अलिक अग्लो झारपातहरूमा बढ़ी हुने भएको हुनाले त्यो हामीले अलिकति जुन कपड़ा भनौँ हामीले शरीर ढाक्ने खालको कपड़ा लगाउन एकदम जरूरी छ।
0: र 20औं एसियन खेलकुदमा काँस्य जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता, पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि गण्डकीको लगातार दोस्रो जीत।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विदेश जाने सपना बोकेका बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न आश्वासन दिएर ठगी गर्ने व्यक्तिहरू नै ठूला शक्तिको आडमा जोगिएका छन्। अन्यलाई फेरि ठग्ने काममा उनीहरू लागेको देखिन्छ। विभिन्न देश पठाइदिन्छु भनेर लाखौं रूपियाँ उठाउने अनि केही समयपछि पीड़ितलाई झुकाएर सम्पर्क विहीन हुने समस्या धेरैतिर छ। यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली जाने भएको छ। दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली बोलाइएको सल्यान प्रमुख जिल्ला अधिकारी कुमारी केसीले सीआईएनसँग बताउनुभयो।
6: खासमा अब अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ संख्यात्मक अनुपात चाहिँ घट्या छ संक्रमणको। अब हिजोसम्मको हेर्नुहुन्छ भने टोटलमा 480 जनामा लगभग देखिया छ। उहाँहरूको भनाइ अनुसार चाहिँ हप्ता दिनभित्रमा यो अन्डर कन्ट्रोल हुन्छ भन्ने कुरा छ र यसको लागि हामीले विशेष हेर्नुपर्छ भनेर आज मात्रै हाम्रो नेपालगंज आइसकेका छ स्वास्थ्य सेवा विभागबाट विज्ञको टोली। त्यो अब भोलि बिहान 12 बजेसम्म हाम्रो सबभन्दा पहिला देखिएको दार्मा गाउँपालिकामा 12 बजेसम्म यो टिम पुग्छ। खासै अब डरलाग्दो अवस्था छैन, अनुपात घटिरहेछ, स्वास्थ्य कर्मीहरू सबै हुनुहुन्छ, औषधिको सप्लाई पनि राम्रो छ। अब उहाँहरूको भनाइमा चाहिँ यो नियन्त्रणमा छ, त्यस्तो डरलाग्दो अवस्था छैन भन्ने रहेको छ अहिलेसम्मलाई।
5: संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्र 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष छन्। स्वास्थ्य कर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक छन्। हामीले स्क्रब टाइफस के हो, यसबाट बच्न के गर्ने भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका छौं।
3: अब स्क्रब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले 8 किटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा बस्नेको भएर जान्छ। त्यसले गर्दा स्क्रब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन सिगर माइट भन्ने जुन केटा कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि चाहिँ अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ। तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो। त्यति गर्न सक्यो भने चाहिँ हामीले यो स्क्रब टाइफसबाट हामी बस्न सक्दछ। तर यसको लागि अब एउटा जनचेतना पनि एकदम महत्वपूर्ण छ र सरकार भनौँ सम्बन्धित निकायले पनि यसमा कार्यहरू चाहिँ पर्याप्त मात्रामा दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ। यति गर्न सक्यो भने हामीले अहिले पहिले रक स्क्रब टाइफसलाई छिटोभन्दा छिटो रोक्न सक्दछौँ भन्ने चाहिँ मलाई लाग्दछ।
5: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको बताउनु भएको छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको बताउनु भएको थियो। छलफलमा सांसदहरूले बाढ़ी पहिरोको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। छलफलमा कुनै नयाँ योजना वा नीति सम्बन्धी सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासन समेत प्रधानमन्त्रीले दिनुभएको थियो। बैठकका विषयमा जानकारी गराउन सांसद सागर ढकालले भन्नुभयो,
1: समग्रमा आइडियाको मात्रै कुरा भयो, के गर्न सकिन्छ अनि कसरी चाहिँ देश अगाडि बढ्न सकिन्छ, पूर्वाधारको समस्याहरू के हो, होइन सबभन्दा मेजर कुराहरू कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो। विभिन्न धारणाहरू थियो। पूर्वाधारको लागि चाहिँ हामीले तीन सिफ्टमै काम गर्नुपर्छ, कुनै एउटा मोडल ठाउँ चाहिँ बरू त्यसलाई निर्माण गरौँ, होइन कुनै एउटा जिल्ला हुन सक्ला त्यसमा चाहिँ तीन सिफ्टमै काम गर्नु पर्यो। जसरी जिल्लामा चाहिँ हामीले मोडल बनाएर लिएर जान सकिन्छ र त्यो सफल भयो भने देशभरि नै तीन सिफ्टमा काम गर्न सकिन्छ भन्ने चाहिँ पहिलो कुरा थियो।
5: प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राखेको राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। सो प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डीएनए परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेश स्तरमा विस्तार गर्न विधेयक ल्याउनु परेको बताउनुभयो।
7: विधि विज्ञानको एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भनेर अब भवन निर्माण चाहिँ के अरे विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो दिइसकेको छ। अब भवन पनि बन्छ, आधुनिक उपकरणहरू आउँछ, त्यसकारणले झन्नै 20 करोड़ रुपियाँ जतिको चाहिँ के अरे उपकरणहरू किन्ने भनेको छ। भवनमा कति लाग्छ थाहा छैन। यहाँ शुरू गरेपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरकोलाई पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ। अब विश्वास गर्नुहोस् कि विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो भन्छ।
5: विधेयकमा तथ्याङ्क अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँको भनाइ छ। विधेयकमाथि सांसदहरूले आफ्नो प्रतिक्रिया राखेका थिए। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानूनी व्यवस्थासँग स्पष्ट रूपमा जोड़िएर अन्तिम रूप दिन निर्देशन दिएको छ। आज बसेको समिति सभापति समीक्षा बास्कोटाले समितिको प्रतिवेदनमा समितिका सुझावलाई समेटेर अन्तिम रूप दिन निर्देशन दिनुभयो। कैद माफी, गलत लगत कट्टा, आम माफी, सामुदायिक सेवा तथा कारागार व्यवस्थापन लगायतका विषयमा नयाँ व्यवस्था सृजना गर्नुभन्दा विद्यमान ऐन तथा मुलुकी संहितामा रहेका सम्बन्धित प्रावधानलाई स्पष्ट रूपमा उद्धृत गर्नुपर्ने उहाँले बताउनुभयो।
2: म समिति सचिवजीलाई के निर्देश पनि गर्छु भने यो कैद माफी शारीरिक श्रमको जुन कोट गर्नुपर्छ त्यो ऐनलाई नै कोट गरेर गरौं, किनभने हामीमा ऐन अलरेडी छ, त्यो ऐनलाई ठ्याक्कै इम्प्लिमेन्ट गर भनेको हो कि हामीले यहाँनिर थप एक्स्ट्रा केही भनेको होइन र यो हामीले प्रतिवेदनमा सुझाव दिएको हो। ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
5: तीन वर्षसम्मको कैद सजाय पाएका व्यक्तिलाई कारागार पठाउनुको सट्टा सार्वजनिक हित तथा विकास निर्माणका काममा संलग्न गराउने सम्बन्धी सुझावमा कम्युनिटी सर्भिस र श्रम कैदलाई एउटै अर्थमा प्रयोग नगर्न समितिको निर्देशन छ। साझा खबरमा अब खेल खबर। जापानमा भएको विश्व एसियन गेम्समा काँस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। थाई इयर मार्फत नेपाली टोली आज दिउँसो स्वदेश फर्किएको हो। दुई दिन अघि आउने तय भए पनि थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो। नेपालले थाइल्याण्ड र श्रीलंकालाई हराएर सेमी फाइनल पुग्दै काँस्य पदक हात पारेको थियो। नेपाल सेमी फाइनलमा भने भारतसँग पराजित हुन पुग्यो। नेपाली महिला कबड्डी यसअघि 19 एसियन गेम्समा पनि काँस्य पदक जितेको थियो। र पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जीत निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले भूटानलाई 64 रनले पराजित गर्यो। यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा गण्डकीले भूटानलाई 8 विकेटले पराजित गरेको थियो। गण्डकीले दिएको 157 रनको लक्ष्य पछ्याइएको भूटान 17 ओभर 4 बलमा 132 रनमा समेटियो।
0: सन्तोषी रावल। बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई अझै पनि समस्या
8: र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली मासु प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू गर्नको लागि एनको पर्खाई कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: तपाईले कोठा भाडामा बस्ने वा अस्थायी घर बनाउने मध्ये कुन चाहिँ निधो गर्नुभयो? उत्तरगया गाउँपालिका रसुवामा यी दुई मध्ये एक प्रकारको बास तोकेर वडा र पालिकामा निवेदन दिइसकेका छन्। अब त्यसपछि के हुन्छ त? पालिकाका उपाध्यक्ष चमेली गुरूङ,
15: जो अस्थायी बसोबासमा बस्नुहुन्छ उहाँले अस्थायी बसोबास जाने भनेर नै फारम भरिसक्नु भएको छ। जो कोठामा बस्नुहुन्छ कोठा भाडा लिन्छु भनेर पनि फारम भरिसक्नु भएको छ। हामीले स्थायी बसोबासको र अस्थायी बसोबासको बीचको पिरियडमा कुन अप्सन तयार गर्ने भनेर हामीले उहाँहरूलाई सोधिसकेछौँ। स्वैच्छिक रूपमा अस्थायी बसोबासमा जान्छौँ अथवा कोठा भाडामा जान्छौँ भन्ने भनिसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि हामीलाई छुट्याउन त्यति गाह्रो अवस्था छैन। अब अस्थायी बसोबासमा बसोबास गर्ने व्यक्तिहरू जो कोठा भाडामा बस्नुहुन्छ उहाँहरूको हामीले खाता नम्बर कलेक्सन गरिसकेछौँ। सरकारबाट दिनुपर्ने कोठा भाडाको पैसा हामीले खाता मार्फतै भुक्तानी गर्छौँ। र अस्थायी बसोबासमा बस्ने चाहिँ हाम्रो केन्द्रीय सरकार एनडीआरआरएमबाट कस्तो प्रकारको अस्थायी बसोबासको चाहिँ नक्साङ्कन स्वीकृति हुन्छ सही बमोजिमको हामी तिनै तहको सरकारको समन्वयमा र विभिन्न सहयोगी हातहरू हुनुहुन्छ संघ संस्थाहरू एनजिओ एनजिओहरू हुनुहुन्छ उहाँहरूसँगको सहकार्यमा हामीले सरकारको मापदण्डलाई पूरा गरेर चाहिँ हामीले अस्थायी बसोबास बनाउन पर्ने हुन्छ। हाम्रो क्षेत्रको सुरक्षित स्थानहरू हामीले पहिचान गरिसकेका छौँ। त्यहाँ अस्थायी बसोबास निर्माण गरेर हामी छिटै नै सार्छौ भन्ने तयारी छ।
14: उत्तरगया गाउँपालिका रसुवाका उपाध्यक्ष चमेली गुरुङ बसोबासका लागि सुरक्षित जग्गा छनौट भइसकेको कोठा भाडामा बस्न चाहनेका लागि बैंक खातामै राहत रकम पठाइने योजना बताउनुहुँदै बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई समस्या छ। त्यसमाथि सड़क बन्द भएपछि स्वास्थ्य चौकी वा अस्पताल जान गाह्रै भएको छ। यस्तो बेला तपाईंलाई 9852255254 फोन नम्बर काम लाग्न सक्छ है।
16: भदौको 10 गते भुटेकोसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाकोट धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 9852555254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँलाई रेस्क्यु गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
14: अञ्जु ढुङ्गाना महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख। आजदेखि बेत्रावती सम्मको बाटो पुनः खुलेको छ। नेपाली सेना सड़क विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि अस्थायी ट्र्याक खोल्ने काम भएको सड़क विभागले जनाएको छ। यो बाटो खुलेसँगै अब बेत्रावती सम्म जान समस्या हुने छैन। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै। अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पशु वत्सला ऐन लागू भएपछि उपभोक्ताले स्वच्छ मासु पाउने
17: पशु वत्सला र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टीमोर्टम पोस्टमार्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानूनमा व्यवस्था गरिएको छ। त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
0: मासुको प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
19: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
18: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
19: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
18: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
19: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
20: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंखा लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
19: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
14: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 32 वर्षदेखि निर्माणको क्रममा रहेको पशु बस्ताला सञ्चालन ऐन अहिले आएर अन्तिम अवस्थामा पुगेको छ र यसलाई

0: जाँच ऐन 2055 र 2057 सालमा पशु पथशाला र मासु जाँच नियमावली जारी भयो। तर यो ऐनमै भएको प्रावधान अनुसार यसमा के कुरा उल्लेख थियो भने छ अहिले पनि भने राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा क्षेत्रमा तोकिएको मितिदेखि लागू हुनेछ भन्ने प्रावधान ऐनमा रहेको छ र त्यसै प्रावधान बमोजिम 2061 सालमा हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको वधशालालाई टार्गेट गरेर चार किल्ला तोकेर त्यो ऐन लागू भएको सूचना राजपत्रमा प्रकाशन गरियो। तर विडम्बना कस्तो भयो भने केही तोकिएको क्षेत्रमा मात्रै लागू भयो, चार किल्ला तोकिएको थियो, त्यो चार किल्ला भन्दा बाहिरपट्टि गएर पशु खसी बध गर्ने
1: काट्ने मान्छेले व्यवसायीहरूले त्यो क्षेत्रभन्दा बाहिर गएर काटिसकेपछि त नियम लागेन
0: र यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यान्वयनका लागि र पूर्ण सफलता प्राप्त गर्न सकिएन र यो कार्यान्वयन गर्नुपर्छ भनेर सरकार लागिरह्यो तर कार्यान्वयन गर्न नसकेको यथार्थ छँदैछ। हाम्रो बीचमै
1: 26 वर्षदेखि
0: बीचमा सुर्खेतमा फेरि अर्को एउटा वधशाला बन्ने कुरा भयो बन्यो र त्यहाँ पनि फेरि हामीले वधशालालाई नै एरियालाई नै चार किल्ला मानेर लागू गर्यौं, त्यो पनि सफलतामा हामी पुर्याउन सकेनौं। फेरि बुटोबलमा त्यसै गरी एउटा वधशाला बन्यो, त्यहाँ पनि वधशालाको वरिपरिलाई मात्रै
1: व्यवसाय
0: बाहिरतिर चाहिँ चलिरह्यो, वध गर्ने काम चलिरह्यो र यो पूर्ण कार्यान्वयन गर्न हुन सकेन, यो अवस्था हो। अब यसको कारणहरूको पछि जाने हो भने चाहिँ धेरै कारणहरू छ। एक त हामी उपभोक्ताहरू आफै पनि धेरै सचेत छैनौ जस्तो लाग्छ कि हामीलाई फ्रेस मासु चाहिन्छ, काट्दैको मासु हामीलाई चाहिएको छ, फ्रिजमा राखेको मासु भनेको बासी मासु हो, यो त के खाने भन्ने खालको सोच छ, यसमा परिवर्तन हुन जरुरी छ। स्वास्थ्यको हिसाबले फ्रेस भन्दा डिप फ्रिजमा राखेको मासु स्वास्थ्यकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ जुन ढिलो भइसकेका छ।
1: सबैभन्दा पहिला त स्वस्थ मासु हामीले खान जरुरी छ र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो लाग्यो। उपभोक्ता सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या भएन होइन?
0: एउटा कुरा त उपभोक्ता सचेत हुने कुरा भयो, सँगसँगै अरू पूर्वाधारका कुराहरू पनि सँगसँगै जोडिएर आउँछ। फेरि उपभोक्ताले चाहिँ ल मलाई म डिप फ्रिजको मासु खान्छु, यो फ्रिज गरेकै मासु खान्छु, मैले ताजा मासु खाँदैन भनेर भन्यो भने पनि त्यतिले मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त? अवश्य गर्दैन। त्यसका केही पूर्वाधारहरू छन् जुन कुरा एउटा चेनमा जानुपर्ने हुन्छ।
1: वधशालालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो, सफा हुनु पर्यो।
0: पहिलो कुरा त वधशाला हुनु पर्यो, त्यो वधशाला स्वच्छ सफा हुनु पर्यो र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारहरू भएकै हुनु पर्यो, अनि मात्रै त्यहाँबाट वध हुन्छ, स्वस्थ पशु वध हुन्छ, फेरि मासु जाँच हुन्छ, स्वस्थ मासु अनि मल्ल उपभोक्ताकोमा पुग्छ। यो लाइनमा यो चेनमा गयौं भने मात्रै हुन्छ। अब अहिलेसम्म किन हुन सकेन भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौं, जहाँसुकै जुनसुकै तीनटा तहको सरकार छ हामी सबैलाई थाहा छ, तर जहाँ बसे पनि हामी कुनै न कुनै स्थानीय तहमा त छौ नि, र त्यो स्थानीय तहमै हो वध हुने पनि कुनै न कुनै स्थानीय तहमा हुन्छ, वधशाला त्यही हुन्छ, मासु पसल त्यही हुन्छ, र त्यसकारण मेन भूमिका कसको हुनु पर्यो?
1: स्थानीय सरकारको हुनु पर्यो भन्ने
0: मेन त हुनै पर्यो,
1: किनभने स्थानीय सरकारलाई नै यसको अधिकार पनि स्थानीय सरकारलाई नै दिएको हो।
0: स्थानीय सरकार सञ्चालन ऐनले पनि वधशाला सञ्चालन गर्ने अनि मासु पसल नियमन गर्ने कुराहरूको अधिकार समेत स्थानीय सरकारलाई दिएको छ। फेरि यसो भनेर स्थानीय सरकारको मात्रै हो, अरूको अरू भनेर अरू दुईटा सरकार पन्चिने अवस्था चाहिँ छैन फेरि, किनभने
1: कहिले कहिले हुन्छ जस्तो चाडपर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने, मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ, तर त्यसपछि फेरि हराउँछ।
0: यो खास चाडपर्वको बेलामा किन भएको होला भन्ने पनि
1: धेरै
0: त्यो बेलामा चाहिँ के हुन्छ भने मासु पसल भन्दा बढी चाहिँ लाइभ एनिमलकै जीवित जनावरकै त्यो हाट बजारमै स्वस्थ छ कि छैन भनेर स्वास्थ्य परीक्षण गर्ने बढी गरिन्छ। किन त्यसरी गरिन्छ भने खास गरी के भन्छ शहरी एरियाहरूमा दसैँको बेलामा घर घरमै लगेर खसी काट्ने प्रचलन हुन्छ।

0: घरमा खसी काटिएन भने के दसैँ आयो भन्ने बालबच्चाहरूको पनि त्यस्तो खालको अब मनोवृत्ति भइसकेको छ। त्यस कारण चाहिँ त्यो जनावर घरमा जाने जनावर कमसेकम स्वस्थ जाओस् भन्ने हिसाबले यी सिम्बोलिक रूपमा त्यो दसैँ चाडपर्वको बेलामा चाहिँ विशेष गरी स्वस्थ पशु जाओस् घरमा, त्यसबाट कुनै
1: कसैलाई पनि स्वास्थ्य मानि नहोस्
0: भन्ने
1: हो। अब अहिले सरकारले 26 वर्षदेखि लागू गर्न नसकेको ऐन फेरि कार्यान्वयन गर्ने जमर्को गरेको छ। यो ऐन कार्यान्वयन भयो भने चाहिँ आम उपभोक्तालाई हुने फाइदा चाहिँ के हो?
0: प्रत्यक्ष फाइदा भनेको उपभोक्ताले जुन मासु अहिले सेवन गरिरहनु भएको छ, अहिले सेवन गरिरहेको हामीले उपभोग गरिरहेको मासु स्वस्थ नहुन पनि सक्छ, केही छँदै छैन, स्वस्थ हुँदै होइन भन्ने कुरा पनि नहुन पनि सक्छ। तर मासु पशु वत्सालय र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टिमोर्टम पोस्टमोर्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानूनमा व्यवस्था गरिएको छ। त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
2: सल्यानमा स्कब गाईबस्तु संक्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ विज्ञ टोली पठाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़ेको बताउनु भएको छ। प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित भएको छ। कानून न्याय तथा मानवाधिकार समितिले विद्यमान कानून व्यवस्थालाई संशोधन गर्ने र नयाँ नयाँ कानून बनाएर राज्य संयन्त्रमा केही परिवर्तन देखाउनु पर्ने बताएको छ। र जापानमा भएको 20 एसियन गेम्समा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: लौकै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: नमस्कार है वडाध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
5: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
6: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन त काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली,
10: सम्पर्क 0291404084 र 98040458727।
12: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432578 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 98422267।
15: ओहो लु नमस्कार है सर।
16: ओहो लु नमस्कार है सर। नमस्कार।
15: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
16: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
15: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
17: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
17: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
17: ठटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
15: डिजाइनर सुमन ठटाल, 98615-39444
17: र 0295901155।
18: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
19: कोक्रो वजर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-96289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
11: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
20: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
11: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल।
20: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
11: प्रोप्राइटर प्रतीक्षा दाहाल,
20: सम्पर्क नम्बर 98163-55553
11: र 98423-18049।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29047, 98000-90062।
21: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ,
0: कुन्दनमाको पाप थियो कुनै।
21: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
22: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
23: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
24: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा केही जेएनजी आन्दोलनकारीमाथिका मुद्दा फिर्ता लिन सकिने निष्कर्षमा अध्ययन समिति, सरकारलाई प्रतिवेदन बुझाउने तयारी,
1: प्रतिवादीहरूको बयान अरू प्रमाणहरू उपलब्ध भएसम्म हामीले हेरेका छौँ, त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही बुझाउने भोलि।
0: बाढ़ी पछिको चुनौती बीच विश्वमञ्चमा उठाइएका मुद्दामा नेपालले कस्तो प्रतिक्रिया पायो?
2: पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने जुन प्रकोपमा हामी परेका छौँ त्यसप्रति पनि एकबद्धता रहेको मैले पाएको छ।
0: र इजरायल जाँदै गरेको विमानको ककपिटमा देखिएको तनाव दुर्घटना गराउने प्रयास जस्तो देखिएको नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इजरायली प्रधानमन्त्रीले तेल अविवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। बेन्जामिन नेतान्याहुले आफूलाई एकजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबूमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाइ दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने, विमानमा अगाडि दुईजना पाइलटहरू थिए, एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिस नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले, एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रूसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 जना मारिएको र 24 जना घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रूसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको दाङ्गोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगाण्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलंकाको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 वटा समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्याण्ड क्रुजर एएचएम फाउजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 वर्ष निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिंगापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोड़ी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिंगापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। जेएनजी आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसूरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरूङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोड़िएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियान कर्मीहरूले मुद्दा फिर्ताका लागि दवाब दिँदै आए पनि कानूनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मी जानकारीका अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रव सहितका कसूरमा 445 मुद्दा दायर छन्, जसमा 1887 जना प्रतिवादी छन्। दुई महिना लगाएर तयार पारिएको प्रतिवेदन बारे उनले बीबीसीसँग भने,
1: त्यहाँ विभिन्न परिस्थितिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका, हानि भएका, उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी पुस्का छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्, अब त्यो मध्ये केही सानसाना बिगो भएकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जाहेरी बिहोर मुद्दा आएका पनि छन् होइन। त्यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौं, सबै प्रतिवादीहरूको बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान, कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेश छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ मिलाउने भोलि।
0: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियत वस्तु नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नु भएको छ नि त,
1: त्यहीको हकमा जान्छ त्यो।
0: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियान कर्मी सरिष्मा थापाले भनिन्,
4: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा, राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाइ भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
0: कानूनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्रै लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
1: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि

0: परिस्थितिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री बालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
1: पहाड़ीपछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने, समग्रता पनि नेपालले जलवायु संकटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौं त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
0: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु संकटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु संकटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड़ दिइएको छ।
1: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्न पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फण्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनुन्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
0: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
1: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौ परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
0: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एकैछिन लागौं नुवाकोटतर्फ। भोटेकोशी त्रिशुली बाढ़ीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्य कर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढ़ी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
2: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नु पर्नेमा बाढ़ीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाई निकै कष्टकर भएको बताए।
3: 7 हप्ता थेरापी सकाइ गर्यो, 7 हप्ता किमो थियो, यता आयो टाइम टाइममा जानुपर्ने, पहाडी आफै टाइममा जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दाखेरि अहिले पनि थुक मिल्न गाह्रो छ, पानी मिल्न
2: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढ़ीले घरसँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छिन्,
4: किमो चढाउनु पर्ने, अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानालाई, बिरामी कुरालाई खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नै समस्या छ, बुढा पनि बिरामी म पनि बिरामी।
2: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए।
5: 3 औषधि खान्छु, त्यो मध्ये प्रेसर भयो, थाइरोइड भयो, कोलेस्ट्रोल, औषधि सबै भइहाल्ने, त्यही निकाल्नै पाएन नि, कागज पत्र यताउति, त्यही दिन खाने औषधि थिएन, मैले मेडिकलबाट लिएँ, शिविर खाना चाहिँ औषधि ल्याएको छु, त्यही शिविरबाट लिएर आउँदा खाएँ।
2: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढ़ीले घर खोस्यो, अर्कोतिर रोगसँग लड़िरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगडा भएपछि इजरायलतर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
6: इजरायली संचार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरूषहरू भुइँमा लडिरहेको र उनीहरूको वरपर रगत लतपतिएको देखिन्छ। उक्त

0: साई दुबईको विमानमा सवार प्रत्यक्षदर्शीहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ। विमानले अपहरणमा परेको संकेत पठाएको थियो, तर अहिले हेर्दा त्यो अपहरणको प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्ने जस्तो देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो विमानका एक पाइलटले अर्को पाइलटमाथि धारिलो हतियार प्रहार गरेको र विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। धारिलो हतियार प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। यात्रुहरूले विमान केही मिनट भित्रै कसरी 17,000 फिट तल खस्यो भन्ने वर्णन गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले अब पाइलटले योजनाबद्ध रूपमा विमान दुर्घटना गराउन चाहे या नचाहेको र उनले राजनैतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्ख्योल गर्ने प्रयास गर्नेछन्। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, फ्लाई दुबईको उडानमा भएको यो घटना इजरायलमा अति कड़ा प्रतिस्पर्धा हुने ठानिएको चुनाव भन्दा केही साता अघि भएको छ। तथ्य जे होस्, चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको ठम्याइ छ। त्यसको संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिरले दिइसकेका छन्, जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लड़िरहनुपर्ने बताए।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरयर मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्, नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
2: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: 95.5 मेगाहर्ज
1: रेडियो सङ्कुवासबाको
2: पञ्चमी 1 अक्टोबर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
3: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
4: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
5: बाढ़ीभन्दा ठूलो हल्लाले थलियो पर्यटन। प्रधान न्यायाधीश शर्माको भूमिका उप न्यायाधीशहरूको आलोचना। संसद अधिवेशन अन्त्य गरेर फेरि अध्यादेश ल्याउने तयारी। हिउँदमा भारतकै बिजुलीको भर र बुढ़ौलीतर्फ नेपाल छैन राज्यको तयारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षकको शुभ समाचार।
2: ईश्वरी महत थापा 22 वर्षदेखि ढाड र दाहिने खुट्टाको दुखाईबाट पीड़ित हुनुहुन्थ्यो। पेशाले स्वास्थ्यकर्मी थापाले शुरूमा चाभैली स्थित निजी अस्पतालमा उपचार गराउनुभयो। केही समय आराम भए पनि समस्या पुनः दोहोरिएपछि उहाँले काठमाण्डौकै अर्को निजी अस्पतालमा उपचार गराउनुभयो। त्यहाँबाट पनि समस्या समाधान नभएपछि राष्ट्रिय ट्रमा सेन्टरको पेन क्लिनिकमा 4 महिनादेखि उपचार गराइरहनु भएकी थापाको दुखाई निकै कम भएको छ। पहिले हातले टेकेर हिँड्नुपर्ने अवस्था थियो, अहिले स्वास्थ्य संस्था जानेदेखि अन्य कामका लागि राम्रैसँग हिँडडुल गर्न सक्छु। पहिले ट्रमा सेन्टरको पेन क्लिनिकमा जानुपर्ने रहेछ उहाँले भन्नुभयो। यस्तै केही महिना अघि रूखबाट लडेर घाइते हुनुभएका दीपक भुजेललाई लामो समयसम्म दुखाईले सतायो। विभिन्न प्रकारका दुखाई कम गर्ने औषधि सेवन गर्दा पनि दुखाई सहन नसकेपछि राष्ट्रिय ट्रमा सेन्टरको पेन क्लिनिकमा पुग्नुभयो। चिकित्सकको सल्लाह अनुसार दुखाई कम गर्ने उपचार पाएपछि अहिले उहाँको दुखाई धेरै कम भएको छ। धेरै समयदेखि दुखाई थियो, पेन किलर जाँदा खाँदा पनि ठिक नभएपछि ट्रमा सेन्टरमा उपचार गराए। अहिले धेरै आराम भएको छ उहाँले भन्नुभयो। राष्ट्रिय ट्रमा सेन्टरका पेन फिजिसियन डाक्टर पवन कुमार हमालले कुनै पनि कारणले भएको दुखाई 3 महिनाभन्दा बढ़ी समयसम्म रहयो भने त्यसलाई दीर्घकालीन दुखाई अर्थात क्रोनिक पेनका रूपमा लिन सकिने बताउनुभयो। उहाँले 3 महिनाभन्दा बढ़ी समयसम्म दुखाई रहयो भने त्यसको कारण पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड़ दिनुभयो।
6: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गरिदिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थ डिपेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोस्टिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: सर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिजोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बाढ़ी भन्दा ठूलो हल्लाले थलियो पर्यटन शीर्षकमा खबर छ। वर्षा भुटेपछि बाढ़ी पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ, तर मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएको जस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको छ। देशका 80% भन्दा बढ़ी पर्यटकीय क्षेत्र र पदमार्गहरू सुरक्षित र खुल्ला भए तापनि गलत सूचनाका कारण हजारौं विदेशी पर्यटकले बुकिङ रद्द गर्दा स्थानीय अर्थतन्त्र र व्यवसाय समेत संकटमा परेका छन्। भौगोलिक दूरीका हिसाबले हेर्ने हो भने भोटेकोशी र सुदूरपश्चिमको विकट हुम्ला स्थित हिल्सा नाकाका बीचमा 100 किलोमिटरको फरक छ, तर भोटेकोशीमा आएको भीषण बाढ़ीको खबर जब अन्तर्राष्ट्रिय संचार माध्यम र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो, त्यसको अनौठो र नमिठो त्रास सुदूरपश्चिमको हिल्सा नाकासम्म पुगेर ठोकियो। मानसरोवर कैलाश यात्राका लागि हजारौं भारतीय तीर्थयात्रीहरूका लागि प्रमुख प्रवेशद्वार मानिने हिल्सामा यति बेला पर्यटकीय चहलपहल हुनुपर्नेमा पर्यटकहरू यात्रा रोकेर सुरक्षित हुनतर्फ लागेका छन्। बाढ़ी मध्य नेपालमा आएको थियो, तर त्यसको अदृश्य तरंगले हुम्लाका पर्यटन होटल विमान सेवा हेलिकप्टर र भारी बोकेर जीवन धान्ने भरियाहरूको रोजीरोटी समेत खोसिदिएको छ। मानसरोवर कैलाश यात्राका लागि मेदेखि सेप्टेम्बरसम्मको समय उत्तम मानिए पनि अगस्त सेप्टेम्बरलाई मुख्य सिजन मानिन्छ, तर भोटेकोशीको बाढ़ीपछि सिंगो नेपाल नै ठप्प भएको गलत सन्देश ज्यादा सेप्टेम्बर अन्तिमसम्मका लागि बुकिङ गराएका करिब 4,000 भारतीय तीर्थयात्रीहरूले आफ्नो यात्रा रद्द गरेका छन्। त्यस्तै बाढ़ी र पहिरोको बेल मनसूनसँगै बगेर गयो, तर त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल ध्वस्त भयो भन्ने गलत सूचनाको बाढ़ीले सिंगो देशको पर्यटन अर्थतन्त्रलाई नै सोत्तर बनाएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपालका अनुसार सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा र डोल्पा जस्ता 80% भन्दा बढ़ी पर्यटकीय क्षेत्र पूर्ण सुरक्षित र खुल्ला छन्, तर बाढ़ीका तस्विर र अतिरञ्जित हल्लाका आधारमा हजारौं विदेशी पर्यटकले मेन सिजनको मुखैमा बुकिङ रद्द गर्दा आर्थिक क्षतिका साथै त्रासको मनोवैज्ञानिक बाढ़ीले नेपालको आर्थिक मेरुदण्ड मानिने पर्यटन क्षेत्रलाई नै धराशायी बनाएको छ। पश्चिम नेपालको पर्यटकीय मुटु मानिने मनाङमा भने बाढ़ी र पहिरोले स्थानीय पूर्वाधारमै ठूलो वज्रपात पारेको छ। लमजुङ हिमालको आधार शिविरबाट बगेर आएको गट्टे खोलाले ल्याएको लेदर ढुंगाका कारण मर्स्याङली नदीको बहार समेत थुनिन पुग्यो। नदीमा पानीको सतह वात्ते बढ़ेपछि चामे बजारको मुख्य मोटरेबल पुल पानीमा डुब्यो र मर्स्याङली नदी आफ्नो पुरानो बाटो छाडेर पुलको दायाँ बायाँबाट बग्न थाल्यो। यसले माथिल्लो मनाङ जोड्ने मुख्य सड़क सम्पर्क 4 दिनभन्दा बढ़ी समयसम्म पूर्ण रूपमा विच्छेद हुन पुग्यो। त्यस्तै कड़ालीमा पनि यसको उस्तै प्रभाव परेको छ। असोज महिना कड़ालीका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहल पहल बढ़ने समय हो। मुगुको राराताल, हुम्लाको मानसरोवर र डोल्पाको सेफोक सुण्डो घुम्न देशका विभिन्न ठाउँबाट पर्यटक कड़ाली पुग्ने गर्छन्। यही समयमा सुर्खेतदेखि दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुसम्मका सड़क छेउका होटल तथा रेस्टुरेन्टमा पर्यटकको भीड़ हुन्थ्यो, तर यस वर्ष भने निरन्तर वर्षा, बाढ़ी र पहिरोका कारण कड़ालीको पर्यटन क्षेत्र प्रभावित भएको छ। पर्यटकीय गन्तव्य जाने मुख्य सड़कमा पटक पटक अवरोध भएपछि आन्तरिक पर्यटकको अनुमान घटेको छ भने होटल व्यवसाय समेत सुनसान बनेका छन्। विगतका वर्षमा असोज लागेसँगै कड़ाली राजमार्गमा पर्यटक बोकेका सवारी साधनको चाप बढ़ने गरेको थियो, तर अहिले सड़कमा नयाँ पर्यटक बोकेका गाड़ी निकै न्यून देखिन्छन्। अस्थायी प्रहरी चौकी खुलालुमा कार्यरत ट्राफिक प्रहरी ओम ढकालले भने यस वर्षको असोजमा कड़ाली राजमार्गमा गुड्ने गाड़ी तथा मोटरसाइकलहरूमा पर्यटकको चहलपहल देखिएन। भारी वर्षाका कारण बाढ़ी र पहिरोले एक दिन सड़क खुल्ने अर्को दिन बन्द हुने अवस्थाले त्यहाँको पर्यटक आगमन समेत निकै प्रभावित बनेको छ।
1: स
3: सर्वोच्च अदालतको पूर्ण बैठकमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको भूमिकालाई लिएर अन्य न्यायाधीशहरूले आलोचना गरेका छन्। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले मध्यरातमा उठाएको घटनाबारे छलफलका लागि सोमबार दुई घण्टा चलेको बैठकमा अधिकांश न्यायाधीशहरूले शर्माले नेतृत्व सम्हालेपछि अवस्था बिग्रिँदै गएको भनेर आलोचना गरेका हुन्। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउको विषयमा धारणा बनाउन बसेको बैठकमा अघिल्ला प्रधान न्यायाधीशहरूको कार्यकालमा मौन रहने पूर्व प्रधान न्यायाधीश जबरा डाक्टर शर्माको पालामा एकाएक सक्रिय हुनु संयोग मात्रै नभएको भन्दै न्यायाधीशहरूले प्रधान न्यायाधीशसँग जवाफ माग गरेका हुन्। यही समयमा जबरा विरूद्धको रिट खारिज भएर उहाँले पेन्सन पट्टा पाउने बाटो खोल्नुलाई पनि कतिपयले शंकास्पद भएको बताएका छन्। प्रधान न्यायाधीश शर्माको भूमिका उपर न्यायाधीशहरूको आलोचना शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यो सँगै सरकारी विज्ञापनमा विभेद विरूद्धको फैसला कार्यान्वयनको माग गर्दै निवेदन दर्ता उपशीर्षकमा अर्को खबर छ। सरकारी विज्ञापन निजी मीडियालाई विभेद नगर्न दिएको सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन नभएको भन्दै फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दायर भएको छ। सर्वोच्च अदालतको असार 30 फैसला कार्यान्वयनको माग गर्दै अधिवक्ता अनन्तराज लुइटेलले फैसला कार्यान्वयन निर्देशनालयमा हालै निवेदन दायर गर्नुभएको हो। हालसम्म पनि फैसला कार्यान्वयन गर्न सरकारी पक्षले आनाकानी गरेको दावी निवेदनमा गरिएको छ।
2: बुढ़ेौलीतर्फ नेपाल छैन राज्यको तयारी शीर्षकमा आजको मध्याह दैनिकमा खबर छ। नेपालमा ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ़िरहेको छ, तर बुढ़ेौली व्यवस्थापनका लागि राज्यको तयारी त्यसअनुसार विस्तार हुन सकेको छैन। परिवारको संरचना बदलिँदैछ, युवा पुस्ता विदेशिँदैछ र सन्तानले नै ज्येष्ठ नागरिकको हेरचाह गर्ने परम्परागत आधार कमजोर बन्दैछ। अब सामाजिक सुरक्षा भत्तामा सीमित सोचबाट माथि उठेर स्वास्थ्य, आवास, हेरचाह, सुरक्षा र ज्येष्ठ नागरिक मैत्री सेवा सहितको दीर्घकालीन योजना बनाउने बेला भइसकेको छ। काठमाडौँ डल्लुका 79 वर्षीय राजबहादुर मानन्दन विगत 13 वर्षदेखि काठमाडौँको एक हेल्थ केयरमा बस्दै आएका छन्। उनका छोरा अमेरिका र छोरी अस्ट्रेलियामा छन्। झण्डै 60 वर्षको उमेरसम्म अध्यापन गरेका मानन्दरले छोराछोरीलाई अध्ययन गराएर विदेश पठाए। उनकी श्रीमती बाथरोगबाट पीड़ित थिइन्। श्रीमतीको हेरचाहका लागि उनी हेल्थ केयरमा पुगेका थिए। श्रीमतीको निधन भएपछि पनि उनी त्यहाँ बस्दै आएका छन्। छोराछोरी वर्ष दिन जतिमा भेट्न आइरहन्छन्। यता बसेदेखि नै यतै रमाइलो लाग्छ उनले भने। उमेर बढ़दै गएपछि स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र एक्लै बस्न कठिन हुने भएकाले आफू हेल्थ केयरमा बसिरहेको उनले बताएका छन्। 68 वर्षीय रामप्रसाद श्रेष्ठको अवस्था पनि उस्तै छ। उनका दुई छोरा अस्ट्रेलियामा छन्। मुटुरोगी श्रेष्ठ हालै शल्यक्रिया गरेपछि नियमित हेरचाह आवश्यक भएकाले हेल्थ केयरमा आएका हुन्। नेपालको जनसंख्यामा ज्येष्ठ नागरिकको हिस्सा निरन्तर बढ़िरहेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या 29,77,318 छ। यो कुल जनसंख्याको 10.21% हो। एक दशक अघि 2068 जनगणनामा ज्येष्ठ नागरिकको संख्या 8.1% थियो। सरकारको ज्येष्ठ नागरिक लक्षित प्रमुख कार्यक्रम सामाजिक सुरक्षा भत्ता हो। हाल 70 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले मासिक 4,000 रूपियाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। साबिक कर्णालीका 60 वर्ष पुगेका नागरिक तथा देशभरका दलित ज्येष्ठ नागरिकका लागि मासिक 2,660 रूपियाँ भत्ताको व्यवस्था छ। विश्व स्वास्थ्य संगठनका अनुसार समुदायमा बस्ने 60 वर्ष माथिका करिब 6 मध्ये एक ज्येष्ठ नागरिकले हरेक वर्ष कुनै न कुनै प्रकारको दुर्व्यवहार भोग्ने गरेका छन्। हेल्थ होम केयर अध्यक्ष डाक्टर लोचन श्रेष्ठका अनुसार युवाहरू विदेशने क्रम बढ़ेसँगै बाबुआमाको हेरचाहमा समस्या देखिएको छ। त्यसैले नेपालमा ज्येष्ठ नागरिकको उचित हेरचाह र संरक्षणको व्यवस्था आवश्यक छ। त्यस्तै ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेले भन्छन् मासिक भत्ताले निम्न आय भएका ज्येष्ठ नागरिकलाई राहत मिलेको छ, तर यसले समग्र प्रणालीलाई सम्बोधन गर्न सक्दैन। त्यसका लागि राज्यले स्थानीय स्तरबाट अध्ययन गर्नुपर्छ। नेपालमा यसरी ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ़िरहेको छ, तर बुढ़ेौली व्यवस्थापनका लागि राज्यको तयारी त्यसअनुसार विस्तार भने हुन सकेको छैन। परिवारको संरचना बदलिँदैछ, युवा पुस्ता विदेशिँदैछ भने सन्तानले नै ज्येष्ठ नागरिकको हेरचाह गर्ने परम्परागत आधार कमजोर बन्दैछ। बुढ़ेौलीतर्फ नेपाल छैन राज्यको तयारी शीर्षकमा यो खबर छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको दीर्घकालीन विकास र औद्योगिकीकरणका लागि दलीय राजनीति भन्दा बढ़ी नीतिगत सुधार तथा नयाँ विचारमा केन्द्रित हुन सांसदहरूलाई आह्वान गर्नुभएको छ। बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरिएको विशेष छलफलमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राविधिक तथा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग परामर्श गर्दै आफ्नो ज्ञान सीप र अनुभवको अधिकतम उपयोग देशहितमा गर्न आग्रह गर्नुभएको हो। बुधबार मध्याह बाह्र बजेदेखि दिउँसो सभा दुई बजेसम्म चलेको सभा दुई घण्टा लामो छलफलमा विभिन्न राजनीतिक दलका गरी 17 सांसदहरूको सहभागिता रहेको थियो। छलफलमा नेपाली कंग्रेसका तर्फबाट रसुवाका सांसद मोहन आचार्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको उपस्थिति रहेको थियो। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरू नभएकाले ती दलबाट प्रतिनिधि सहभागी नगराइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाह स्वयं पनि सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका हुनुहुन्छ। विज्ञता अनुसार विकासमा योगदान दिन सांसदहरूलाई प्रधानमन्त्रीको आग्रह शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: अधिवेशन अन्त्य गरेर फेरि अध्यादेशको तयारी शीर्षकमा खबर छ। संघीय संसदको चालू अधिवेशन यसै साता अन्त्य हुँदैछ। लगत्तै निजामती सेवासँग सम्बन्धित र थप केही विषयमा अध्यादेश ल्याएर अर्को अधिवेशन एकैपटक पुष्मा बोलाउने सरकारको तयारी छ। मन्त्री परिषदको बैठकले मंगलबार संघीय निजामती सेवासँग सम्बन्धित विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गर्यो। त्यस अनुसार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ताको तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार बिहिबार विधेयक दर्ताको तयारी छ। तयारी अनुसार विधेयक दर्ता भए पनि संघीय संसदको चालू अधिवेशनमा थप अगाडि बढ़ने छैन, किनभने यसै साता संघीय संसदको चालू अधिवेशन समेत अन्त्य गरिँदैछ। नेताहरूका अनुसार सरकारले संघीय संसदको चालू अधिवेशन यही असल 16 गते अन्त्य गर्दैछन्। बिहिबार निजामती विधेयक ल्याउने र शुक्रबार संसदको अधिवेशन अन्त्य गर्ने तयारीको सम्बन्धबारे सरकारी अधिकारी मौन छन्। बरू विधेयक दर्ता गरेपछि पनि अध्यादेश ल्याउन सकिने विकल्पमा छलफल समेत चलेको छ। संसदको अधिवेशन अन्त्य गरे लगत्तै निजामती सेवासँग सम्बन्धित थप केही विषयमा अध्यादेश ल्याएर अर्को अधिवेशन एकैपटक पुष्मा बोलाउने सरकारको तयारी छ। अहिले अध्यादेश ल्याएर कार्यान्वयन गर्ने र अर्को अधिवेशन शुरू भएपछि दर्ता भएकै विधेयक अगाडि बढ़ाएर सामान्य अवस्थामा झैं ऐन बनाउन सकिने राय कतिपय कानून व्यवसायीले दिएका छन्। संसद अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्छ। यस्तो अध्यादेश अधिवेशन शुरू भएपछि संसदमा पेश गरिनुपर्छ, त्यसलाई संसदले स्वीकृत गर्नुपर्छ र अधिवेशन शुरू भएको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर ऐनमा बदलिसक्नुपर्छ। अहिले अध्यादेश ल्याउने, अर्को अधिवेशन शुरू भएपछि संसदमा पेश गर्ने तर अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर संसदमा प्रस्तुत विधेयक नै अगाडि बढ़ाएर संसदबाट पास गर्ने नीतिमा अगाडि बढ़न सकिने कतिपय कानून व्यवसायीहरूकै राय छ।